0: हो भनेर भन्दोरहेछ। अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो, यस्तो भन्छन् शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भन्नु, मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि। स्वभावले उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ। त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै हो नि, हो त होइन। दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीडा भइराखेको छ पीडितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनुभयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन, अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन। तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
1: भन्दाखेरि सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
0: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि।
1: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी?
0: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु।
1: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त? त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चै राम्रो हुन्छ अब भविष्यमा।
0: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखेको छैन। हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ। यो संविधान त च्यान्जो हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिनी यो समाजमा अहिले पनि, अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्। तर कहाँ हो भने त्यो भित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि, जातका आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउण्ड हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भने भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु। अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ, छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने हो भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन, यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन, त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
1: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
0: अहिले थुप्रै कुराहरू छन् नि, जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि होइन, शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ हामी कहाँ छौं भन्ने छ, विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो, त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अनि त्यसपछि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या। यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्। तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दास हौ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। यो मैले सरकारलाई मेरो आग्रह छ, सरकारले त्यो गर्नु पनि पर्छ। यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न पर्छ।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई, होइन? कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले, होइन? त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन। अरू नियमित कार्यक्रम पहिला पनि थिए, अहिले पनि छन् त नि।
1: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय गएको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ हुनुभयो होइन। जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि, त्यसको आफ्नै दुःख र पीड़ा, तपाईँको अभाव, तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा संसदपुरमा तपाईँलाई लाग्छ अहिले?
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि। तर कहाँ हो भन्नुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन, होइन एउटा म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हौ भन्छु म, होइन? त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्न थिएँ। मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा, होइन? म सक्छु, तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो। मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जे होस् बाल्य अवस्थादेखि नै गरेँ कि। यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्ने इच्छा जान छ, तर कहाँ हो भन्नुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन, होइन? त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिनी तोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई। तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला? म पनि त्यही एउटा बच्चा थिएँ होइन, जहाँ जनयुद्धको शुरूआत भएको थियो त्यो भूमिमा जन्मे कि अन्यायका आवाजहरूले मेरो जोस चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे। अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ। थुप्रै एकदम वृद्धहरू हुनुहुन्छ होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने, होइन? उहाँहरूलाई कसरी छ, हामीलाई राज्यले केही गरेको छ, हामीले यो राज्यका लागि केही गर्छौं भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ, होइन? थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेर दैनिक हाम्रा सीमाहरूमा हिँड्दा गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ मलाई धेरै कुरा गर्न लाग्छ।
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
0: राजनीति महत्वपूर्ण विषय हो, होइन? अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो। तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन, कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शङ्काको विषय हुन्छ होला उम्मेद्वारको रूपमा, नेताको रूपमा। जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्दो रहेछ भन्छु कि मैले?
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
0: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि त। सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन होला। कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफैले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखे हुन्छ क्या,
1: भनेको प्रणालीमा सुधार
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ। अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ। यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि संसदलाई कानून बनाउने हुन् भनेर माटो तम्काइदिने, बोल्न नदिने, तपाईँहरू काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परिगर्नु, यसले त विकास होइन नि त, विनाश गराउँछ। हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन। आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो र भने होइन, त्यो हुँदैन थियो नि त। सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्नपर्ने हो, आन्दोलनको मोड फरक खालि ढङ्गले अगाडि बढ़िराखेको छ। यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त।
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौ न रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाड़ी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जागरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नबनेको होइन, होइन हामी शान्ति प्रक्रियामा आउँदा जागरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो। त्यो हेर्ने हो भने जागरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ म्यानेजर।
0: धन्यवाद तपाईँलाई पनि।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं, विशेष त संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट

0: 1846 साउन कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्था सहज पार्न मुख्यमन्त्रीद्वारा सरोकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड रोक्न सर्वोच्चको अन्तरिम आदेश।
1: 500 बढ़ी सहकारीका सदस्यले अझै फिर्ता पाएनन् बचत, चीन संघको नाका अवरूद्ध हुँदा ईभी आयात घट्यो, नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनसनमा।
0: बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन, स्तनपान कक्ष अनिवार्य रूपमा सञ्चालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई पर्याप्त स्तनपान गराउन समस्या।
1: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी।
0: र कराँतीकी एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह अलीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूको माथिको धरपकड रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको प्रसंग।
1: सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य, एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै पनि कानूनी जटिलता सृजना नगर्न अल्पकालीन आदेश जारी गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनाई गर्दै उक्त अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोमा रेडियो कर्मीहरूमाथि धरपकड गर्ने, रेडियो कर्मीहरू विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सृजना गर्ने कार्य भएको भन्दै यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो, तिनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सृजना गर्ने कार्यमा रोक लागेको छ।
0: सर्वोच्च अदालतले हिरासतमा हुने अस्वाभाविक मृत्यु विरूद्धको रिटमा सरकारलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश गरेको छ। राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन रक्षा, हिरासतमा सुरक्षा र संरक्षकीय दायित्व सुनिश्चित गर्ने भन्दै सर्वोच्चमा दायर रिटमा न्यायाधीश डाक्टर सुवेदीको एकल इजलासले नै हिजो आदेश जारी गरेको हो। अधिवक्ता कुमार थपलियाले दर्ता गरेको आदेशमा सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयलाई 15 दिनभित्र जवाब पेश गर्न भनिएको छ। मुद्दामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय सहित 8 निकायलाई विपक्षी बनाइएको थियो। यसमा के कसो भएको हो, निवेदनको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण सहित बाटोको म्याद बाहेकको समयमा जवाब दिन भनिएको छ। सूचना म्याद पाएका मितिले 15 दिनभित्र विपक्षीहरूको हक महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्नु आदेशमा भनिएको छ। मुलुकभरको 74 कारागारमा हाल 26,843 कैदी बन्दी रहेका छन्। मानव अधिकारवादी संस्था एडभोकेसी फोरमको तथ्याङ्क अनुसार गएको 9 वर्षमा 44 मृत्यु विवादित बनेका छन्। यी घटनामा अधिकांश पीड़ित सीमान्त समुदायका छन्। इन्सेकको तथ्याङ्क अनुसार 5 वर्षमा प्रहरी हिरासतमा मात्रै 21 जनाको मृत्यु भएको छ। इन्सेकले प्रत्येक वर्ष हिरासतमा मृत्यु भएकाहरूको तथ्यगत विवरण पनि प्रकाशित गर्दै आएको छ। विवरण अनुसार कारागारभित्र प्रत्येक दिन जसो कम्तीमा एकजनाको मृत्यु भइरहेको हुन्छ, तर केही मृत्यु भने विवादित हुने गरेका छन्।
1: सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन शुरू गरे पनि थप 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्रै पैसा फिर्ता गर्ने सहकारीको सरकारीको नीति छ तर सरकारको नीति छ तर अहिले 500 भन्दा बढी सहकारीका बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन तर सरकारको प्राथमिकतामा पनि

0: परेको छैनन्। संस्थाका संचालक र उच्च व्यवस्थापक फरार रहेका छन् भने बचतकर्ता भनी पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिने बारे सरकारसँग कुनै योजना रहेको छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन्। तर मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितहरूले गुनासो गरेका छन्। आपूर्तिसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढ़ी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ। त्यस्तै मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र 800 भन्दा बढ़ी सहकारी विरूद्ध र 894 उजुरी परेको पनि जनाइएको छ। संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन् भने समस्याग्रस्त सूची बाहिरका सहकारी बचतकर्ताको पैसा अझै अन्यलमा रहेको छ।
1: स्वास्थ्य सेवा विभागले देशभरका सरकारी तथा निजी अस्पताल क्लिनिक तथा स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा संचालन गर्न निर्देशन दिइसकेको छ। विभागले स्तनपान कक्ष स्थापना तथा संचालन कार्यविधि 2080 कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थाहरूलाई उक्त व्यवस्था अनिवार्य लागू गर्न भनेको हो। विभागका अनुसार स्वास्थ्य संस्थामा सेवा लिन आउने स्तनपान गराइरहेका आमाहरूलाई सुरक्षित सहज र गोपनीय वातावरणमा शिशुलाई स्तनपान गराउने व्यवस्था सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना आवश्यक छ। यसले शिशुको पोषण, आमाको स्वास्थ्य तथा स्तनपान मैत्री वातावरण प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विभागले लिएको छ। सबै सम्बन्धित स्वास्थ्य संस्थालाई कार्यविधिमा उल्लेख भएका मापदण्ड अनुसार स्तनपान कक्ष स्थापना गरी नियमित संचालन गर्न तथा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन पनि दिइएको छ। सरकारले शिशुको पहिलो 6 महिनासम्म केवल आमाको दूध खुवाउने तथा त्यसपछि 2 वर्ष वा सोभन्दा बढ़ी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिन प्रोत्साहन गर्दै आएको छ। सिंहदरबार लगायतका स्वास्थ्य बाहेकका अरू मन्त्रालय र कार्यालयमा स्तनपान कक्षको व्यवस्था भए पनि यो अरू सरकारी कार्यालयमा अभियानको रूपमा स्तनपान कक्ष स्थापना हुन सकेका छैनन्। सबै सरकारी कार्यालयमा स्तनपान कक्षको अभावमा कामकाजी महिलाहरूले पनि चाहेर शिशुलाई पर्याप्त स्तनपान गराउन पाएका छैनन्।
2: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बत्तलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ। बाँसगढीकै सिर्जना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
3: बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपय हुँदैन, हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। घर पुग्दासम्म आफ्ना दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
2: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापा पनि छ। सरकारले सुटकेरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
4: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो 6 महिनासम्म चाहिँ गाह्रो नै हुने, सरकारले चाहिँ अब 98 दिन सुटकेरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ 6 महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ।
2: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा 2 वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
5: बच्चा रहेदेखि 2 वर्षसम्म 80% दिमाग बन्ने हो। त्यो मध्येमा 6 महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ, बच्चाले 6 महिनासम्म आमाबाट लिएर आएको हुन्छ। त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
2: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुटकेरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़कको सुरक्षाका लागि ध्यान नदिँदा पहिरोको प्रभाव बढ्दै
6: त्यहाँबाट चाहिँ पहिरो जान शुरू भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्।
1: चीनसँगको नाका अवरूद्ध हुँदा इभी आयात घट्यो। नर्सहरू आन्दोलनमै इन्टर्न चिकित्सक पनि अनसनमा बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्व विहीन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाउ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा साग गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर प्रकाशित छ। सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिले सचेत गराउनुपर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो, न संकटपछि राजनैतिक नेतृत्वको विश्वास नै कायम राख्न सक्यो। सुनसरी तनावपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखबाट ब्रिफिङ लिँदा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलाई बोलाउनु भएन, गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा चीनसँगका नाका अवरूद्ध हुँदा इभी आयात घट्यो शीर्षकमा कृष्ण प्रसाईको खबर छ। रसुवागढ़ी र तातोपानी नाकाबाट गत आर्थिक वर्ष विद्युतीय सवारी आयात 24% कम र यसै महिना हुने दुई अटोमोबाइल्स प्रदर्शनीमा नयाँ मोडल सार्वजनिक गर्न समेत चुनौती बनेको व्यवसायहरूले बताउँदै आएका छन्। लाइसेन्स सेवा कतै ठप्प कतै आंशिक शीर्षकमा विमल खतेडाको खबर छ। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रचार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा समेत बेखबर बनेको छ। त्यस्तै भित्रपृष्ठमा नेपालको विरोधलाई व्यवस्था लिपुलेख पास हुँदै भारत चीन व्यापार शीर्षकमा अर्को खबर छ भने उद्योगी मुन्दडाको घरमा छापा माने एसएसपी कटुवाललाई स्पष्टीकरण शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
1: नागरिक दैनिकमा देशभरि ग्यासको कृत्रिम अभाव, उपभोक्ता दिनभर लाइनमा, डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि 10 दिनसम्म पाएनन् शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोक्ता खाली सिलिण्डर लिएर दिनभर लाइनमा बस्न बाध्य छन्। काठमाडौँ उपत्यका अहिले देशभर ग्यास अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाएर पनि 10 दिनसम्म एक सिलिण्डर ग्यास पाउन नसकेको उल्लेख गरिएको छ खबरमा। गोर्खापत्र दैनिकमा ग्यास आपूर्ति सहज बनाउन पहल शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। सरकारले बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि आपूर्ति व्यवस्था सहज पार्न विशेष पहल थालेको हो। एक सातादेखि उपभोक्ताले सहज ढंगले ग्यास नपाएपछि सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई बोलाएर आपूर्ति व्यवस्था सहज पार्न छलफल गरेको हो। असार 31 गतेदेखि बजारमा पूर्ण तौलको सिलिण्डर वितरण शुरू भएकाले माग बढ़दा बजारमा ग्यास आपूर्ति असहजता देखिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार ग्यास आयात बढ़ाउन कूटनीतिक पहल भइरहेको छ। अनावश्यक रूपमा ग्यास संचय नगर्न र हल्लाको पछि नलागी आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह गरिएको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नभएको दावी गरेको छ। पशुपतिमा स्वच्छ पानी ल्याउन विमर्श शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। भित्री पन्नामा बैंकिङ प्रणाली सुधार्ने अर्थमन्त्रीको प्रतिबद्धता शीर्षकमा खबर छापिएको छ। निशुल्क भिसा र टिकट व्यवस्था पुनरावलोकनको तयारी शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकटको व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरेको हो। सरकारले 11 वर्ष पहिले मलेसिया र खाड़ी मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकारले पुनरावलोकन गर्ने तयारी गरेको उल्लेख गरिएको छ। अर्को खबर जापानमा नेपाली पाठ्यक्रम शीर्षकमा रूबी रौनियारले नागरिक दैनिकमा लेख्नु भएको छ। जापानमा नेपाली पाठ्यक्रम पढ़ाउने एभरेस्ट इन्टरनेशनल स्कूलमा नेपाली मूलका साथै जापानी र अन्य देशका विद्यार्थी समेत यहाँ पढ़िरहेका छन्। भित्री पन्नामा छापिएको छ आर्थिक कारोबार दैनिकमा ईपीएस भाषा परीक्षामा 9 दिनमै 68,000 आवेदन, बुधबार रातिसम्म 75,000 पुग्ने अनुमान शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा नर्सहरू आन्दोलनमै रहेका बेला इन्टर्न चिकित्सक पनि अनशनमा शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। नेपालभर निजी र सरकारी मेडिकल कलेजमा गरी 1700 इन्टर्न डाक्टर अध्ययन गरिरहेका छन् तर निजी र सरकारी दुवैतर्फ उनीहरूको ड्यूटी तालिका स्पष्ट छैन। नर्सहरू आन्दोलनमै रहेका बेलामा चिकित्सकहरू पनि अनशनमा बसेका हुन्। झापा इलाम सदरमुकाम जोड्ने सड़क अवरूद्ध, बोकेर बिरामीको उद्धार गर्दै सुरक्षाकर्मी शीर्षकमा चिरञ्जीवी घिमिरेले नै झापाबाट लेख्नु भएको खबर छ। इलाम सदरमुकामलाई झापासँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्डसँगै वैकल्पिक मार्ग समेत अवरूद्ध बन्दा त्यहाँ स्थानीय नागरिकलाई आउजाउ गर्न समस्या भएको उल्लेख गरिएको छ। थप एकजना घाइतेको मृत्यु भएपछि कप्तानगंजमा फेरि तनाव शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। स्थानीयले रूख ढालेर गरे सड़क अवरूद्ध, गृहमन्त्रीसँगको छलफलपछि पनि आफन्तले रविन्द्रको शव बुझ्न मानेनन्। गोल बजारमा पुगेको छ गृह मन्त्रालयको छानबिन टोली। सिराहाको गोल बजारमा 5 दिन अघि एकजनाको ज्यान जाने गरी भएको प्रदर्शनसँगै तोडफोड आगजनी सम्बन्धी घटनाको छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोली छानबिन थालेको छ। कार्यान्वयनमा आएन प्रहरीलाई पोशाक बापत नगद दिने गृहमन्त्रीको घोषणा शीर्षकमा खबर छापिएको छ भने सुकमासी भूमिहीनलाई लालपूर्जा वितरणमा सरकारले खोज्यो विपक्षीको साथ शीर्षकमा कमलराज भट्टले खबर लेख्नु भएको छ। अर्को खबर बीमा प्राधिकरण 1 वर्षदेखि नेतृत्वविहीन भएको बारेमा छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, अध्यक्ष नियुक्तिका लागि आवेदन संकलन गरेको 2 महिना बितिसकेको छ, बाँकी प्रक्रिया भने ठप्प देखिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भने आवेदन दिएका उम्मेद्वारहरूको मूल्यांकनको काम भइरहेको बताउनु भएको छ। गलत उजुरीका आधारमा उद्योगीको घरमा छापा मारिएको प्रति प्रहरीले माफी मागेको बारेमा विराटनगरबाटै लेखिएको खबर पनि छापिएको छ।
12: साझा खबरमा अब विदेशका खबर। बेलायतमा बालबालिकालाई दिइने नियमित खोपको दर घटेको एक अध्ययनले देखाएको छ। खोप विरोधी गलत सूचना र सामाजिक सञ्जालमा फैलिने अफवाहलाई यसको प्रमुख कारण मानिएको सार्वजनिक स्वास्थ्य विज्ञहरूले बताएका हुन्। धेरै अभिभावक खोप विरूद्ध विचारधाराका कारण आफ्ना बालबालिकालाई खोप नदिने गरेको समेत उनीहरूको भनाइ छ। स्वास्थ्य सेवाबाट पहुँच कठिन हुनु, चिकित्सकसँग नियमित सम्पर्क हुन नसक्नु, खोप लगाउने स्थान टाढा हुनु र नवजात शिशुको हेरचाहमा व्यस्त अभिभावकले खोपको समय छुट्याउन नसक्नु जस्ता कारणहरू पनि भूमिका खेल्ने अध्ययनले देखाएको छ। बेलायतमा यो समस्या गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको हो। इंग्ल्याण्डमा 5 वर्ष उमेर पुगेका बालबालिका मध्ये 4 प्रकारका खोप विरूद्ध
0: सुरक्षा दिने 4-in-1 खोप लगाउने दर 2014 89% रहेकोमा अहिले 81% झरेको छ। त्यस्तै दादुरा, गलगाँड र रूबेला विरूद्धको दुई मात्रा MMR खोप पूरा गर्ने बालबालिकाको दर पनि एक दशक अघि 88% घटेर 84% पुगेको समेत अध्ययनले देखाएको छ। अमेरिकी विदेश मन्त्रीले हर्मुजबाट थप जल जहाजहरूको आवतजावत सहज बनाउने विषयमा इरानसँग भएको वार्तामा कुनै पनि सहमति नभएको बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रालयले वार्तामा प्रगति भए पनि सहमति हुन नसकेको दावी गरेको हो। तर हर्मुजमा कुनै अवरोध बिनै जहाजहरू नियमित रूपमा आवतजाव गरिरहेको समेत उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी जारी रहे अमेरिकी युद्ध तोपहरूलाई निशाना बनाउने चेतावनी इरानले दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकारले इरानी सेनाले देशमाथिको दबाव र जलमार्ग अवरोधलाई चुपचाप स्वीकार नगर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर प्रकाशित गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। कराँतीकी स्टार एरिका गुरूङ र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान प्राप्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एउटा कार्यक्रममा दुवैजना वर्ष खेलाड़ी घोषित हुनुभयो। अवार्ड सहित दुवैजनालाई 25,000 रूपियाँ प्रदान गरिएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षतिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। छनौट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिक इन्फोले जनाए अनुसार एसियाली क्रिकेट परिषद एसिसीले भारत, पाकिस्तान, डिफेण्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्याण्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो। यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्त 28 सेप्टेम्बर 13 आयोजना हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिक इन्फोमा जनाइएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नागभी एसिसीका पनि अध्यक्ष रहनु भएको छ।
0: पहिरोको जोखिम कम गर्नका लागि अप्नाउन सकिने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
14: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
15: गर्भवती हुँदा के खाने?
14: स्तनपानको मात्रा कसरी पुर्याउने?
15: शिशुलाई कहिलेदेखि थप खाना दिने?
14: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
15: यसको जवाब अनुमानमा होइन,
14: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
16: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00।
14: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब पहिरोको जोखिम टार्ने उपाय। बर्खा लागेसँगै देशका विभिन्न भूभागमा पहिरोका घटनाहरू पनि बढ़दै गएका छन्। पहिरो जानु अघि नै रोकथामका लागि अप्नाउन सकिने उपायका बारेमा साथी सुशीला श्रेष्ठले पहिरो विज्ञ डाक्टर वसन्तराज अधिकारीसँग कुराकानी गर्नुभएको छ।
6: पहिला त के हुन्छन्, सर्फेसको माटो बगाउँदै जान्छ, त्यसपछि अलिअलि गल अलिअलि खाल्डो पर्दै गन्छ, त्यसलाई हामी रिल इरोजन भन्छौँ। त्यसपछि अझ गहिरो हुन्छ, त्यसलाई हामी गल्ली भन्छौँ होइन। गहिरो हुँदै गन्दा वरिपरिको पनि तान्दै जाने भयो नि त, त्यसले झन पहिरो ल्याउँदै जाने भयो भनेपछि त्यस्तो चाहिँ रोक्नुपर्छ। टेरास रूपमा तह तह गरेर बनाउने, त्यसका अरूहरू पनि छन्, तर मुख्य कुरा चाहिँ पानीलाई त्यहाँबाट बग्न नदिनु।
17: भल कुलो तर्काउने भन्थ्यो, गर्दा चाहिँ के कसरी गर्न सकिन्छ?
6: हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन। पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ नि पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जथा पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्नु पर्ने पानी सोरिएर आयो भनेपछि एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
17: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो होइन, अरू के?
6: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने, हाँसहरू त्यस्तो रोप्ने, त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छौँ, खेतहरू बनाउने, पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ, किनभने पानी जम्मा हुने भयो नि त, अनि त्यो पछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ली सुरु गरेको छ नि त्यहीँनिर रोकिहाल्नुपर्छ, कि त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
17: अलि भिरालो छ, माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि, अलि त सजिलैसँग पाउने, सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन, टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
6: पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले, अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो टिरपाल राखेर चाहिँ पानी भित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
17: जस्तो टिरपालको कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै टिरपाल वारिपारी टाँगेर अनि
6: त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त, कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त जम्मा हुन पाएन नि त, त्यसको लागि हो, तर त्यो अल्पकालीन हो। दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
17: त्यस्तो बेलामा ल पानी भित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन? त्यो
6: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउने त्यो चाहिँ कम हुन्छ। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरा जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलि तत्काललाई बचाइहालौँ त भनेर भन्ने, अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ, कमसेकम यसलाई टालिदियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुन सक्छ।
1: पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
18: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्थापन सहज पार्न मुख्य सचिवद्वारा सरकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड रोक्न सर्वोच्चको अन्तरिम आदेश,
1: 500 भन्दा बढ़ी सहकारीका सदस्यले अझै फिर्ता पाएनन् बचत, चीनसँगको नाका अवरूद्ध हुँदा इभी आयात घट्यो, नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनशनमा,
18: बीमा प्राधिकरण 1 वर्षदेखि नेतृत्वविहीन स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य रूपमा संचालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई प्राप्त स्तनपान गराउन समस्या,
1: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी,
18: र क्रान्तिकी एरिया एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह एरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अभिनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समयमा विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्ने तर फेरि एकाएक केही समयभित्रै त्यहाँ छोड्नुपर्ने अवस्था आइलागेको छ। त्यसमध्येका एकजना हुनुहुन्छ मेडिकल व्यवसायी दुर्गा प्रसाई। यहाँ एउटा बन्द कोठा देखाइएको छ, बन्द कोठाको माथिपट्टि प्रसाई जस्ता देखिने व्यक्तिको तस्विर छ, तर नजिकै एकजना महिला टेलिफोनको रिसिभर बोकेर कतै कसैसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, उहाँ अहिले हुनुहुन्न त, एकछिन यसो थुनामा बसेर आउँछु भनी भर्खर निस्कनुभयो, अब त आउने बेला नि भयो होला।
18: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईंलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरोकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौं।
1: कार्यक्रम पोषण संवादको आज 145 भाग प्रसारण गर्दैछौं। आजको कार्यक्रममा हामी विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइरहेको सन्दर्भ पारेर पूर्ण स्तनपानको महत्वको बारेमा छलफल गर्नेछौ। यो दिवस हरेक वर्ष अगस्त 1 देखि 7 तारीकसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्वबारे जानकारी दिन नेपालमा पनि एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।
0: शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाहरूलाई पूर्ण स्तनपान गराउन समस्या हुन थालेको छ र नियमित स्तनपान गराउनेको संख्या पनि घटिरहेको छ।
1: कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्? सुनौ रेडियो गुरुबाबाबाट बिन्दु चौधरीको रिपोर्ट।
2: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
3: सुरुम सुरुम त म दुधे नि आवाए अनि बोतलके दूध खुवाऊ अनि एक हप्ता बसे मने धीरे धीरे आए लागल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़ तो एक मारे अपन छाए के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
2: बासगढ़ी का सृजना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
4: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।

0: विगतको इतिहासलाई हेर्यो भने कहिलेकाहीँ के हुन्छ भने एकले अर्काको अस्तित्व नस्वीकार्दै गर्दा समयको मागलाई नबुझ्दै गर्दा हिजो तपाईँले एमालेबाट माले भएको अवस्था पनि देख्नुभयो, कांग्रेसबाट प्रजातान्त्रिक कांग्रेस भएको पनि देख्नुभयो, तर ती दुइटै शक्ति टिक्न सकेनन्। र अहिले तपाईँले हेर्नुभयो भने पछिल्लो समय वामदेव गौतमको अवस्था र त्यस पछिल्लो अहिले तत्कालको अवस्थामा हेर्यो भने माधव नेपालको अवस्थालाई पनि देख्नुभयो र सधैँ शेरबहादुर देउवाले पार्टी छोडेर गइसकेपछिको अवस्थामा पनि उहाँहरू त्यहाँ रहन सक्ने कस्तो हुन्छ भने मेन ठाउँबाट चुडिएर टुक्रिएर अथवा चोइकिएर गएको चीजले आकार लिन सक्दैन। त्यस कारणले गर्दा यो समयको चापलाई समयको परिवेशलाई बुझ्न सक्ने गरी राजनीति नेतृत्व अगाडि बढ्नुपर्छ र जुन ढंगबाट अहिले गतिविधिहरू अगाडि बढ़ाउने कोशिश गर्नुभएको छ र महामानव विवेक कैरालाको जुन सन्तानभित्र राजनीति गर्ने गरी जुन खालको मातापछि भइरहेको छ यसले पछिल्लो समय इतर पक्ष भनेर देखिएका मान्छेहरूलाई उहाँहरूलाई अझ अप्ठ्यारो पर्दै जाने अवस्था देखिन्छ। त्यस कारणले यो राजनीति अरूले एकले अर्काको राजनीति अस्तित्वलाई स्वीकार गर्ने परिस्थिति निर्माण हुन जरूरी छ। त्यो आधारमा नेपाली कंग्रेस अहिले नयाँ वेगका साथ नयाँ
1: सभापति पनि आउँदै हुनुहुन्छ अरे होइन हङकङबाट, भनेपछि उहाँहरूको त अलिकति भव्य नै हुने भयो नि त। पार्टी सभापति गगन कुमार थापाले मिलाउन किन सक्नु भएन, वार्ता र संवाद किन हुन सकेनन्, मन किन माझामाझ हुन सकिएन?
0: भन्छ कस्तो छ भने सभापति आउनुहोला स्वर्गबाट बीपी कैरालालाई नै फर्केर आए पनि अब परिस्थिति फरक बनिसकेको छ। समयको चापले कंग्रेस अगाडि बढ़िसक्यो, अब पुराना ढंगबाट मेरो हजुरबाले घिउ खानुभएको थियो अहिले हाँसुङ भन्ने अवस्था रहेन। त्यस कारणले शेरबहादुर आउनुहुन्छ अथवा को आउनुहुन्छ भन्ने विषयले धेरै महत्व राख्दैन। अबको परिवेश के हो भने विधिवत ढंगबाट कंग्रेसको विधानमा टेकेर कंग्रेसको दोस्रो विशेष महाधिवेशन भव्यताका साथ सम्पन्न भयो। निर्वाचन आयोगले पत्र काटेर निर्वाचन आयोगले त्यो अधिवेशनलाई स्थलगत अवलोकन गर्यो, निर्वाचन आयोगबाट आधिकारिकता प्रदान भयो, सँगसँगै उहाँहरू अदालतको ढोका ढकढकाउन जानुभयो, अदालतले पनि त्यसलाई न्याय निरूपण गरिसकेको अवस्थामा अब फेरि यसभित्र उहाँहरूले जुन कलेक्टिभ बार्गेनिङ गर्ने कोशिश गरिरहनु भएको छ। अहिलेको यो जे जे भेला भन्नुहोस् जे जे मिटिङ भन्नुहोस् जो जसले जहाँ जहाँ भेला बोलाए पनि यी सबै बार्गेनिङ गर्ने कलेक्टिभ बार्गेनिङ गर्नका लागि उहाँहरूले प्रयोग गरेका औजारहरू हुन् र यसमा देखाउने चित्रमा कसको फोटो राख्नुहुन्छ, कुन चुनाव चिन्ह लिनुहुन्छ अस्ता को मान्छे प्रमुख अतिथि बन्छ यसले खासै महत्व रहने अवस्था छैन। तर कस्तो भने कुण्ठा पोख्नका निम्ति अथवा नेतृत्वमा जान नसकेको ईर्षा बहन गरेर ईर्षा देखाएको मात्रै कुरा हो भन्न सकिन्छ भन्जी। यो जुन ढंगबाट उहाँहरूको अहिलेको परिवेश र परिपाटी देखिएको छ, अहिलेको 21औं शताब्दी र यो अहिलेको जमाना अहिलेको समय परिस्थिति र यो एआईको जमानामा हामीले पुराना कुरा गरेर अहिले पनि कंग्रेसलाई समय सापेक्ष डिजिटलाइज गर्ने कुरा अध्यावधि गर्ने कुरा वैज्ञानिक ढंगबाट अगाडि बढ़ने कुराबाट पन्छिएर बाहिर जान्छौं र हामी पुरानै शैलीबाट फेरि हामी चिना हेर्ने जमानामा जान्छौं, फेरि हामी आवा गर्ने जमानामा जान्छौं, फेरि हामी उही चिठी पत्रमै जाने हो, अहिलेको परिवेश स्वीकार्न सक्दैनौ भन्ने कुराले उहाँहरूलाई सुरुमा यी सबै कुराहरू गगन थापाको नेतृत्वमा रहेर काम गर्न केही जटिलता उहाँहरूले महसुस गर्नुभएको छ। तर बाँधे बाँधे जाए त्यो तत्त्वबोध भन्छ, पछि छलफल गर्दै जाँदै गर्दा अन्ततगत गगन थापाको नेतृत्वमा आजको भेला होस् भोलिको भेला होस् सबै पार्टी हुन् उहाँहरूले ढिलो गरेर मिल्ने अथवा पछि मिल्ने अहिले चोटिए जस्तो गरेर केही भाग माग्ने यो भाग माग्नका लागि गरिएको प्रयत्न हो। यो प्रयत्नले उहाँहरूलाई कति सार्थकता र कति मूर्त रूप लिन सक्छ समयको चापले उहाँहरूलाई पनि प्रष्ट पार्नेछ भन्ने लाग्छ।
1: यो विषम परिस्थितिमा चाहिँ नेपाली कंग्रेसलाई एक ढिक्का बनाउनु पर्ने, नेपाली कंग्रेसलाई मिलाएर जानुपर्ने, उहाँहरूले खोजेको सम्मान दिनुपर्ने होइन, यी यावत कुराहरूमा चाहिँ अलिकति लचकता अपनाउनु पर्नेमा बाहिर मीडियामा आए जस्तो नहुने भित्री रूपमा चाहिँ पेलेरै सभापति अगाडि जानुभयो भन्ने आरोप पनि छन् त होइन?
0: असाध्यै राम्रो प्रश्न गर्नुभयो, तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूकै मुखारबिन्दुबाट के भएको छ भने पूर्णबहादुर खड्काले के भन्नुभयो भने पूर्णबहादुर खड्का र शेखर कोइरालालाई गगन थापाले हामीलाई वरिष्ठ नेता दिँदा पनि हामीले स्वीकारेनौं भन्नुभएको छ। अब हामी उहाँहरूलाई पार्टी सभापति बनाउन पनि सक्दैनौ, अहिलेको संख्याले उहाँहरूलाई प्रधानमन्त्री बनाउन पनि सक्दैनौ, ती पदभन्दा उहाँहरू तल बस्ने परिस्थितिमा उहाँहरू हुनुहुन्न। तर हामीले के बनायौं भने उहाँहरूलाई वरिष्ठ नेता गगन थापाले बनाउँछु भनिसकेपछि गगन थापा लचकताको सीमाभन्दा अझ अगाडि बढेर त्यहाँभन्दा बढी लचक हुने ठाउँ छैन, चुडिनी गरी लचक हुनु हुँदैन। गगन थापाले मैले शेखर कोइरालालाई पनि वरिष्ठ नेता बनाउन तयार छु, पूर्णबहादुर खड्कालाई पनि वरिष्ठ नेता बनाउन तयार छु। कतिपय नेतृत्वहरू के हुन्छ भने उहाँहरूको बास्ना सकिसकेको छ, गन्ध हराइसकेको छ, तर पनि उहाँहरूले धेरै चिज खोजिरहनु भएको छ, तर त्यो उहाँहरूले समय अनुसार आफूलाई पनि परिमार्जन गर्नुपर्छ र हिजोको जस्तो शासन सत्ता हिजोको जस्तो शक्ति आर्जन गर्नका लागि उहाँहरूले मिलाउन खोजेनन् प्रयत्न गरेनन् होइन, सबै चरणबाट भएको छ। महामन्त्रीको लेभलबाट संवाद भएको छ, उपसभापतिको लेभलबाट संवाद भएको छ, संयन्त्र बनाउने कुरामा समेत गगन थापा राजी हुनुभएको छ। धेरै कुरामा गगन थापाले लचकता देखाएको अवस्था देखिन्छ। नजिकबाट राज्य विश्लेषकहरूसँग तपाईँले सोध्नुभयो बुझ्नुभयो भने पनि गगन थापाको लचकता यहाँभन्दा धेरै लचक हुने ठाउँ छैन। तर अड्डी कसेर मलाई त्यही चिज चाहिन्छ, हामीले भनेको हुनुपर्छ भन्ने कुरा जाने र हिजोको विशेष महाधिवेशनलाई हामीले स्वीकारेका होइनौ। 111 केन्द्रीय सदस्य त्यहाँ समाहित गराइदिनुपर्छ। अनि यो विशेष महाधिवेशन भनेको केटाकेटी आए गुलेली खेलाए मटेग्राको नासो भन्ने पार्छौ भनेर उहाँहरूले बडो चतुराईपूर्वक कुराहरू गरिराख्नु भएको छ। यो कुरालाई गगन थापाको टिमले पनि राम्रोसँग बुझेको छ र यो नेतृत्वले पनि नजिकबाट बुझेको छ। उहाँहरू जति आफूलाई बाठो र टाठोको रूपमा प्रस्तुत गर्न खोज्नुभएको छ, जुन एंगलबाट उहाँहरूले छलफल संवाद गर्न खोजेका एजेण्डाहरूका विषयमा उहाँहरूले बाहिर जुन खालको छलफल गर्नुभएको छ, यी सबै कुराबाट नजिकबाट निहाल्दै गर्दा गगन थापाले असाध्यै विश्लेषण गरेर लचक हुन सक्ने संवाद र सहकार्य गर्ने कुरामा उहाँहरूसँग अगाडि बढ्ने र नेतृत्वमा खास मान्छे तपाईँहरूले बनाउनु पर्ने मान्छे कहाँ हो, निर्वाचन समितिमा हजुरहरूको कति मान्छे राख्नु पर्यो, क्रियाशील सदस्यता छानबिन समितिमा को को मान्छे राख्नु पर्यो, यो मात्रै होइन हामीले अनुशासन समितिमा को मान्छे राख्नु पर्यो, यी सबै मान्छेहरू ल्याउनुहोस्। हजुरहरूलाई पनि सम्मान गर्ने गरी हामी पार्टीभित्रै उहाँहरूलाई राखेर उहाँहरूकै सल्लाह सुझावलाई ग्रहण गरेर हामी अगाडि बढ्छौं भन्ने कुराको उहाँले हात फैलाएर उहाँहरूलाई साथ र सहयोगका साथ अगाडि लाने गरी प्रयत्न गर्नुभएको छ।
1: समग्र कंग्रेसलाई मिलाएर लैजान खोज्दै गर्दाखेरि पनि त्यसको ब्रेकर कतै विश्वप्रकाश त भन्नुभएको छैन,
0: यो शब्द हामीले प्रयोग गर्यौं भने पनि हाम्रो संस्कार अनुसार पाप लाग्ने कुरा हो। गगन थापाले र गगन थापा र विश्वप्रकाशका बीचमा यी सबै कुराहरू छलफल भएर यो लेभलसम्म हामी जान सक्छौ। तपाईँले पहिला उपसभापतिले सम्वाद गरिसकेपछि अन्तिम रूपमा बीट मार्ने गरी मसँग म सम्वाद गर्छु भन्ने सम्मका सम्वाद भएको हामीले अनुमान गर्न सक्छौ। कहीँनिर नमिल्ने गरी गर्नुभयो होइन, विश्वप्रकाश शर्माले उहाँकै घरमा बसेर छलफल सम्वाद गरेर उहाँलाई यी बुदामा हामी छलफलमा अगाडि पढ्न सक्छौ भनिसकेपछि जवाब नपठाएको कुरा हाम्रा बीचमा ऐना जस्तै छर्लङ्ग छ। त्यस कारणले गर्दाखेरि कतैबाट पनि आफूलाई असुरक्षित महसुस गर्नुभयो, त्यो असुरक्षित महसुस गरिसकेपछि कहिले विश्वप्रकाशप्रति हिलो च्याप्ने, कहिले गगन थापाप्रति हिलो च्याप्ने, कहिले यो समूहका मान्छेहरूप्रति उहाँहरूको अलिक कोर्के नजर पर्ने यो खालको वातावरण सिर्जना भएको छ। यो ढङ्गबाट जानु हुँदैन। सर्दै नेताहरू सम्मानित हुनुहुन्छ, हिजो उहाँहरूको विरासतलाई हामी स्वीकारेका छौँ, सम्मान गर्छौँ, चाहे पूर्णबहादुर खड्का भन्नुहोस्, चाहे शेखर भन्नुहोस्, चाहे अरू नेताहरू भन्नुहोस्, उहाँहरूप्रति हाम्रो सद्भाव, उहाँहरूप्रति सम्मान टुटेको छैन। तर समयको चापलाई नबुझ्दै गर्दा उहाँहरूले गरेको मूर्ख सम्वादलाई हामीले धेरै नजिकबाट हेरिरहन सक्दैनौँ। अहिले पनि उहाँहरूले मूर्खै के गरिरहनु भएको छ भने विशेष महाधिवेशन उहाँहरूले नदेखे जस्तो गर्नुभएको छ। देशभरिबाट भिरकुटी मण्डपमा आएको त भव्य अधिवेशनलाई उहाँहरूले नजरअन्दाज गर्नुभएको छ। अनि हामीले जे भने पनि हुन्छ, हामी हिजो पनि हुकुमी शासन जस्तो चलाएका थियौँ, अहिले पनि मुख्य जिम्मालको पाराले शासन सत्ता चलाउनु पर्छ र पार्टी त्यही ढङ्गबाट चलाउने हो। हामी त यो मुलुकै चल्दैन, हामी नभएको पार्टी कहाँ काङ्ग्रेस पार्टी हुन्छ भन्ने जुन खालको उहाँहरूलाई धङधङी छ, त्यो धङधङीबाट हाम्रा सर्दै नेताहरूलाई निकालेर समयको चाप अनुसार गगन थापाको नेतृत्वमा उहाँहरूलाई कहाँ कहाँ राख्न पर्ने, उहाँहरूलाई कस्तो खालको सम्मान गर्नुपर्ने हो, उहाँहरूको कस्तो संयन्त्र बनाइदिनु पर्ने हो, यो सबै गर्नका लागि हात फैलाएर गगन थापाले
1: विभाजनको दिनमा पुग्यो नि त होइन, अब विभाजन त रोक्न सकिँदैन नि त,
0: विभाजन हुँदैन,
1: कोइराला नेतृत्व लिने हुनु भइहाल्यो नि त होइन,
0: विभाजन होइन, विभाजन यो विभाजन भन्ने शब्द शब्दावली प्रयोगै
1: गर्नु, मसँग कुरा गर्दै गर्दा आधिकारिक कंग्रेसै हामी हौ, तपाईँ कसलाई कंग्रेस भन्दै हुनुहुन्छ भन्नुहुन्थ्यो मलाई फेरि,
0: ठिक छ, उहाँले भन्नुहोला त्यो के हुन्छ भने एकैछिन उहाँहरूलाई त्यो चिज भन्दै गर्दा स्वाद आउँछ, टेस्ट आउँछ, मिठो लाग्छ, तिजकको कुरा गरेर न दिदी खाए जस्तो हुन्छ भनेर उहाँहरूले त्यो महसुस गर्नुहुन्छ भने उहाँहरूलाई भन्न दिउँ, त्यो विषयमा धेरै हामीले वाद विवाद गरिरहनु पर्ने अवस्था छैन। तर के हो भने वैधानिक रूपमा पार्टी फुट्नका लागि संसदभित्रको संसद संख्याको 40% र पार्टीभित्र रहेको केन्द्रीय समितिको 40% सदस्यहरू नचैकिकन पार्टी विधिवत रूपमा फुट्दैन, पार्टी कांग्रेस पार्टी फुट्दै छैन। देशभरिका तपाईँको संचार माध्यमबाट सुन्नुहुने देशभरि रहनुभएका सर्वे कांग्रेसका नेता कार्यकर्ताहरूलाई हामी अनुरोध गर्न चाहन्छौ, कांग्रेस पार्टी फुट्दै छैन। केही मान्छेहरूको झुण्ड, उहाँहरूको असन्तुष्टि, पद नपाएको कुण्ठाका साथ उहाँहरूले केही कुराहरूको भेला छलफल गर्न कोसिस गरिरहनु भएको छ, यो भेला छलफलमा यहाँहरूलाई सरिक नभएर साँच्चै महामानव बिपी कैरालाले सिर्जना गरेको यो पार्टीको जुन विरासत छ यसलाई बोक्ने गरी नयाँ समय अनुसार गगन थापाले नेतृत्व गरेको काँग्रेस नै आधिकारिक काँग्रेस हो भनिरहन पर्दैन। यो सबै कुरा दृष्टान्त हामी सबैले बुझेका छौँ। कंग्रेसको विधानभन्दा माथि गगन थापा पनि हुन सक्नुहुन्न, शेखर कोइराला पनि हुन सक्नुहुन्न। भोलि बनाउँदै गरेको जुन नाटकीय ढंगबाट आज आफूहरू सबै पन्छिएर शशांक कोइरालालाई जुन उहाँहरूले एउटा खालले त्यहाँभित्र ल्याएर अहिले संयोजकको जिम्मेवारी दिनुभएको छ, यसले के बुझिन्छ भने चतुराईपूर्वक ढंगबाट उहाँहरू आफू उम्कने र अरूलाई फसाउने खालको प्रयत्न नेतृत्व पंक्तिले गरेको कुरा देशभरिका कांग्रेसले बुझेका छन्। साँच्चै कांग्रेस हाँक्नका लागि हिजो कार्यवाहक उपसभापति भइसकेको मान्छे मलाई वरिष्ठ नेता चाहियो भन्ने शेखर कोइराला यी नेतृत्वहरू आज किन पन्छिरहनु भएको छ भन्ने कुरा देशभरिका कांग्रेसहरूले बुझ्नु भएको छ। त्यसकारणले अहिलेको परिवेशमा कांग्रेस फुट्दै छैन, केही झुण्डहरू चोइटिएर जान खोज्नु भएको छ। उहाँहरूले नयाँ पार्टी निर्माण गरेर भोलिका दिनमा करेक्टिभ टार्गेटिङ गर्न पाइन्छ कि
1: उहाँहरूले
0: अहिले पनि देखाइरहनु भएको छ। बम्जी म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, उहाँहरू के भन्न सक्नु भएको छ भने हामीले अहिले पार्टी बनाउने, पार्टी बनाइसकेपछि भोलिका दिनमा स्थानीय तहको निर्वाचन आउँछ अनि त्यसपछि प्रदेशको निर्वाचन आउँछ। गगन थापाले गठबन्धन गर्दैनन्, हामी सबै पार्टीसँग गठबन्धन गर्यौँ भने फेरि गगन थापा निहुरेर मिल्न आउनु पर्यो भनेपछि त्यतिखेर 60-40 भाग पाइन्छ भन्ने उहाँहरूले पुराना कुरा सम्झेर सपना देखिरहनु भएको छ। यो सपनामा कहीँ नै कांग्रेस कम्प्रोमाइज गर्ने पक्षमा छैन, त्यसकारणले आजै उहाँहरूलाई यो बुद्धिविलास नगरिकन साँच्चै कांग्रेस एकाकार बनेर यही नेतृत्वसँग समाहित भएर अगाडि बढ्नुपर्छ र उहाँहरूको सम्मानमा कमी नहुने गरी संस्थापन पक्षले पनि त्यो ढंगबाट हामीले वातावरण सिर्जना गर्छौं र गरेका छौं। त्यो आधारमा अगाडि बढ्नुपर्छ। उहाँहरूले जुन खालको भूमिका निर्वाह गर्नुभएको छ यो भूमिका साँच्चै समयको चाप समयको वेग भन्दा बाहिर गएर उहाँहरू अगाडि बढ़िरहनु भएको छ। यसले पार्टी फुट्ने होइन, केही मान्छेहरू चोइटिएर जानुहुन्छ, चोइटिएका मान्छेहरू बिलाउँदै जानुहुन्छ। तपाईँले हिजोका दिनमा देख्नुभयो धेरै नेतृत्वहरू त्यसै गरेर जानुभयो, पार्टी फुटाउने कुरामा गम्भीर हुनुपर्छ। हिजो तपाईँले गणेशमान सिंहलाई सम्झिनुभयो भने गणेशमान सिंहको छोरा आज के गर्दै हुनुहुन्छ प्रकाशमान सिंह मलाई थाहा छैन, तर गणेशमानले पार्टीभित्र अपवित्र गठबन्धन भयो भनेर बाहिरिनुभयो। किशनजीले म पार्टी फोड्न चाहदिन भनेर सानेपामा आएर पार्टी फुट हाल्न दिनु भएन, त्यसैका शिष्य हौ त्यसैका सन्तान हौ भन्ने नेतृत्वले आजका दिनहरूमा यो विषयलाई पनि गम्भीर रूपमा लिन जरूरी छ। सर्दै नेताहरूप्रति हामीले यो प्रश्न गरिरहनु पर्ने वातावरण सिर्जना नगरिदिएको भए हुन्थ्यो, तर उहाँहरूले यो खालको वातावरण सिर्जना गरिरहनु भएको छैन। त्यसकारणले कंग्रेस फुट्दैन, कांग्रेस एकाकार भएर अगाडि बढ्छ। केही मान्छेहरू राजनीतिबाट विस्थापित हुनुहुन्छ, स्वाभाविक समयको चापले गर्दा भोलि निरन्तर रूपमा गगन थापा पनि रहने होइन। जुन परिवेश छ त्यो परिवेशलाई स्वीकारेर अगाडि बढ्नुभन्दा कांग्रेसभित्र अर्को विकल्प छैन। अहिले देखिएको जुन कथित रूपमा बोलाइएका भेलाहरूमा देशभरिका आम कांग्रेसका कार्यकर्ता नेता साथीहरूलाई कहीँ पनि तपाईँको राजनीतिक रूपमा बाटो नबिराउनका लागि तपाईँको पाइला गन्तव्य अप्ठ्यारोमा नपार्नका निम्ति हामी समग्र देशभरिका कांग्रेसहरूलाई आग्रह गर्न चाहन्छौ। विभिन्न नाममा गरिएका भेलाहरू यी मिथ्या भेलाहरू हुन्, यी कसैलाई पनि कर्कामा पार्नका लागि बोलाइएको छ। यो भेलाले कलेक्टिभली भोलिका दिनमा बार्गेनिङ गर्ने गगन थापासँग भाग माग्नका लागि गरिएका भेलासँग हामीले नजिकबाट विश्लेषण गरेका छौं, अध्ययन गरेका छौं, उहाँहरूको मन सहाय बुझेका छौं। त्यो आधारमा अगाडि बढ्नु हुँदैन, कांग्रेस एकाकार बनाउनु पर्छ। यो पछिल्लो परिवेशलाई कांग्रेस जिम्मेवार भएर
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका युवा नेता लेखनाथ पोखरेल, आदरणीय श्रोता नेपाली बसमा सुरु विश्रामछु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो।
1: डिस्क हो, खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: यतिखेर पालिका बहसमा फिकल गाउँपालिका सिन्धुलीकी अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी सचिव पार्वती सुनवार हामीसँग प्रत्यक्ष हुनुहुन्छ। पार्वतीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। यतिखेर अब गाउँपालिका राष्ट्रिय महासंघको सचिवको रूपमा काम गर्दै गर्दाखेरि शुरूआतमा, किनभने स्थानीय तहमा काम गरेकै व्यक्ति यतिखेर चाहिँ प्रधानमन्त्री हुनुहुन्छ देशको, होइन बालेन्द्र शाहजी, स्थानीय तहका समस्याहरू उहाँलाई राम्रोसँग थाहा छ। अब तपाईँ पनि गाउँपालिका राष्ट्रिय महासंघको सचिव पनि, भेटघाट राम्रै भइरहेको होला नि त, होइन? सुशासनका निम्ति, स्थानीय तह सुधार्नका निम्ति प्रधानमन्त्रीज्यूसँग
4: हाम्रो महासंघको तर्फबाट गर्न चाहिँ भएको थियो, तर भेट भएको छैन जस्तो लाग्छ जहाँसम्म।
3: स्थानीय सरकारहरूले अहिले सबैभन्दा बढी भोगिरहेको समस्या के हो?
4: स्थानीय सरकार भनेको सेवा प्रवाहको युनिट पनि हो, त्यसको साथसाथै हामीले केही यहाँ पालिकाबाट चाहिँ केही विकास निर्माणको कामहरू पनि गर्छौँ। पालिका विशेषमा, पालिका विशेषको हिमाल पहाड तराईको पालिकाको समस्याहरू फरक फरक पनि छन्। त्यो समस्याहरू मध्ये मुख्य चाहिँ अब वित्तीय समानीकरण, वित्तीय सङ्घीयता अलिकति कम तलसम्म आयो भन्ने प्रमुख समस्या चाहिँ यही रहेको छ। अब सङ्घीयताको पनि प्राथमिक सङ्घीयता, यसै गरी राजनीतिक सङ्घीयता चाहिँ हाम्रोमा कार्यान्वयन भइसकेको छ। अहिलेको प्रमुख समस्या भनेको चाहिँ वित्तीय सङ्घीयता चाहिँ जुन चाहिँ संविधानले परिकल्पना गरे बमोजिम चाहिँ तल्लो तह भनेको हाम्रो स्थानीय तह, स्थानीय सरकारहरूमा चाहिँ हस्तान्तरण हुन नसकेको यही समस्याको रूपमा चाहिँ देखिएको छ।
3: जस्तो सङ्घ प्रदेशबाट स्थानीय तहले अपेक्षित अधिकार र स्रोतहरू पाएको छ कि छैन अहिले अब कार्यान्वयनको चरणमा?
4: अधिकार चाहिँ हामीलाई संविधानले प्रदान गरेको छ। यो संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन गर्नुको लागि चाहिँ स्रोत साधनको पनि उचित व्यवस्थापन हुनुपर्छ। संविधानले हामीलाई अधिकार प्रदान गर्यो, तर कार्यान्वयन गर्नको लागि त स्रोत साधन चाहियो। स्रोत साधन चाहिँ वित्तीय संहिता मार्फत चाहिँ हस्तान्तरण हुनुपर्ने स्रोत साधन चाहिँ हस्तान्तरण नभइरहेको अवस्था छ।
3: स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउन, होइन, जस्तो कानूनी सुधारका कुराहरू महासंघले देशभरका गाउँपालिकालाई साझा आवाज बन्ने गरी चाहिँ कसरी नेतृत्व गरिरहेको छ?
4: हामीले विशेष त स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्नको लागि हामीलाई तीनवटा संविधानले स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायकी कार्यकारी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने गरी व्यवस्थापन गरेको छ। त्यसमा चाहिँ हाम्रो गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय सरकारहरूलाई चाहिँ विधायकी व्यवस्थापन कसरी चुस्त हिसाबमा गर्ने, त्यसै गरी कार्यपालिकाले कार्यकारिणी अधिकार प्रयोग गर्छ, त्यो कार्यकारिणी अधिकार कसरी प्रयोग गर्ने, न्यायिक अधिकारलाई, न्यायिक अभ्यासलाई कसरी संस्थागत हिसाबमा व्यवस्थापन गर्ने, सञ्चालन गर्ने, कार्यान्वयन गर्ने, यी विषयहरूमा चाहिँ गाउँपालिका राष्ट्रिय महासंघको तर्फबाट पनि आफ्नो सदस्य पालिकाहरूलाई हामीले निरन्तर क्षमता विकास गर्ने, सहयोग गर्ने, संस्थागत हिसाबमा सहयोग गर्ने कामहरू गरिरहेको छौँ। र यो देशभरि नै भएको छ, यो अघिल्लो फर्स्ट टर्ममा पनि भएको थियो, सेकेन्ड टर्ममा पनि हामीले निरन्तर गरिरहेका छौँ। कानून निर्माणको सन्दर्भमा सहजीकरण गर्ने कामहरू गरिरहेका छौँ विधायकी तह, विधायकी अधिकार अन्तर्गत, त्यसै गरी कार्यकारिणी अधिकार अन्तर्गत पनि कार्यपालिकाले गर्ने सम्पूर्ण कार्य सम्पादनहरू कसरी गर्न सकिन्छ भनेर गाउँ कार्यपालिका जुन चाहिँ अब विधायकीको पनि विधायन समिति अन्तर्गत रहेर कार्यान्वयन गर्ने समितिहरूलाई पनि हामीले क्षमता विकास गर्ने कामहरू गरिरहेको छौँ। त्यसै गरी न्यायिकको पनि अब न्यायिक समितिमा रहनेहरूलाई न्यायिक समितिको सम्पूर्णलाई कसरी क्षमता विकास गर्ने, त्यो काम चाहिँ हाम्रो गाउँपालिका राष्ट्रिय महासंघको तर्फबाट संस्थागत हिसाबमै भएको छ। र अनि कार्य सञ्चालनको सन्दर्भमा पनि हामीले वर्षभरि गाउँ कार्यपालिकाले सम्पादन गर्ने, स्थानीय सरकारहरूले सम्पादन गर्ने कामहरू के हुन्छन्, नगरी नहुने कामहरूलाई चाहिँ कुन कुन महिनामा कसरी गर्न सकिन्छ भनेर आर्थिक वर्षलाई मानेर हामीले मार्गदर्शन गर्ने कामहरू, क्यालेन्डरहरू निर्माण गरेर प्रदान गर्ने कामहरू, स्थानीय सरकारको नेतृत्व मात्र नभएर त्यहाँ प्रशासनिक नेतृत्वलाई समेत हामीले क्षमता विकास गर्ने कामहरू, तालिम प्रदान गर्ने कामहरू पनि गरिरहेको छौँ।
3: होइन, अब फिक्कल गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, होइन, र महिला नेतृत्व फिक्कल गाउँपालिकामा अहिलेसम्म अब त कति चार दस महिना बाँकी छ अरे तपाईँहरूको कार्यकाल पनि. मैले राम्रो गरे एकदम होइन धेरै चुनौतीका पालहरू थिए त्यसलाई चाहिँ अलिकति पछ्याउने काम भयो भन्ने खालको के छ राम्रो गर्नुभएको त्यहाँ फिक्कल
4: नेतृत्वमा आउँदाखेरि वान चेयर वान टेबल मार्फत चाहिँ सेवा शुभारम्भ गरेका हौ. अब यति बेलासम्म आइपुग्दा मैले अघि पनि भने हामीलाई स्थानीय सरकारहरूलाई चाहिँ विधायकी कार्यकाल चाहिँ न्यायिक अधिकारहरू चाहिँ प्रदान गरिएको छ जस अन्तर्गत रहेर हामीले सुरुमा आफ्नो पालिका सञ्चालनको लागि कानूनहरू निर्माण गर्ने कामहरू गर्यौ. त्यसै गरी हामीले चाहिँ अब त्यो त्यसको साथसाथै स्थानीय सरकार स्थापना भइसके पश्चात कानून निर्माणको साथसाथै यहाँ आवश्यक पर्ने अब पूर्वाधार संरचनाको कामहरू गर्यौँ. यहाँ मेरो पालिका चाहिँ कस्तो हो भने विकासको सन्दर्भमा कुरा गरिरहँदा बागमती प्रदेशमा बिजुली नपुगेको एउटा पालिका छ भने फिकल पालिका पनि हो. अनि हामीले नयाँ विकासको सन्दर्भमा कुरा गर्दा 99% घरधुरीमा बिजुली बालेका छौँ. सड़क सञ्जालहरूले गाउँघरलाई जोडेका छौँ. यहाँका कृषि उत्पादनहरूलाई हामीले बजारीकरणको लागि प्रयासहरू गरेका छौँ. उत्पादन वृद्धिको लागि कामहरू गरिरहेको छौँ. अनि सेवा प्रवाहको युनिटलाई सशक्त बनाउनको लागि आफ्नो गाउँ कार्यपालिकाको कार्यालय साथसाथै हामीले ओडा कार्यालय स्वास्थ्य संस्थाको कार्यालय विद्यालयको पनि भवनहरू यस्ता कामहरू चाहिँ गरिरहेको छौँ. अब शिक्षा आधारभूत शिक्षा र आधारभूत स्वास्थ्य भन्छ आधारभूत शिक्षा र आधारभूत स्वास्थ्यलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबले हामीले सेवा प्रवाहलाई चाहिँ सुस्त गर्नको लागि चाहिँ हामीले हाम्रो पालिकाको विद्यालयहरूलाई क्षमता विकास गर्ने कामहरू त्यहाँ सपोर्ट गर्ने कामहरू गरिरहेको छौँ. र अहिलेसम्ममा आइपुग्दाको अवस्थामा नतिजालाई हेर्दा पनि हामीले शिक्षाको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा गरेका प्रयासहरू अभ्यासहरूको कारणले गर्दा हामी चाहिँ देशमा उत्कृष्ट पालिकामा चाहिँ छौँ. हामीले एससीको नतिजा हेर्दा पनि हामीले 90% भन्दा माथि हाम्रो विद्यालयबाट विद्यार्थीहरू उत्तीर्ण हुनुभएको छ. स्वास्थ्यको क्षेत्रमा हेर्दा पनि हामी जिल्लाभरिको पालिकाहरूको हिसाबमा चाहिँ नतिजा निकाल्दा हामी स्वास्थ्यको क्षेत्रमा पनि अगाडि छौँ. यसरी हामीले सेवा प्रवाह विकास निर्माणको साथसाथै हामीले प्रमुख काम चाहिँ जिम्मेवारी चाहिँ सेवा प्रवाह सङ्घ प्रदेश सँगसँगै मिलेर हामीले सेवा प्रवाहको कामहरू चाहिँ पालिकाले गर्नुपर्छ भनेर हामीलाई संविधानले पनि मार्गदर्शन गरेको छ. त्यही मार्गदर्शन अनुसार सङ्घ प्रदेशसँग मिलेर सेवा प्रवाहको कामहरू गरेका छौँ. मेरो वडा कार्यालयहरूले धेरैवटा सेवा प्रवाह गर्छ. त्यसमध्ये वडा सचिव र वडा अध्यक्षहरूले गर्ने छुट्टै सिफारिसको कामहरू पनि छन्. धेरै कामहरू नागरिकसँग नजिकमा रहेर हामीले काम गरिरहेका छौँ. यो यति बेलासम्म गरेको कामहरू अहिले यहाँ बताएर सकिँदैन किनकि हामीले स्थानीय सरकार स्थापनादेखि नै हामी काम गर्दै आइरहेका छौँ. धेरै कामहरूलाई
3: पर्यटनको क्षेत्रमा के काम गर्नुभयो होइन हरिहरपुर गढी होइन सुनकोशी नदी महाभारतका लेखहरू छन् ऐतिहासिक गढी छन् नेपाल अङ्ग्रेजी युद्ध संघको सम्बन्धित स्थलहरू पनि छन् ऱ्याफ्टिङ माछा मार्ने गतिविधि प्राकृतिक दृश्यका लागि प्रसिद्ध पनि छन् स्थानीय तहको
4: सिक्कल गाउँपालिका भनेर हामीलाई चिनिरहेन थियो. विशेष गरेर सिक्कल पालिकालाई चिनाउनको लागि हामीले सुरुमै हाम्रो यहाँ सिक्कल पर्यटनको सिक्कल गाउँपालिकासँग जोडेर पर्यटनलाई गर्न सकिन्छ भनेर हाम्रो सिक्कल चाहिँ सिन्धुली जिल्लाको सबभन्दा अल्गो चुचुरो छ. यहाँबाट चाहिँ हामीले नेपाल के अरे यहाँबाट हामीले दृश्य अवलोकनहरू गर्न सक्छौँ. संसारको सबभन्दा अल्गो सगरमाथाहरू हेर्न सक्छौँ. दृश्य अवलोकन सूर्योदय सूर्य अस्तहरू हेर्न सक्छौँ. यो डाँडालाई केन्द्रित गरेर हाम्रो यहाँको एउटा प्रमुख सिन्धुली जिल्लाको प्रमुख गन्तव्य हुन सक्छ भनेर हामीले सिन्धुलीको फिकल डाँडोलाई आधार मान्दै यहाँ पर्यटनको पनि व्यवस्थापनहरू गरेका छौँ. यहाँको प्रवर्धन गरेर

0: छ, अरू थुप्रै जडीबुटीहरू जस्तो तराईतिर हेऱ्यो भने सिट्रोनेला होला, पामारोजा होला, अथवा तपाईँको लेमन ग्रासहरू होलान्, सर्पगन्धहरू होलान्, थुप तुलसी अथवा विभिन्न प्रजातिका जडीबुटीहरू खेती हुन्छ। अलिकति माथि अथवा पश्चिमतिर गयो भने त्यहाँ टिमुर खेती, सल्यान जस्तो टिमुरको जिल्ला हो, त्यो बाहेक तेजपात छ, रिट्ठा छ, काउलो छ, होइन, थुप्रै जडीबुटीहरू त्यहाँ खेती भइरहेका छन्। कतिपय जङ्गली अवस्थाबाट पनि सङ्कलन गरेर बेचिन्छ भने कतिपय चाहिँ खेती प्रविधि विकास गरेर खेती पनि भइरहेका छन्।
1: यति बेला किसान लगानीकर्ता र युवाहरू समेत यो क्षेत्रमा आकर्षित हुनुमा चाहिँ तत्कालीन आमदानी मात्रै छ कि यो दिगो भविष्य नै यसमा छ भनेर लागेका छन्, तपाईँले त्यसमा चाहिँ के पाउनु भएको छ?
0: अब म कार्यरत रहेको ठाउँमा हेरियो भने त्यहाँ चाहिँ एउटा भोग छ, होइन, त्यहाँ चाहिँ तपाईँको जडीबुटीबाट पनि दिगो रूपमा चाहिँ आमदानी लिन सकिन्छ, अथवा यो चाहिँ भविष्यका लागि पेन्सनको रूपमा चाहिँ यो यसलाई विकास गर्न सकिन्छ भनेर किसानहरू लागेको देखिन्छ। अब सल्यान जडीबुटीको हिसाबले त आत्मनिर्भर बन्दै गरेको जिल्ला हो, होइन, धेरै थरीका जडीबुटीहरूको त्यहाँ खेती हुन्छ, होइन, र कर्णाली तपाईँ आफैमा जडीबुटीको भण्डार हो, होइन, 45-50% जडीबुटीको चाहिँ उत्पादन कर्णालीले उघटेको, सिङ्गो कर्णालीले उघटेको छ व्यापारका हिसाबले हेरियो भने। त्यस्तै पूर्वतिर गयो भने चिराइतो छ, औषधिको हिसाब परम्परागत औषधिको अलावा त्यसलाई चाहिँ तपाईँको अनेक प्रयोगमा आइरहेका छन्, होइन, अलैँची त्यस्तै छ, अरू थुप्रै जडीबुटीहरू विभिन्न ठाउँमा चाहिँ एउटा अभियानकै रूपमा अथवा तपाईँको यसबाट चाहिँ हामीले दिगो आमदानी लिन सकिन्छ, भविष्यमा चाहिँ केही न केही यो चाहिँ निरन्तर आमदानीको स्रोत बन्न सक्छ या वैकल्पिक यो चाहिँ आमदानीको स्रोत बन्न सक्छ, तुलनात्मक रूपमा चाहिँ यो लाभको विषय बन्न सक्छ भन्ने हिसाबले चाहिँ जडीबुटी खेतीमा लागेका किसानहरू दाजुभाइहरू प्रशस्तै भेटिनुहुन्छ।
1: अहिले जस्तो काभ्रे सिन्धुपाल्चोकतिरको बुद्धचित्त, पूर्वी पहाड़को रुद्राक्षबाट राम्रो आमदानी भइरहेको चर्चा अथवा खबरहरू हामीले बारम्बार सुन्छौं, नेपालको माटो र हावापानीको हिसाबले कुन कुन जडीबुटी र बहुमूल्य रूख प्रजातिको खेती चाहिँ अहिले बढ़ी सम्भावना देख्नुहुन्छ?
0: अब अहिले बजारमा चर्चा त अघि भनेका जडीबुटीहरूको बढी छ, होइन, जस्तो बोधिचित्तको चर्चा बढी छ, अहिले धेरै ठाउँमा बोधिचित्तको खोजी भइरहेको पनि छ, खेती पनि भइरहेको छ, फल पनि बिकिरहेको छ, अहिलेको बजार राम्रै छ, यो चाइना लगायत विभिन्न बुद्धिस्ट कन्ट्रीहरूमा यो जान्छ, हामीले रुद्राक्ष जपाए जस्तो यसको माला जपिन्छ, होइन, त्यो हिसाबले अब त्यसपछि रक्तचन्दनको खेती पनि तराईतिर भइरहेको छ, अगरवुड छ, अझै हामीले खेती नगरेका तर एकदम मूल्यवान केही त्यस्ता रूखहरू पनि छन्, होइन, जस्तो टुनीको पनि राम्रो सम्भावना छ पहाड़ी जिल्लाहरूमा, त्यसै गरेर अगरवुड पनि खेती भइरहेको छ, श्रीखण्ड पनि छ अर्को, धेरै माग भएको तर खेती कम भएको, यो हिसाबले हेरियो भने चाहिँ अहिले सामान्यतया चर्चामा आएका यिनै हुन्। तर यो बाहेक पनि जस्तो हाम्रो सती साल छ, विजय साल छ, होइन, यी तपाईँको अलिकति केही वर्ष चाहिँ कुर्नुपर्छ यिनीहरूलाई, यिनीहरूको भित्री काठ चुरो काठ हुन्छ नि, चुरो काठ पस्नसम्मलाई केही वर्ष त अलि बढी कुर्नुपर्छ, तर यिनीहरूको माग चाहिँ विश्व बजारमा ठूलो छ।
1: त्यो माग कतिको दिगो रहने देखिन्छ भनेको त्यो चाहिँ हाम्रो दैनिक जीवनमा सधैँ प्रयोग भइरहने माग हो कि अथवा कुनै बेलामा आएको माग हो, कतिको दिगो माग जस्तो लाग्छ तपाईँलाई?
0: अब सरस्वती हेर्दाखेरि अहिले यो सदियौंदेखिको व्यापार भइरहेको छ, काठको व्यापार नभएको त होइन, होइन, ह्यान्डिक्राफ्टहरू, वुडन क्राफ्टहरू, धेरै मूर्ति अथवा अरू कुनै फर्निचरहरू, कुनै विशेष संरचनाहरू, मालाहरू, तपाईँ ब्रासलेटहरू, होइन, यो चाहिँ अहिले बढी फेसनको रूपमा चाहिँ अलि बढी प्रयोग भएको जस्तो पनि देखिन्छ। अब चाइनातिर इभन हेऱ्यो भने अहिले उनीहरूको सोख यस्तो छ नि, म आफै त्यहाँ 4 वर्ष बसेर अध्ययन गरेँ, केही नयाँ कुरा बजारमा आयो भने उनीहरूले त्यसलाई प्रयोग गर्छन्, हेर्छन्, होइन, त्यो हिसाबले पनि बोधिचित्तको माग बढ्या छ। पूर्वतिर रुद्राक्षको बोटै किन्छन् उनीहरू गएर, ठूला चिल्ला दाना भएका रुद्राक्षको बुटै बिकिया छ, रुख नै बिकेको छ। यो हिसाबले हेर्दाखेरि यो सदियौंदेखि थियो र भविष्यसम्म पनि केही रुखहरू जाने, जस्तो सती सालको, होइन, काठ कतै खोजिदिनुहोस्, मलाई खोजिदिनुहोस्, म यति मूल्यसम्म दिन्छु, विजय सालको काठ, अहिले तपाईँको विभिन्न रोगको, पेट सम्बन्धी रोगहरूको उपचारमा त्यसमा हालेको पानी, त्यसको कपमा पानी खाने चलन अहिले बढ्दो छ, यस्ता थुप्रै रुखहरू छन्, बहुमूल्य रुखहरू छन्, होइन, अब रक्तचन्दन, होइन, अगरवुड जस्ता रुखहरू साइटिसमा सूचीकृत भए पनि नै जीवन दर्ता गरेर अथवा वन विभागबाट अनुमति लिएर पछि बेच्ने बेलामा तपाईँ छुटपुर्जी लिएर बेच्यो भने त्यो हिसाबले खेती गर्न थालेका र थुप्रै अब व्यावसायिक रूपमा लागेका चाहिँ थुप्रै देखिन्छन्, होइन, यो हिसाबले हेर्दा यो दिगो रूपमा जान्छ कि जस्तो पनि छ।
1: परम्परागत खेतीको दाँजोमा यी जडीबुटी र बहुमूल्य रूखहरूको हामीले जति चर्चा गर्यौं अथवा अरू पनि सम्भावनाका कुराहरू भोलि आउलन प्रयोगमा, यो खेतीले किसानलाई आर्थिक रूपमा चाहिँ कतिको फरक पार्न सक्छ?
0: एकदमै फरक पार्छ। म तपाईँलाई एउटा उदाहरण भन्छु, जस्तो हाम्रो वनस्पति विभागले आफ्ना अनुसन्धान केन्द्रहरू जिल्लामा, हाम्रो जम्मा 7 वटा केन्द्र मात्रै छन् भ्याली बाहिर, हामीले ती केन्द्रहरू खोल्नुभन्दा अगाडि एउटा सामान्य सल्यानको उदाहरण लिउँ, टिमुर त्यहाँ तपाईँको जंगलबाट टिपेर, होइन, बेचिन्थ्यो, थोरै मात्रै तपाईँको जंगलबाट टिपेर बेचिन्थ्यो, जब हामीले त्यसको प्रविधि विकास गर्यौँ, खेती प्रविधि विकास गर्यौँ र किसानलाई बिरुवा निशुल्क वितरण गर्न थाल्यौं, अहिले एउटा वडाबाट 25 करोड़सम्मको टिमुर बिक्री हुन्छ त्यहाँ। भनेपछि अब यो सम्भावना यति छ नि, अब तपाईँको रिठा त्यस्तै छ त्यहाँ, काउलोको बोक्रा त्यति

0: छ होइन। त्यसपातको जंगल अहिले हामीले केही ठाउँहरूलाई पकेट क्षेत्रको रूपमा विकास पनि गर्दैछौँ। कुनै ठाउँमा टिमुर, कुनै ठाउँमा तपाईँको रिट्ठा, कुनै ठाउँमा मलागिरी भन्ने अर्को कपुरको नजिकैको जात एउटै, तपाईँको प्रजाति फरक, अनि त्यसै गरेर थुप्रै बिरुवाहरूलाई तपाईँको फरक फरक ठाउँमा हामीले चाहिँ पकेट क्षेत्रको रूपमा विकास गर्दैछौँ र उनीहरूले व्यावसायिक रूपमा चाहिँ यसलाई अगाडि बढाइरहेछन्। यसबाट ठूलो फाइदा लिएको चाहिँ देखिएको छ र भविष्यमा यो अझै बढ्नेवाला छ।
1: हामी जडीबुटी वा बहुमूल्य रुखको खेती बारेमा वनस्पति विद डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ उपयुक्त प्रजाति र क्षेत्र छनौटको बारेमा चर्चा गरौं। नेपालमा हिमाली, पहाड़ी, तराई गरी फरक फरक भौगोलिक क्षेत्र छ। कुन क्षेत्रमा कस्ता प्रजातिहरू उपयुक्त हुन्छन्, यसको वैज्ञानिक आधारको बारेमा अथवा यसको बारेमा कतिको अध्ययन भएको छ कि हामी अनुमानको भरमा अहिले खेती गरिरहेका छौं?
0: यो कहीँ कहीँ त एउटा होइम पनि हुँदो रहेछ होइन, कहीँ कतै तपाईँको अरूले रोप्यो मैले पनि रोप्नुपर्छ भनेर नबुझिकन रोपेको पनि देखिन्छ कहीँ कतै। त्यस्तो गरियो भने चाहिँ भविष्यमा धोका खाने अवस्था पनि आउन सक्छ। तर वैज्ञानिक हिसाबले हामी चाहिँ क्लियर छौँ होइन, हामीले दिने प्राविधिक सल्लाह, हामीले दिने सल्लाहमा किसानहरूलाई हामी स्पष्ट भन्छौँ यो हावापानीसम्म यसको खेती गर्नुहोस् र यो हावापानीभन्दा माथि अथवा यो उचाइभन्दा माथि, सामान्यतया हेर्ने भनेको तापक्रम हो अनि तपाईँको उचाइ हो, सामुद्रिक सतहदेखि उचाइले निर्धारण गर्छ यो उचाइसम्म यसको खेती हुन्छ र यो उचाइभन्दा माथि अथवा तल चाहिँ यसलाई खेती नगर्दा ठिक हुन्छ भन्ने कुरा हामी सल्लाह दिन्छौँ नै। त्यो बाहेक अझै अलिकति डिटेलमा गयो भने त्यहाँको माटो होला, त्यसको माटोको प्रकृति होला, अनि तपाईँको त्यहाँको आर्द्रता होला, अरू थुप्रै कुराहरू पनि हेर्न सकिन्छ। तर मुख्य चाहिँ तपाईँको विशेष जडीबुटी उचाइको हिसाबले अथवा तपाईँ सामुद्रिक सतहदेखिको उचाइले चाहिँ यो जडीबुटी यो उचाइमा हुन्छ र यसमा हुन्न भन्ने कुरा चाहिँ हामी सुरुमै अलिकति क्लियर गर्न सकिन्छ। कहिलेकाहीँ कन्फ्युजन केमा हुन्छ भने मान्छेहरूले अरूले खेती गरेको देखेर ल्याउने, खेती गरिहाल्ने, तपाईँको बिरुवा मर्यो भन्दै आउने, त्यस्ता समस्याहरू पनि सुनिन्छन्। त्यो चाहिँ अलिकति ज्ञानको कमीले गर्दाखेरि त्यस्तो
1: अहिले जस्तो अब आउने नयाँको त कुरा छाडौँ, तर नेपालमा जता पनि जति पनि अहिले खेती गर्न थालिएको छ अथवा त्यसलाई चाहिँ मान्छेले प्रयोग गर्न थालेका छन्, ती मध्ये चाहिँ यो हावापानीमा हुन्छ, यो क्षेत्रमा हुन्छ भनेर तपाईँले छुट्याउन यतिखेर चाहिँ वर्गीकरण गर्न सक्नुहुन्छ?
0: सकिन्छ। हामीले अब प्राकृतिक रूपमा हुने आफ्नो ठाउँमा छँदैछन्, प्राकृतिक रूपमा वनमा तपाईँको डिभिजन वनसँग अथवा तपाईँको वन कार्यालयहरूबाट छुटपर्जी लिएर त्यो संकलन गरेर बेच्ने जडीबुटी आफ्नो ठाउँमा छन्, तिनीहरूको बारेमा उहाँहरूलाई थोरै धेरै ज्ञान हुन्छ, व्यापारीले पनि यो जडीबुटी यहाँ पाउँछ, यहाँबाट यसरी संकलन गर्न छुटपर्जी लिनुहोस् भन्नुहुन्छ, उहाँहरूलाई जानकारी गराउनुहुन्छ। तर खेती गर्ने कुरामा चाहिँ तपाईँको हामी क्लियर छौँ, किनभने हामी संसारभरिको बिरुवाहरूको तपाईँको खेती प्रविधि अध्ययन गर्छौँ, त्यसको मूल्य, बजार मूल्य अथवा तपाईँको सम्भावनाहरू, विगत 10 वर्ष अघिदेखिको बजार कस्तो छ, अब आउने सम्भावना कस्तो हुनसक्छ, त्यो प्रडिक्सन हामी गरिरहेका हुन्छौँ होइन, आफ्नो हिसाबले अध्ययन गरिरहेका हुन्छौँ। त्यसैले हामी त्यो सल्लाह दिन्छौँ, तर सल्लाह लिन आउनेहरूले सल्लाह पाउनुहुन्छ। कहिलेकाहीँ तपाईँको त्यो कहाँ गएर सल्लाह लिने भन्ने नै थाहा छैन किसानहरूलाई होइन, त्यो भएर नै कन्फ्युजन छ। कहिले सुनेकै भरमा, अहिले फेसबुकमा अथवा सामाजिक सञ्जालहरूमा देखेको भरमै खेती गर्न थाल्दाखेरि कतिपयले त्यसले चाहिँ धेरै धोका पनि खानुभएको छ।
1: खेती शुरू गर्नु अघि चाहिँ प्रजाति छनौटमा किसानले के कस्ता कुरामा विशेष ख्याल गर्नुपर्छ, कतिपयले उचित अध्ययन छनौट नगरे तपाईँले भनिहाल्नु, सामाजिक सञ्जालमा देखेको भरमा पनि खेती गरेको सुनेको छ, एकदमै प्रजाति छनौटमा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो?
0: प्रजाति चिन्न पर्यो सबभन्दा पहिला त। एउटै जातिभित्र पनि धेरै प्रजाति हुन्छन्। जस्तो मैले तपाईँलाई एउटा उदाहरण सुनाउँछु, म गोदावरीको ग्याममा थिएँ, मोरङतिरबाट 2 जना दाजुभाइ आउनुभयो, रक्तचन्दनको खेती थाल्नुभएछ उहाँले केही जग्गामा, त्यसको हाँगा लिएर आउनुभयो, बिरुवाको खेती उता शुरू गरिसक्नुभयो अनि बल्ल बिरुवाको हाँगा लिएर आउनुभयो। त्यो बिरुवाको पात मलाई देखाउनु भयो, म ल्याबमा थिएँ भन्नाले अफिसमा ल्याउनु भयो अफिसियली, त्यसको जिम्मा मलाई दिइएको थियो, मैले हेरेँ अनि मैले यो रक्तचन्दन होइन भने पात हेरेर, मसिनो पात थियो त्यो। त्यसपछि उहाँहरू झसङ्ग हुनुभयो अथवा तपाईँको अप्ठ्यारो मान्नुभयो उहाँहरूले, हामी बर्बाद भयौँ सर भन्नुभयो होइन। रहेछ के भने इन्डियातिर रक्षण भन्ने हुन्छ, एउटा मसिनो पात भएको भन्दा रक्षण, रक्तचन्दन भने जस्तै रक्षण भन्ने हुन्छ, त्यसको बिरुवा उहाँहरूले रोप्नुभएछ रक्तचन्दन भनेर। रक्तचन्दनको पात ठुलो हुन्छ, सतीसालको जस्तै जस्तै अथवा सिसौको भन्दा अलिकति ठुलो, ठ्याक्कै चिनिन्छ, विज्ञले हेऱ्यो भने चिन्छ। उहाँहरूलाई नाम एउटै भयो तर प्रजाति त हेर्दाखेरि बिरुवा फरक भयो, उहाँहरूले चिन्नु भएन, नाम मात्रै सुन्नु भएको थियो, बिरुवा लिएर आएर रोप्नुभयो, पछि बल्ल पहिचान गर्नका लागि ल्याबमा बिरुवा लिएर आउनुभयो। त्यसले गर्दा उहाँहरू हामी बर्बाद भयौँ सर, अरू धेरैले रोप्दैछन् यो त, यसलाई रोक्नु पर्यो भन्नुभयो। मैले त्यसपछि एउटा लेख लेखेँ, वास्तविक रक्तचन्दन कुन हो, कसरी खेती गर्ने भन्ने हिसाबले मैले लेख पनि लेखेपछि, प्रजाति नेपालमा पनि छ नेपाली चन्दन, त्यसको काठ हल्का रातो हुन्छ, अलिक पहाडतिर पाउँछ, तर त्यसको काठको मूल्य छैन, सामान्यतया अलिअलि हलोजुवा यस्तै बनाउन प्रयोग गर्छ, लाइट फर्निचरको रूपमा प्रयोग हुन्छ होइन। त्यो रक्षण भने पनि काठ बलियो हुन्छ तर रक्तचन्दन होइन त्यो होइन। अब त्यस्तो झुक्किने खाले प्रजातिहरू धेरै हुन्छन्, सबभन्दा पहिला त प्रजाति चिन्न पर्यो, त्यो हावापानीमा हुने हो कि होइन त्यो बिरुवा, त्यो ज्ञान राख्नु पर्यो। त्यसपछि कम्तीमा विज्ञको सहायता, थोरै होइन अलिकति दुःख होला सुरुमा, तर कम्तीमा रोपिसकेपछि आफू चाहिँ तपाईँको विश्वस्त भएर रोप्नु पर्यो भन्छु म चाहिँ।
1: अहिले पछिल्लो समयमा यो जंगलमा पाइने जडीबुटीको खेती पनि विस्तार गर्ने क्रम त बढेको छ। जंगली रूपमा पाइने जडीबुटीलाई खेती प्रविधि विकास गर्ने प्रक्रिया चाहिँ कतिको जटिल हुन्छ र यसमा वैज्ञानिकहरूको भूमिका तपाईँले भनिहाल्नु नचिन्ने पनि शुरू भएको छ, वैज्ञानिकको भूमिका के हुन्छ?
0: यो एकदमै महत्वपूर्ण कुरा हो। मैले अघि पनि टिमुरको उदाहरण दिएँ होइन, हामीले त्यसको खेती प्रविधि विकास नगर्दासम्म प्राविधिक मान्छेलाई नै अथवा वैज्ञानिक हिसाबले हामीलाई नै तपाईँको अरू देशको अनुभव, अरू देशको तपाईँको तालिम, कतिपय हाम्रो साथीहरू अथवा विदेश गएर तालिम लिएर पनि आउनु भएको छ यही विषयमा, बिरुवा कसरी उमार्ने, कुनको बिउलाई भायबिलिटी कति हुन्छ भनेको, त कति बिउ बनेको कति समयसम्म त उम्रिन्छ, त्यसपछि त्यसको उमार शक्ति नष्ट भएर जान्छ, ती कुराहरू जान्न आवश्यक हुन्छ। त्यसलाई चाहिँ रोप्ने प्रक्रिया के हुन्छ, भिजाउनुपर्छ कि कुनै तपाईँको फङ्गल अथवा अरू कुनै ट्रिट गर्नुपर्छ कि, त्यो कुराहरू विविध कुराहरू हुन्छ त्यसमा। टिमुरै तपाईँको उमार्न त्योभन्दा पहिला टिमुर उमार्ने प्रविधि नै आएको थिएन। 30 वर्ष पहिला हामी सल्यानमा हाम्रो कार्यालय स्थापना हुनुभन्दा अगाडिसम्म टिमुर भयो, रिठा भयो, तपाईँको त्यसबाद भयो, धेरै जडीबुटीहरूको खेती प्रविधि पहिला अध्ययन भएर मात्रै अनि हामी किसानहरूलाई उहाँहरूलाई तालिम दिन्छौँ गाउँ गाउँमा पुगेर, अनि त्यसपछि त्यो प्रविधि उहाँहरूले सिकेपछि आफै पनि बिरुवा उत्पादन गर्न सक्नुभयो अथवा हामीले उत्पादन गरेका बिरुवाहरूलाई रोप्न पनि सक्नुभयो। त्यो हिसाबले त्यो ज्ञान एकदमै महत्वपूर्ण छ, प्राविधिक ज्ञान अथवा तपाईँको जुन चाहिँ जंगलबाट ल्याएर कतिपय आफैले गर्दै सिक्दै पनि हुनुहुन्छ, किसानहरू आफै पनि गर्नुभएको छ कतिपय अवस्थामा, वैज्ञानिक पछि पछि होइन, किसानहरू अघि अघि पनि हुनुहुन्छ, त्यो पनि देखिन्छ होइन, एकदम त्यो धेरै वर्षको मेहनतले अथवा प्र्याक्टिसले त्यो चाहिँ त्यस्तो भएको जस्तो लाग्छ।
1: तर व्यावसायिक रूपमा सफल हुन चाहिँ कतै न कतै वैज्ञानिक सुझाव अथवा सल्लाह चाहिँ लिनु नै आवश्यक।
0: एकदमै एकदमै, मैले भने प्रजाति पहिचानदेखि लिएर यसको खेती प्रविधि, कहिले फल्ने हो, कति वर्षमा तपाईँको फल लाग्ने हो, फल बेच्ने हो कि काठ बेच्ने हो कि होइन, त्यसको कुन चाहिँ भाग प्रयोगमा आउने हो, बजार कस्तो छ होइन, स्थानीय बजार कस्तो छ, विदेशमा कस्तो छ यसको मूल्य, यो हिसाबले त्यसको प्रयोग केमा हुने हो, कहाँ चाहिँ तपाईँको अथवा र मेटेरियलको रूपमा बेच्न सकिन्छ कि त्यसलाई मूल्य श्रृङ्खला बढाएर तपाईँको भ्यालु एडिसन गर्न सकिन्छ कि होइन, त्यो कुराहरू जान्नको लागि पनि प्राविधिक ज्ञान चाहिँ एकदमै महत्वपूर्ण छ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जडीबुटी वा बहुमूल्य रूखको खेतीका बारेमा वनस्पतिविद डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ हामी खेतीको विधि, प्राविधिक पक्ष र व्यवस्थापनको बारेमा अलिकति चर्चा गरौं। जडीबुटी वा बहुमूल्य रूख खेती शुरू गर्न चाहने किसानले प्राविधिक रूपमा शुरूमा गर्नुपर्ने तयारी के हो यदि म लगानी गर्न चाहन्छु भने? मैले
0: पहिला सोच आउनु पर्यो, इच्छा शक्ति हुनु पर्यो, यो देशमा यो माटोमा सुन फल्छ अथवा मैले यही माटोमा सुन फलाउनुपर्छ या केही गर्नुपर्छ भन्ने भावना आउनु पर्यो। तपाईँको आज सुरु गरेर 2 महिनापछि 1 महिनापछि त्यसलाई अलपत्र पारेर छोडेर हिँडिन्छ भने यसमा नलाग्नु बेस हुन्छ सबभन्दा त। त्यसपछि सम्भाव्यता केलाउनु पर्यो, सबभन्दा पहिला आफ्नो क्षेत्रको हावापानी अनुसार आफूले गर्न सक्ने त्यो ठाउँमा हुने खेती के हो, कुन प्रजातिको खेती गर्दा चाहिँ कति समयमा आमदानी लिने हो हामीले, कि सर्ट टर्म हो कि लङ टर्म हो होइन, तरकारी रोपियो भने 2-4 महिनामै त्यसबाट आमदानी लिन सकिन्छ, जडीबुटी खेती गरियो भने तपाईँको 6 महिना, वर्ष दिन, 2 वर्ष 4 वर्ष होइन, 10 वर्ष 15-20 वर्षसम्म पनि पर्खिनु पर्न सक्छ कुनै कुनै रुख प्रजातिहरूलाई होइन, जस्तो भित्री काठ, चुरो काठ बसेर बेच्ने रुखहरू जस्तै होइन, रक्त चन्दन लगायतका रुखहरू, श्रीखण्डको पनि 10 वर्षसम्म लिन सकिन्छ, अगरवुडको पनि 10 वर्षभित्र लिन सकिन्छ, तर कतिपय रुखहरू तपाईँ रक्त चन्दन जस्ता रुखहरू अनि सतीसाल जस्ता त्यस्ता रुखहरूको लागि चाहिँ तपाईँको 20 वर्ष पर्खिनुपर्ने पनि हुनसक्छ। त्यो हिसाबले कहिले हो यसले प्रतिफल दिने, कहिले हो त्यो पनि जानकारी लिनु पर्यो, आफ्नो हावापानी अथवा तपाईँको सुट हो कि होइन त्यसको लागि, उपयुक्त हो कि होइन आफूले छानेको बिरुवाको लागि, के को खेती गर्ने हो, हावापानी सुट छ कि छैन, अनि तपाईँको त्यसको प्राविधिक कुराहरू के हुन्, बिउ कहाँ पाइन्छ होइन, बिरुवा कहाँ पाइन्छ, मल कति लाग्ने, अब तपाईँको खाल्टो कति खन्ने, पानी कतिको चार्नुपर्छ अथवा त्यसलाई कतिको स्याहार चाहिन्छ, ती कुराहरू यावत कुराहरू प्राविधिक कुराहरू सबै बुझेर बिउदेखि बजारसम्म लाँदा ती बीजका कुराहरू छन् नि, ती कुराहरू अलिकति डिटेलमा विस्तृत रूपमा अध्ययन गरेर शुरूआत गरियो भने त्यसले चाहिँ दिगो रूप लिन्छ।
1: विशेष यो बिरुवा हुर्काउनेदेखि बालीको स्याहार सम्भार, कटानी र भण्डारणसम्म चाहिँ कुन कुन चरणमा अलिकति बढी सावधानी अप्नाउनु आवश्यक पर्छ र त्यो कुराको लागि खेती गर्दै गर्दा कस्तो सोच बनाउनु पर्ला?
0: शुरूमा त आफूले बिरुवा कहाँबाट ल्याइयो, त्यो बिरुवा प्रजाति कुन हो, अथवा तपाईँको त्यसको भेराइटी पनि हुन्छ, अहिले विभिन्न भेराइटीहरू पनि हुन्छन्, तिनीहरू पहिचान सबभन्दा पहिला महत्वपूर्ण कुरा भयो। त्यसपछि विशेष गरेर बहुमूल्य रुखहरूको केसमा चाहिँ सुरुका 2-3 वर्ष चाहिँ महत्वपूर्ण हुन्छ, त्यसमा चाहिँ तिनीहरूलाई विशेष प्रकारको ख्याल चाहिन्छ, किनकि त्यो माटोमा तपाईँको बाहिरबाट ल्याएको बिरुवा त्यो हावापानीमा अनुकूलन भएर हुर्कनका लागि, बाँच्नका लागि, त्यसले माटोसँग घुलमिल भएर त्यो बिरुवा हुर्कनका लागि केही समय लाग्छ। त्यो 2-3 वर्ष तपाईँको सुरुमा चाहिने मल कति हो, खाल्टोको साइज कति हो होइन, त्यसपछि गएर त्यसलाई चाहिँ कतिको पानी हाल्नुपर्छ, कतिको चिस्यान चाहिन्छ होइन, त्यो कुराहरू अथवा अझै आफ्नो जग्गाको मोहडा कता फर्केको छ, कुनै कुनै बिरुवाहरू दक्षिणतिर फर्केको राम्रो हुन्छ, जस्तो अमला रिठाहरू तपाईँको अहिले अलिकति गर्मी मन पराउलान्, अथवा तपाईँको अलिकति तेजपात भयो, अथवा यिनै तपाईँ अगरुडहरूले अलिकति तपाईँको चिसो मन पराउला, त्यसलाई चाहिँ पूर्व फर्काउने हो कि उत्तर फर्केको जमिन खोज्ने हो कि, आफ्नो जमिन कस्तो छ होइन, जमिनको मोहडा कस्तो छ त्यो हेर्न पर्यो, छेकबारको अवस्था आउन सक्ला। दुई तीन वर्षसम्म त अब तपाईँको हरेक कुरालाई सार्नमा माया गर्नै पर्छ, दुई तीन वर्ष स्याहार गरियो भने त्यसले चाहिँ त्यसपछि प्रतिफल दिन सक्छ।
1: अहिले तपाईँले पनि भनिहाल्नुभयो कुनै कुनै रुखहरू त त्यसबाट प्रतिफल दिनलाई दुई दशकसम्म पनि अथवा बीस वर्षसम्म पनि पर्खिनुपर्छ भनेर, नेपालमै बहुमूल्य भनिएका अहिले आमदानी लिएका बुद्धचित्त, रुद्राक्ष, सुगन्धवाल, चन्दन यी लगायत रुखहरू पनि परिपक्व हुन लामै समय लागेको सुनिन्छ। यस्तो लामो प्रतीक्षा अवधिलाई चाहिँ किसानले कसरी व्यवस्थापन गर्न सक्छन्?
0: अब दुईटा कुरा हुन सक्छ। अब एउटा त अन्तर्बालीको कुरा त अलिकति ठूलो भएपछि आउँछ, त्योभन्दा अगाडि धेरै थरी फरक फरक प्लट बनाएर खेती गर्न सकिन्छ। जस्तै हजारवटा बिरुवा कुनै एउटै प्रजातिको लगाउनु भन्दा त्यहाँ चाहिँ तपाईँको दुई दुई सयका पाँचवटा प्लट बनाएर पाँच थरी बिरुवा लगाइयो भने त्यसमा दुई वर्षमा तीन वर्षमा फल दिन्छ मानव बुद्धिचित्तले, होइन तीन चार वर्षबाट फल दिन थाल्छ। त्यसै गरेर तपाईँको श्रीखण्ड सात आठ वर्षमा बित्ने हुन्छ, अगरवुडले सात आठ वर्षमा त्यसको त इनोगुलेसन भन्छ, त्यसलाई काठ सुगन्धित बनाउने प्रक्रिया हुन्छ एउटा विशेष उमेर पुगेपछि छ सात वर्षमा, त्यसको छुट्टै हुन्छ। रक्त चन्दन सतीसाल जस्ता रुखहरूलाई अलिकति तपाईँको दस पन्ध्र वर्षसम्म छोडिदिन सकिन्छ। त्यसै अब त्यो हिसाबले फरक फरक प्लट बनाएर खेती गरियो भने त्यहाँबाट फरक फरक सिजनमा आमदानी लिन सक्यो, लामो समय कुर्नु परेन तपाईँको, किनकि खर्च पनि हुन्छ नि त त्यो बिचमा त, त्यो केयर गर्दाखेरि त्यसलाई हेरचाह गर्दाखेरि त, त्यो बाहेक तिनै बिरुवाको पनि त कुनै तपाईँको बिउ ल्याएर आफैले नर्सरी गर्न सकियो साइडमा, होइन साइडमा आमदानी गर्ने उपायहरू खोज्नु पर्यो। अन्तर्बाली अथवा तपाईँको त्यही भोलि तिनै रुख ठुला भएपछि बिचमा अरू अदुवा लाउने, बेसार लाउने, होइन कोसी बालीहरू लाउने, अरू फरक कुराहरू लाएर अरू जडीबुटीहरू लाउन सकिन्छ जो चाहिँ जमिनमा खेती गर्न मिल्छ, ती लगाएर खेती गर्न सकिने एउटा सम्भावना रह्यो भने अर्को तपाईँको तिनैको नर्सरी गरेर पनि होइन तिनै बिरुवाहरू बिरुवै बेचेर पनि मान्छेले थुप्रै आमदानी गरेका छन्, त्यो हिसाबले पनि सोच्न सकिन्छ।
1: प्राविधिक ज्ञान र तालिमको यदि अभाव भयो भने चाहिँ खेतीमा असर गर्ने कुरा त अघि हामीले चर्चा पनि गरिहाल्यौं, यसमा सरकारी वा गैर सरकारी निकायहरूको नेपालमा सहयोग कतिको पर्याप्त छ? यदि सहयोग छ भने त्यो कतिको महँगो, सस्तो अथवा कतिको पहुँच योग्य सहयोग पाइन्छ नेपालमा?
0: आर्थिक हिसाबले महँगो त छैन, तर तपाईँले भने जस्तो पहुँच चाहिँ एकदमै कम छ। अब इभन डिभिजन वन कार्यालयहरूले अथवा तपाईँको कृषि अफिसहरूले, अहिले त पालिकामा पनि कृषि कार्यालयहरू छन्, कृषि अफिसहरू छन्, भलै सबै जडीबुटीहरूको ज्ञान सबै ठाउँमा नहोला, होइन पुगेको नहोला, तर हाम्रै कार्यालयहरू तपाईँको सातवटा मात्रै छन् तपाईँको भ्याली बाहिर अथवा देशभरि जम्मा, होइन भनेपछि हामीले एउटै केन्द्रले सात आठवटा जिल्ला हेर्नुपर्ने अवस्था छ, होइन यस्ता कार्यालयहरूको तथा अनुसन्धान यस्ता अनुसन्धान गर्ने संस्थाहरू चाहिँ अलिकति पर्याप्त हुनुपर्ने हो, जनताले जता गए पनि तपाईँको सेवा पाउने खाले हुनुपर्ने हो, अझै ती हुन सकेका छैनन्। त्यही पनि यो कस्तो छ भने हाम्रो क्याटागोराइज छ कि कृषिले हेरेका बाली वनले हेर्दैन, वनले अनुसन्धान गरेका बालीहरू खासै कृषिले उहाँहरूको चासोमा पर्दैन, त्यो हिसाबले चाहिँ हामीले अनुसन्धान गरिरहेका बिरुवाहरूको बारेमा कृषि अफिसमा जानकारी नहुन सक्छ, त्यो हिसाबले चाहिँ अलिकति कम भएको हो कि पहुँच, होइन जनताले अब अहिले त सामाजिक सञ्जाल मार्फत तपाईँको जानकारी लिइरहनु भएको हुन्छ, तर पनि अझै ठाउँ ठाउँमा म यहाँ गएर यसको तपाईँको प्राविधिक सेवा चाहिँ मैले यहाँ पाउँथेँ, यसको सल्लाह यहाँ पाउँथेँ, ठाउँ ठाउँमा चाहिँ छैनन्, त्यो हिसाबले अलिकति अलमल देखिन्छ। किनकि अहिले जग्गाको तपाईँको हाम्रो हेरियो भने मार्जिनल ल्यान्ड अथवा तपाईँको फाइल लिएको छोडिएको जग्गा हेरियो भने पनि त्यसको पुरै सदुपयोग हुन सकेको भए, अहिले हामीले छलफल गरेका जडीबुटीहरू ती सबै जमिनमा 28-30% तपाईँको होइन त्यो मार्जिनल ल्यान्डहरूको अवस्था देखिन्छ देशैभरि हेर्यो भने, होइन अब अहिले अझै गाउँ छोडेर बाँदर आतंकले तपाईँको गाउँै छोडेर हिँडेका अवस्थाहरू पनि छन्, तिनमा पनि लगाउन सकिने विशेष जडीबुटीहरू पनि छन्, होइन त्यस्तो अवस्थामा यो चाहिँ कति उपयोगी हुन्थ्यो होला, होइन यो चाहिँ अहिले एकदमै पेसिलो बहसको विषय चाहिँ बनेको छ।
1: यस्ता किसिमको जानकारी तपाईँले पनि भन्नुभयो सामाजिक सञ्जालबाट पनि कतिपय पाउन सकिन्छ, कतिपयले भन्नुहुन्छ युट्युब हेरेर अथवा फेसबुकमा हेरेर पनि खेती गरे पनि भन्नुहुन्छ, त्यस्ता सामाजिक सञ्जालबाट ज्ञान लिँदाखेरि चाहिँ विशेष ध्यान दिनुपर्ने कुरा के हो? जस्तो तपाईँ जस्तो विज्ञले नै केही कुराहरू लेख मार्फत अथवा कुराकानी मार्फत अथवा आफूले पनि सामाजिक सञ्जालमा केही सामग्री बनाएर पनि दिनुहुन्छ, त्यो एउटा पाटो भयो। कतिपय चाहिँ अहिले पछिल्लो समय त साँच्चै भन्ने हो भने भ्युजको खेती भन्छन्, भ्युजको खेती एकदम बढेको कारणले गर्दा त्यसलाई जोखिम छ, के कुरा ध्यान दिनुपर्छ?
0: आफूले लिइरहेको ज्ञान सही हो कि होइन अब सबैलाई थाहा हुँदैन, होइन त्यो कुरा चाहिँ भेरिफाई गर्नु पर्यो कि सबभन्दा पहिला त हेर्ने, अब सामाजिक सञ्जाल पनि हेरिन्छ होइन, हेर्नुपर्ने कुरा केही न केही जानकारी त आउँछ त्यसबाट, होइन पुरै सत्य हो कि होइन भन्ने कुरा सम्बन्धित निकायहरू छन् नि त ठाउँ ठाउँमा, वन कार्यालयहरू मैले भने अघि कृषि कार्यालयहरू छन्, पालिकामा कृषि शाखाहरू छन् होइन, वनस्पति कार्यालय छ, वनस्पति विभाग छ होइन, देशैभरि यस्तै अनुसन्धानमा लागेका संघ संस्थाहरू पनि थुप्रै छन्, अरू नास्ट छ, नार्क छ होइन, कहीँ न कहीँ तपाईँको भेरिफाई गर्न सकिन्छ, बुझ्ने हो विज्ञ को हो यसको होइन। जस्तो मैले तपाईँको राष्ट्रिय स्तरका पत्रिकाहरूमा अनलाइन पोर्टलहरूमा लेख्छु होइन, अफिसका पेजहरूबाट पनि हामीले जानकारी दिइरहेका हुन्छौँ होइन, अब सबैतिर हाम्रो पहुँच नपुग्न नि सक्छ। त्यो हिसाबले चाहिँ तपाईँको कहीँ कतै जानकारी लियो भने सम्बन्धित निकाय कुन हो त यो नेपालमा यसको बारेमा जानकारी दिने भनेर खोजेर आधिकारिक जानकारी चाहिँ लिनु पर्यो।
1: त्यसरी जस्तो प्राकृतिक रूपमा जंगलमा पाइने जडीबुटी पछिल्लो समयमा खेती प्रवर्धन गर्न लागि छ, त्यसको खेती प्रविधि विकास गर्न लागि छ, किसानले निजी जमिनमा व्यावसायिक रूपमा रोपेको जडीबुटी र त्यो जंगली रूपमै उत्पादन भएको जडीबुटी बीच गुणस्तर र बजार मूल्यमा चाहिँ के फरक छ कि छैन?
0: बजार मूल्य त्यति साह्रो फरक त देखिँदैन होइन, तर तपाईँले भने जस्तो गुणमा, त्यसको वास्तविक गुणमा चाहिँ कहीँ कतै अलिकति फरक चाहिँ आउन सक्छ होइन। घरमा पालिएको र जंगलमा भेटिएको जति जस्तो हुन्छ नि केही जनावरहरूमा अथवा तपाईँको त्यस्ता पंक्षीहरूमा पनि त्यस्तो फरक पाउँछौँ नि हामीले, त्यस्तो केही केमिकल कन्सिन्सहरूको अथवा मात्रा जति मात्रामा पाउनुपर्ने हो नि, टिमुरको बास्ना आउने अथवा तेलको मात्रा हुन्छ अथवा त्यसको सुगन्ध हुन्छ, त्यो चाहिँ जंगलमै पाउनेमा भन्दा खेती गरेकोमा अलिकति आफैले उ गरेकोमा अलिकति कम हुन सक्छ, त्यो वातावरणले पनि थोरै धेरै फरक पार्न सक्छ, तर तात्विक त्यति धेरै त्यसैले फरक पारेर व्यापारमा तपाईँको कम भएको अथवा व्यापार घाटा भएको त्यस्तो कुराहरू चाहिँ कमै छ।
1: कतिपय चर्चा गर्दा जस्तो अहिले विशेष गरी युरोपतिरको बजार हेर्यो भने चाहिँ उनीहरूले प्राकृतिक रूपमा उत्पादन भएका र व्यावसायिक रूपमा गरिएका बीच भिन्नता छुट्याउँछन् र मागमा पनि फरक पार्छन् भन्ने किसिमको कुराहरू चर्चाहरू चाहिँ व्यापारीहरूले गर्नुहुन्छ कि विशेष गरी
0: हुन्छ? यो चाहिँ अब विशेष गरेर तरकारीहरूको केसमा पेस्टिसाइड्सहरू होइन, फर्टिलाइजर्सहरू, केमिकल फर्टिलाइजर्स बढी प्रयोग गरेको केसमा अथवा विशेष गरेर इन्सेक्टिसाइड्स पेस्टिसाइड्सहरू बढी प्रयोग गरेको केसमा त ल्याबबाट सिधै थाहा भइहाल्छ होइन, अरूको केसमा पनि त्यो चाहिँ हुन्छ। जस्तो चिउमरीको बेसारहरू पनि तपाईँको जंगलमा पाइएकोमा अथवा अर्ग्यानिक होइन प्रमाणित गरेको भन्दा अन्य तपाईँको सामान्य अवस्थामा चाहिँ मलसल अथवा तपाईँको आफ्नो हिसाबले फर्टिलाइजरहरू हालेकोहरूमा कम पाउने, टिमुरकै तपाईँको यसमा पाइने मात्रा टिमुरको कन्स्टिट्युट हुन्छ जुन तत्व हुन्छ त्यसमा पन्जेट स्मेल दिने तत्व होइन, त्यसमा पनि तपाईँको थोरै धेरै फरक पर्न सक्ने कुरा, तेलको मात्रा होइन, भोलाटाइल ओइलको पर्सेन्टेजको कुराहरू त्यो फरक पर्न सक्छ।
1: तर पनि विश्व बजारमा त्यो माघै नहुने भन्ने त हुँदैन, हामीले व्यावसायिक रूपमा उत्पादन गरेका कुराहरू पनि विश्व बजारमा बिक्री चाहिँ हुन्छन्।
0: अब वस्तुभित्रको विज्ञान खोज्न थालेको छ बाहिरी संसारले अहिले होइन, अघि मैले भने अब हामी बेसार मात्रै चिन्छौँ, पहेँलो मात्र मात्रै हेर्छौँ बाहिरबाट, उनीहरूले त्यहाँ भित्रको चिउमेरीको होइन पर्सेन्टेज हेर्छ होइन, त्यसलाई मूल्य दिन्छ कि, त्यो हिसाबले चाहिँ यो विश्व बजारमा भोलि यसले कहीँ कतै असर त पार्छ नै, त्यो लेभलमा हामी पुगेकै छैनौँ अहिले, किनभने हामीले त एक दुई स्टेप पनि ग्रेडिङ नगरिकन बेचिरहेछौँ अहिले, त्यो हिसाबले चाहिँ हामीलाई अहिले तात्विक फरक चाहिँ पारेको छैन, तर भविष्यमा चाहिँ यो तपाईँको खोज्छ, संसारले खोज्छ,
1: सोच्ने
0: विषय हो एकदमै।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी उच्च मूल्य पाउने खालका जडीबुटी तथा रूख प्रजातिको खेती प्रवर्धनको सम्भावना, जोखिम र ख्याल गर्नुपर्ने कुराहरूबारे वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी उच्च मूल्य पाउने खालका जड़ीबुटी तथा रूख प्रजातिको खेती प्रवर्धनको सम्भावना जोखिम र ख्याल गर्नुपर्ने कुराहरू बारेमा वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब उत्पादन भइसकेका वस्तुहरूको बजारीकरणका बारेमा चर्चा गरौं। नेपालमा जड़ीबुटीको उत्पादनपछि यसको बजारीकरण र मूल्य निर्धारणको अवस्था कस्तो छ त? किसानहरूले उच्च मूल्य पाइरहेका छन् कि छैनन्?
2: यो हेरियो भने, अध्ययन गरियो भने, विगत एक दशक यता हेरियो भने, म आफै 5-7 वर्ष जड़ीबुटीको क्षेत्रमा काम गरे, वनस्पतिको विभिन्न विधा हुँदै यही क्षेत्रमा काम गर्न लागेको 15-17 वर्ष भयो। यो हिसाबले यसो हेर्दाखेरि के देखिन्छ भने, जुन अरू वस्तुहरूको मूल्य बढेको छ नि, त्यो हिसाबले जड़ीबुटीको मूल्य चाहिँ बढेको देखिँदैन बजारमा। बढे पनि तपाईँको ज्यादै न्यून हिसाबले थोरै मात्र बढेको छ। यो हिसाबले अब उचित मूल्य पाए भन्न त सकिँदैन अहिले, होइन, किनकि कुनै कुनै जडीबुटीको त तपाईँको उनीहरूको उत्पादन होइन त्यो लागत मूल्य तपाईँको उठ्दैन कि, त्यति मेहनत पर्छ होइन। टिमुरमै तपाईँको 5 वर्षसम्म कुरेर त्यसको फल कुरेर बेच्नुपर्ने अवस्था आउँछ, त्यसको टिप्नका लागि एकदमै दुःख हुन्छ होइन, काँडाले गर्दा टिप्न दुःख हुन्छ, आधा टिपेर लैजाओ आधा मलाई दिया भन्ने अवस्था छ, त्यो काँडाले गर्दा त्यति दुःख हुन्छ। त्यो हिसाबले मूल्य उहाँहरूले सोचे जस्तो एकदमै जुन किसानले पाउने मूल्य र बजारमा हाम्रो विदेश पुग्ने मूल्यमा चाहिँ धेरै अन्तर छ कि, त्यहाँनिर त्यो बीचको ग्याप चाहिँ बढी छ। यो हिसाबले हेरियो भने अलिकति तपाईँको भ्यालु एडिसन गर्ने, ग्रेडिङसम्म गरेर त्यसलाई प्याकेजिङ अथवा लेबलिङसम्म गरेर बजार पुर्याउने अथवा विश्व बजारमा सिधै पुर्याउन सक्ने अवस्था आयो भने किसानको फेरिन्छ पनि, कुनै बेला कुनै दिन आउँछ होला त्यस्तो, होइन।
1: तपाईँले जोड्नुभयो यही कुरा, जस्तो कच्चा पदार्थको रूपमा मात्रै बेच्ने प्रवृत्ति अहिले हाम्रो प्रशस्त छ, जति पनि जडीबुटी छन् धेरै यसो कच्चा पदार्थकै रूपमा गइरहेको छ, मूल्य वृद्धि गर्नको लागि प्रोसेसिङ कुराहरू नभएको कुरा छ। किसानलाई यसबाट कतिको नोक्सान भइरहेको छ? यदि प्रशोधन र मूल्य वृद्धि गरियो भने चाहिँ किसानको जीवनमा कतिको सुधार आउन सक्ला?
2: धेरै सुधार आउँछ। जस्तो हामीले टिमुरमै काम गर्छौँ बढी त्यहाँ, होइन, अथवा तेजपातमा काम गर्छौँ, होइन, टिमुर सामान्यतया उहाँहरूले डाँडसितै अथवा तपाईँको भित्रको दाना ननिकालिकन बेचेको टिमुर 600 रुपियाँदेखि 800 बिक्छ भने, ग्रेडिङ गरेर दाना मात्र भित्रको बिउ मात्रै निकालेर उहाँहरूले बोक्रा मात्रै बेच्नुभयो भने, होइन, त्यसको 1500-1600-2000 पर्छ। त्यो हिसाबले चाहिँ अब ग्रेडिङ अलिकति मेहनत गरेर हाम्रो के छ भने बेचिदिन्छु जे हुन्छ हुन्छ, होइन, जति आउँछ आउँछ भन्ने सोच आउँछ किसानहरूमा पनि। त्यो हिसाबले उहाँले अलिकति मेहनत गर्नेहरूले पैसा पार्नु पनि भएको छ, एक दुई स्टेप ग्रेडिङ गरेर, अथवा तपाईँको अहिले त विभिन्न जस्तो बोधी चित्तकै केसमा त तपाईँको अब यसको दाना जति सानो भयो त्यति मूल्य बढी पर्ने हो, जति ठुलो भयो होइन त्यति कम मूल्य पर्छ। ठुलोलाई बिउको रूपमा बिरुवा उत्पादन गरिदिने, सानोलाई चाहिँ तपाईँको मूल्य पर्छ 7-8 MM भन्दा तलकोलाई, त्यसलाई चाहिँ तपाईँको लाखौँमा बिक्री हुने हुँदाखेरि माला बनाएर बेच्ने, त्यो खाले सोच किसानहरूमा पनि आउनु जरुरी छ।
1: त्यस्तै यस क्षेत्रमा चाहिँ सहकारी वा साना उद्योगहरूको भूमिका बढाउन चाहिँ के गर्न सकिन्छ जसले किसानलाई प्रत्यक्ष बजारसँग जोड्नको लागि सहयोग गरोस्?
2: एउटा महत्वपूर्ण पाटो चाहिँ बाइब्याक ग्यारेन्टी हो, होइन। बाइब्याक ग्यारेन्टी कस्तो हो भने, किसानले उत्पादन गरिसकेपछि यो मैले किनिदिन्छु, यो उत्पादन मेरो यो ठाउँमा बिक्री हुन्छ भन्ने कन्फर्म भयो भने किसान लाग्छ त्यसमा, हेर्नुहोस्, होइन। कतिपय अब रुकुमतिर देख्छु मैले, त्यहाँ रोजमेरीको खेती भइरहेको छ अहिले, रोजमेरी हाम्रो बिरुवा त होइन तर त्यसको तेल राम्रो बिक्री हुन्छ बजारमा, त्यहाँ मेसिन आफैले राख्नु भएको छ, उहाँहरूले बिरुवा पनि आफै दिनुहुन्छ, त्यो किनिदिनु पनि हुन्छ कि, भनेपछि किसानलाई के ढुक्क भयो भने यो चाहिँ फलेपछि किलोको कम्तीमा यति पर्छ, त्यस्तो खाले ग्यारेन्टी चाहियो कि, किसानहरू त्यो कुरामा ढुक्क हुनुहुन्न कि, मूल्य पाउने हो कि होइन, फलाइहाले पनि तपाईँको वर्षभरि राशन लगेको छ एउटा पसलबाट, त्यही तपाईँको पसलमा लगेर जति मूल्य भन्छ त्यतिमा छोडिदिनुपर्ने अवस्था छ। स्थानीय व्यापारी बाहेक तपाईँको सामान्य अलिकति बजारको व्यापारी अथवा तपाईँको अलिकति ठूलो बजारको व्यापारीसँग उहाँहरूको सम्बन्धै छैन, चिन्जानै छैन, यसले उहाँहरू घाटामा परिरहनु भएको छ, यसले मर्का पारिरहेको छ, त्यहाँनिर चाहिँ तपाईँको किसानहरू मर्कामा हुनुहुन्छ। हामीले पनि कार्यक्रम राख्यौँ, यो वनस्पति विभागले अथवा तपाईँको वनस्पति अनुसन्धान केन्द्रले पनि राख्छ कहिलेकाहीँ, किसानहरूलाई अलिकति ठूला व्यापारीहरूसँग भेटाइदिने, उहाँहरूलाई मूल्यको बारेमा तपाईँको छलफल गराइदिने, होइन, स्थानीय व्यापारीहरू त्यसमा खुसी त हुनुहुन्न तर उहाँहरूलाई फाइदा हुँदैन, त्यो हिसाबले भए पनि किसानलाई फाइदा होस् भन्ने हिसाबले हामी त्यस्ता खाले कार्यक्रमहरू पनि राख्छौँ, यो चाहिँ आवश्यक छ। र कहिलेकाहीँ तपाईँको न्यूनतम मूल्य सरकारले, स्थानीय सरकार, अहिले त 3 तहका सरकारहरू छन् होइन, कुनै कुराको बिक्री भएन भने एउटा मूल्य चाहिँ हामी दिन्छौँ या हामी लिइदिन्छौँ भनेर राखिदिने अवस्था रहनु पर्यो, अर्को भण्डारणको तपाईँको हाम्रो प्र्याक्टिस एकदम कम छ र भण्डारणको प्र्याक्टिस छैन भनौँ, भण्डारण केन्द्र किसान केन्द्रहरू छैनन् हाम्रोमा, त्यसले गर्दा किसानहरूलाई डर छ बिक्री भएन भने के गर्ने त, कहिले काहीँ तपाईँको कुहाएर फाल्नुपर्ने अथवा तपाईँको एकदमै नगण्य मूल्यमा दिनुपर्ने अवस्था पनि छ।
1: हजुर, एक कुरा चाहिँ मैले एउटा उदाहरण चाहिँ जोडेँ, जस्तो पूर्वी पहाड़मा अलैँची प्रशस्त उत्पादन भइरहेको छ जसले चाहिँ उच्च मूल्य दिन्छ त्यो बालीले। 70 दशकमा चाहिँ शुरूमा अलैँचीको भाव एकदमै बढ्यो, किलोको 2500 बिक्री भयो, किसानहरू अवश्य धान खेती हुने जमिनमा अलैँची रोपे, त्यस पछाडि फेरि 75-76 सालतिर आइपुग्दाखेरि 500 रुपियाँमा झर्यो, फेरि धेरै निराश भयो छोडे, अहिले फेरि यसपालि 2500 रुपियाँ किलो पुग्यो। भनेको यस्तो उतार चढ़ावले चाहिँ किसानलाई कस्तो असर पर्छ र यही कुरामा चाहिँ हाम्रा पालिकाहरूले कस्तो भूमिका निभाउन सक्छन्?
2: एकदमै हो, यो महत्वपूर्ण कुरा हो, किनकि हाम्रो बजारको अनिश्चितता भनौँ न, हाम्रो उत्पादन छ बजार हामीसँग छैन, हामी सबै अरूमा भर परिरहेछौँ। हाम्रो बजार कि इन्डिया हो होइन, छिमेकी देश इन्डिया हो, कि तपाईँको छिमेकी देश चाइना हो होइन, चीन हो अथवा अरू कुनै होला, डाइरेक्ट तपाईँको कुनै तेस्रो कन्ट्रीमा गएको उदाहरणहरू पनि छन् केजेडुटीहरू। यो हिसाबले चाहिँ हामीलाई पछि पारेको यही कुराले हो, भविष्य तपाईँको सुनिश्चितता नदेखेपछि कसैले पनि लगानी गर्दैन, कसैले पनि मेहनत गर्दैन। यहाँनिर सरकारहरूको भूमिका महत्वपूर्ण हुन्छ र सरकारी निकायहरू अथवा तपाईँको सरकारवाला निकायहरूको भूमिका महत्वपूर्ण हुन्छ। कि त तपाईँको त्यसलाई एक स्टेप 6 महिना वर्ष दिनसम्म भण्डारण गरेर मूल्य पाउने बेलासम्म राखिदिन सक्ने खुबी हुनु पर्यो हाम्रो, होइन किसानहरूलाई त्यो सेवा सुविधा दिन सक्नु पर्यो, होइन भने न्यूनतम मूल्य दिएर सरकारले किनिदिन्छ यसको बजार हामी खोजिदिन्छौँ भन्न सक्नु पर्यो, होइन त्यो दुइटै कुरा गर्न नसकेको अवस्था छ। भण्डारण केन्द्रहरू अहिले कहीँ कतै अदुवाको केसमा, अरू केही तपाईँ जडीबुटीको केसमा, कहीँ किसान केन्द्रहरू बनाउन थालेको, फलफुलको केसमा पनि फाटाफुट बन्न थालेका छन्, यो राम्रो कुरा पनि हो। तर यही हो, भविष्य नदेखेर तपाईँको होइन त्यसपछि के गर्ने भन्ने उसले अप्ठ्यारोमा पर्छ, एकचोटि मर्का पर्ने बित्तिकै, एकचोटि घाटामा जाने बित्तिकै त्यो व्यवसाय छोडेर मान्छे हिँडिहाल्छ, होइन। अलैँचीको केस होस् या तपाईँको थुप्रै अरू जडीबुटीहरूमा पनि त्यस्तो भएको छ, होइन। अलैँची क्यारे तपाईँको तेजपात होइन टिपेर एउटा कुनै सिजनमा बिक्री भएन भने, कुनै तपाईँको भण्डारण गर्न पाइएन भने त्यो पात कुहिएर जान्छ। हामीले किलोको 40-45 उदयपुरदेखि लिएर तपाईँको पश्चिम नेपालतिर पनि यसको थुप्रै खेती भएको छ, 45-50 रुपियाँ किलो बेच्छौँ हामीले। 12 पत्ताको तपाईँको इन्डियाको माटोहरूमा गयो भने 12 पातको चाहिँ 80-60 रुपियाँ होइन, नेपाली 100 रुपियाँसम्म पर्छ। त्यो भ्यालु एडिसन हामीले यहीँ गर्न सक्यौँ भने त्यो कुराहरूमा हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ। सरकारवाला निकाय स्थानीय सरकारले चाहिँ तपाईँको कम्तीमा त्यसको ग्रेडिङ गर्ने, प्याकेजिङ गर्ने होइन, लेबलिङ गर्ने, प्याकेजिङ गर्ने कुराहरू गरेर विश्व बजारमा भोलि 6 महिना वर्ष दिनसम्म टिक्ने बनाइदिने हो भने आफै राखेर पनि बेच्न सकियो र तपाईँको त्यसलाई बजार खोजेर बेच्ने समयसम्म त्यो चाहिँ सडेर जान्थेन, होइन। यो कुरामा चाहिँ हाम्रो विशेष भूमिका, अनुदान पनि यी कुराहरूमा हुनुपर्छ अब, होइन, लघु उद्यमहरू खोल्ने कुराहरूमा पनि हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ समूहहरूलाई, र तपाईँको स्थानीय सरकारहरूले प्रत्यक्ष हस्तक्षेप गर्ने कुराहरू यी हुन् जस्तो लाग्छ।
1: जडीबुटी तथा बहुमूल्य रूखको खेतीका बारेमा पानी र पर्वत विशेष बदल नेपालमा अहिले हामी छलफल गरिरहेका छौँ। वनस्पतिविद डाक्टर मित्र पाठक हुनुहुन्छ हामीसँग। अवश्य हामी अलिकति जोखिम र चुनौतीहरू हामी त जोड्दै आएका छौँ, जोड्न त्यो जोखिम चुनौती, र यसलाई थप छलफल गरौँ। यस खेतीमा संलग्न हुनुभयो किसानले बुझ्नै पर्ने जोखिम चाहिँ एकदमै, यो जोखिम चाहिँ मैले भोलि सहन पनि सक्छु है भन्ने कुरा चाहिँ एकदम छोटो बुझ्नुपर्ने कुरा चाहिँ के हो?
2: बजारै हो, बुझ्नुपर्ने बजार हो। यसको बजार कस्तो छ, एउटा त अघि नै हामीले प्रजाति पहिचानका कुराहरू यताउता हामीले गरिसक्यौँ, ती पछिको कुरा भनेको बजारको निश्चितता हो। बजार निश्चित हुन्छ भने चाहिँ होइन आत्मबल पनि दह्रो हुन्छ, त्यसपछि गएर यही कुरो अनिश्चित छ फेरि नेपालमा, हामी कहाँ अथवा किसानलाई अनिश्चित पनि यही छ। तर अलिकति ढुक्क हुने कुरा चाहिँ बजारको कुरा हो, जस्तो अहिले हामी बोधिजत्वको बारेमा हामीसित सल्लाह लिनुहुन्छ, हामी आफै सरकार अथवा सरकारी निकायहरूले प्रमोट धेरै प्रमोट गरेको अवस्था छैन, बोधिजत्वलाई आफै आफै किसानहरूले गरिरहनु भएको छ, हामीले मात्रै तपाईँको यसको महत्व बुझाउने, यसको मूल्य यस्तो हो, यसरी खेती प्रविधि यस्तो हो, हामी अध्ययन गरेको हिसाबले भनिरहेछौँ होइन, तर हामी आफै बिरुवा उत्पादन गरेर उहाँहरूलाई बाँडिरहेको छैनौँ होइन। यो हिसाबले हेर्दाखेरि उहाँहरूलाई बजारको सम्भावना पनि यस्तो यस्तो छ है, होइन, जस्तो म चाइनाको 10 प्रोभिन्समा गएँ, त्यहाँ जाँदाखेरि मलाई पहिलो तपाईँको चासो चाहिँ त्यो बोधिचित्तको व्यापारको हुन्थ्यो कि कस्तो छ भन्ने कुरा, होइन, त्यो तिमालका गाउँ गाउँ घर घर डुलेर त्यसको अध्ययन गरेको हिसाबले मैले चाहिँ त्यसको बजार कस्तो छ भन्ने बुझ्थेँ, होइन। त्यो हिसाबले हेर्दाखेरि अझै धेरै देशमा चाहिँ यो पुग्नै बाँकी रहेछ, अझै 2-4 वर्ष चाहिँ यसको मूल्य चाहिँ होइन 8-10 वर्ष घट्दैन कि जस्तो लाग्छ, त्यो अनुमानको भर मात्रै भयो हाम्रो पनि के भोलि हुनसक्छ। अहिले तपाईँको ड्रागन फ्रुट पहिला तपाईँको 700-800 रुपियाँ बजारमा हालेर किन्ने, 1000 रुपियाँसम्म पनि किनेको रेकर्ड छ होइन, अहिले 200-250 झरिसकेका छ।
1: किवी पनि त्यस्तै भयो,
2: एकदमै अब किवीको अहिले तपाईँको अब त्यसलाई अलिकति भ्यालु एडिसन गर्नु पर्यो अथवा तपाईँ अलिकति चेन्ज गर्नु पर्यो कि, जस्तो सल्यानको गुराँसीमा एउटा किवीको ठुलो फार्म छ, उहाँहरूले किवी बेच्नुभयो 1-2 वर्ष, ट्रक गयो ठाउँ ठाउँमा, 1 वर्ष बिक्री भएन, उहाँले ठ्याक्कै के आइडिया ल्याउनु वाइन बनाइदिनु भयो, त्यो गर्न सक्नु पर्यो।
1: त्यसै जस्तो दीर्घकालीन बाली भएकोले लगानी फिर्ताउन ढिलो हुने कुरा त अघि हामी चर्चा गरिहाल्यौँ, रुख प्रजातिमा चाहिँ अनि बीचमा रोग किरा लाग्ने, मौसमी असर पर्ने, यस्ता किसिमको कुराहरूले चाहिँ कतिको प्रभाव पार्न सक्छ कि?
2: पार्छ नै एकदमै। यसमा चाहिँ प्राविधिकहरूको भूमिका महत्वपूर्ण हुन्छ। प्राविधिक ज्ञान चाहिने, विज्ञ चाहिने यति बेला हो। किसानले के रोग लायो भनेर पत्तै नलाग्न सक्छ। कतिपय अवस्थामा विज्ञले अध्ययन गरिरहनु पर्ने होइन, फौजी किराले कति सतायो हामीलाई होइन, कति पछि मात्रै तपाईँको त्यसको अझै निराकरण हुँदैन, त्यो लागिहाल्यो भने तपाईँको थुप्रै सखाबै पार्छ होइन। त्यस्ता थुप्रै रोगहरू छन्। 60को दशकमा एकचोटि तपाईँको तराईतिर सिसोको जंगल पुरै तपाईँको लगभग मासियो, डाइब्याक भन्छ त्यो माथिबाट, तपाईँ कलिलो मुना खा।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: किसानहरू एकदमै घाटामा गइयो त्यो चाहिँ भनेर भन्नुहुन्छ। अवैज्ञानिक तरिकाले खेती गर्दा वा गलत पदार्थ छनौट गर्दा किसानले ठूलो घाटा बिहोर्नु परेका यस्ता उदाहरणहरू तपाईँले अरू केही देख्नु भएको छैन?
2: छन्। नेपालमा अब एकचोटि एलोभेराको खेती भएपछि त हुन्थ्यो होइन, त्यो पनि लार्ज स्केलमा इन्डियाले किनिदिन्छ अरे भनेर खेती गरियो भन्ने सुन्छु, मैले पनि सुनेको कथा होइन। पछि किनिदिएन, त्यसको मूल्य जुन पाउनुपर्ने हो पाइएन, त्यसपछि त्यो चाहिँ खेतैमा नाश भयो अरे, खेतैमा नष्ट गरे अरे भन्ने हल्ला हामीले पनि सुन्यौँ त्यति बेला होइन। पौलुनियाको कुरा पनि त्यही भयो। अब यस्ता हुइमहरू आइरहन्छन् नेपालमा, हेर्नुहोस् पटक पटक अथवा प्रत्येक 5 या 10 वर्षमा यस्ता हुइमहरू आइरहेछन्। अब यी बोधिचित्तहरू पनि होइन, यी रक्तचन्दन अगरउडहरू पनि, अगरउडको पनि टेक्निकल बाटो कमजोर छ नेपालमा। जस्तो इन्युकुलेसन गर्ने, यसलाई काठ सुगन्धित बनाउने कुराहरू खेती धेरैले गरिसकेका छन् नामनाममा होइन, तर तपाईँको यसको प्राविधिक बाटो पनि सँगसँगै सिक्नुपर्छ भन्छु। मैले अहिले केही व्यापार गर्नेहरूसँग पनि भेटघाट हुँदाखेरि तपाईँले यो बारेमा तालिम दिनुहोस् न, म आफै पनि सिकेको छु, म मलेसिया गएर अगरउडको खेती पुरै तपाईँको फ्याक्ट्री सहितको खेती हेरेर आएको थिएँ, खेती त्यसको इन्युकुलेसन अनि तपाईँको त्यसको प्रोडक्टहरू बनाउने होइन। अब तपाईँको ग्रेडिङ हुँदो रहेछ त्यसको एबीसीटी भन्ने, अब तपाईँको किलोको 50 लाखसम्म पनि बिक्री भएको छ त्यहाँ ग्रेडको हिसाबले होइन। अब त्यही ग्रेडको नेपालमा उत्पादन हुन्छ हुन्न होइन, भोलि उत्पादन भइहाल्यो भने त्यसको मूल्य कसरी पार्ने? अब रक्तचन्दन त्यस्तै होला, त्यो पनि एबीसीटी हुन्छ, ग्रेड हुन्छ। सामान्य एकदमै हटहुट बसेको काठ बसेकोहरू तपाईँको 5,000 10,000 लिएर 15,000 20,000 प्रति केजी हुन्छ होइन। अब श्रीखण्ड त्यस्तै होला होइन, सबैको तपाईँको ग्रेडिङ हुन्छ, आफ्नो आफ्नो तपाईँको क्वालिटी हुन्छ। अथवा त्यसलाई चाहिँ तपाईँको त्यो गर्ने अवस्था हाम्रोमा छ कि छैन, अथवा त्यो लेभलको ज्ञान छ कि छैन, त्यो लेभलका प्राविधिकहरू छन् कि छैनन्, यी कुराहरू चाहिँ एकदम बुझेर मात्र यसमा चाहिँ हाम फाल्नको लागि अनुरोध गर्छु। कि नत्र भने तपाईँको त्यही एलोभेराको जस्तो तपाईँले भने जस्तो पौलोनिया होइन, यी कुरा अब यी पौलोनियाहरू तपाईँको चाइनातिरबाट आयो भने होइन, सुनियो त्यति बेला, अब उनीहरूकोमा जति पनि फैलिने के मिचाह त होइन होला, मिचाह पनि हो भन्ने कुरा आएको थियो होइन, कुनै बेला त त्यहाँ चाहिँ फैलिने, आफै फैलिने, धेरै फैलिने, धेरै फैलिने, यहाँ फैलिने त पाएन, बढ्ने, अरूलाई डोमिनेन्ट गर्ने होइन, त्यस्तो हिसाबले चाहिँ तपाईँको यो पुरै छोपेको भन्ने त्यहाँ सुनिन्थ्यो होइन। अब भनेपछि अब हुइममा हल्लाकै पछि लाग्ने होइन कि, त्यसको चाहिँ वास्तविक कुरा बुझेर त्यसको चाहिँ बजार, अहिले बजार छ, 10 वर्षपछि के हुन्छ त्यो पनि सोच्नु पर्यो क्या। हामीले के सोचिरहेको छौँ भने अहिले एउटा रुख, अब होइन एउटै रुखको लाखौँ पर्या छ, कुनै कुनै बिरुवाहरूको पर्छ भने होइन, रुखहरूको त्यो 10 वर्षपछि कति पर्छ त्यो पनि एनालाइसिस गर्नु पर्यो।
1: कुनै पनि जडीबुटीको खेती प्रवर्धन गर्न थाल्यो भने, यता खेती हुन थालेपछि यसको त बजार धेरै रहेछ भनेर जंगलमा अथवा प्राकृतिक बासस्थानबाट दोहन पनि बढ्छ भनेर पनि भन्छन् कतिपयले, भनेको त्यहाँबाट यसको बजार छ भनेपछि बजारको लागि त्यहाँ खोज्न जाने कुरा, यसले चाहिँ यो अति दोहनका कारण केही जडीबुटी प्रजाति लोप हुने खतरा छ भन्ने पनि सुनिन्छ, यसलाई कसरी सन्तुलनमा राख्न सकिन्छ?
2: एकदमै महत्वपूर्ण विषय अहिलेको, जस्तो पश्चिम नेपालबाट अहिले चुत्रो, त्यता चोत्रा भन्छन् होइन, त्यसपछि गएर अहिले गुजरगानो होइन, लगभग सकिने अवस्थामा छ त्यहाँ, ट्रकका ट्रक गए, यसमा दुईटा बस हुन्छ। एउटा त अब गुजरगानो अहिलेसम्म खोजिएकै थिएन होइन, किसानले खोजे थोरै भए नि मूल्य पारेर त के फरक पर्यो, अहिलेसम्म चोत्राका झाडी जति पनि थिए होइन, तपाईँको अब अहिले खोजे चोत्रा काटे र तपाईँको पैसा पारे त के फरक पर्यो भन्ने एउटा पक्ष त पनि छ होइन, थोरै धेरै आमदानी गरे किसानले त के बिग्रियो भन्ने कुरा पनि छ। सँगसँगै के हो भने अब तपाईँको हामीले जुन चोत्राका फल टिपेर खाइन्थ्यो होइन, अब त्यो फल टिपेर खाने अवस्था चाहिँ नरहने हो कि होइन, किनकि यो दिगो तपाईँको सङ्कलनको कुरा आउँछ कि, दिगो सङ्कलन चाहिँ भएन, हामीले छुटपुर चाहिँ दियौँ मानौँ अथवा तपाईँको सङ्कलन गर्न त दियौँ, उहाँहरूलाई अनुमति दियौँ, तर त्यो दिगो सङ्कलन विधि सिकाएनौँ, त्यसले गर्दाखेरि तपाईँको डाँठ पनि बिक्री भयो। ढुङ्गा मुनिबाट कापा मुनिबाट म धेरै ठाउँमा पुगेको छु फिल्डमा, होइन, त्यो कापा मुनि गएको जरा पनि तपाईँको तानेर बेचिरहनु भएको छ। त्यस्तै प्राकृतिक अवस्थाबाट सकिन लागेका जडीबुटी थुप्रै छन् हेर्नुहोस् यहाँ, होइन, सतुवा सकियो पहाडमा, होइन, पाषाण भेद भन्ने सकियो, होइन, पाषाण भेद ढुङ्गा छानेरै निस्किने हो त्यो, होइन, तपाईँको अहिले गुजरगानु सकिँदैछ, होइन, अब यी त ठुला देशले ठुलो मात्रामा होइन त्यो कुन औषधिमा प्रयोग गर्छन् यिनीहरूले लान्छन्, त्यो त चाहियो, होइन, अब चत्रोको त तपाईँको धुलो पाउडरै बनाएर पूर्वी नेपालमा तपाईँको पाउडर बनाउने फ्याक्ट्रीहरू छन् अरे, त्यहाँबाट पाउडर बनाएर जान्छ भन्ने पनि सुनिन्छ, होइन, त्यो हिसाबले हेर्दाखेरि त यी त सकिने हुन्। दिगो सङ्कलनको कुरा हामी सँगसँगै सिकाउनु पर्यो, यसमा हामी चुकेका छौँ, प्राविधिकहरू चाहिँ यसमा चुकेका छौँ। हामीले छुटपुर्जी अथवा तपाईँ तिनीहरूलाई त्यो अनुमति दिनु अगाडि नै एउटा तपाईँको होइन कुन किसिमको हुन्छ उनीहरूलाई तालिम दिएर अथवा त्यो दिएर दिगो सङ्कलनको कुरा चाहिँ सिकाउनुपर्छ, नत्र भविष्यमा चोत्रो थियो अरे अथवा गुजरगानु थियो अरे होइन यो तपाईँका लोप भएका डायनोसरका कथा जस्ता हुन्छन् कतिपय जडीबुटीहरू।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जडीबुटी वा बहुमूल्य रूखको खेतीका बारेमा वनस्पतिविद डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी अन्तिम चरणमा आएका छौँ, अब अलिकति नीति, सरकारी भूमिका र भविष्यको बाटोमा चर्चा गरौँ। जडीबुटी तथा बहुमूल्य रूख खेतीलाई प्रवर्धन गर्न सरकारको नीति, अनुदान वा कार्यक्रम पर्याप्त छ कि छैन, के कस्ता नीतिगत सुधारहरू आवश्यक देख्नुहुन्छ यतिखेर?
2: यो चाहिँ महत्वपूर्ण कुरा हो। अब भविष्य हामीले होइन जापानिजहरूको उखान छ अरे, अब तत्काल फाइदा लिने हो भने फुल रोप, अलिकति लामो समयपछि आम्दानी लिने हो भने रुख रोप भन्छ अरे उनीहरूले, होइन, अथवा तपाईँको शिक्षामा लगानी गर, अथवा तपाईँको निरन्तर तपाईँको उसमा चाहिँ अलिकति दिगो रूपमा चाहिँ सोच्नु पर्यो भन्ने कुरा हो यो, होइन। अहिले नेपालमा भूउपयोग नीति आएको छ, यसले यो हाम्रो मार्जिनल ल्यान्डहरू होइन अथवा भूमि बैङ्कको कुरा पनि सुनिन्छ, होइन, तपाईँको भूउपयोग नीति, तपाईँको भूमि बैङ्कको कुरा, होइन, यसको नियमावलीको कुरा, कार्यविधिको कुराहरू मैले पढेको छु। अब यसलाई चाहिँ तपाईँको सरकारी स्तरबाट, सरकारी तौरबाट अक्षरश तपाईँको पालना गराउने अथवा स्थानीय सरकारमा भूमि बैङ्क स्थापना गर्नु भन्ने गर्न सकिने भन्ने कुरा छ, एकदमै महत्वपूर्ण कुरा छ यो। अहिले यो तपाईँको छोडिएका जमिनहरूलाई अरू कसैले, व्यक्तिले पनि पायो या अरू कुनै तपाईँ संघ संस्थाहरूले अथवा गुठीहरूले अरू कुनै उसले पनि तपाईँको प्रयोग गर्न पाउने गरेर, उत्पादन लिन सक्ने गरेर यो नीति आएको छ, यो राम्रो कुरा छ। यो सैद्धान्तिक रूपमा एकदमै राम्रो कुरा छ, व्यवहारिक रूपमा कति सफल हुन्छ, तर यो हामीले खोजी गरेका छैनौँ। म देख्छु विभिन्न देशहरू तपाईँको घुम्ने क्रममा, होइन, कुनै एउटा पहाडको डाँडोमा भएको एउटा सामान्य हाम्रो पाटो भनौँ न, गरा, खेतबारीका गरा जस्ता गराहरू पनि उनीहरूले एउटा एउटा तपाईँको होइन सबै जमिनको सदुपयोग गरेका छन् क्या उत्पादन लिनलाई। त्यो नीति कहिले आउँछ हाम्रोमा जस्तो लाग्छ क्या मलाई? अहिले जस्तो सहरतिरको आकर्षणले गर्दाखेरि होइन बारी, खेतबारी छोडिएका छन्, घरहरू उजाडिएका छन्, पहाड तपाईँको बाँदरले होइन, बाँदरको कुरा व्यापक आउँछ, अब बाँझो पनि छ होइन, छोडिएका छन्। अब यो जंगलकै छेउछाउको जमिन कति प्रयोग भएको छैन, खोलाको छेउछाउको जमिनमा अब यति प्रशस्त हुन सक्छ, यी हाई भ्यालु टिमटिज हामीले जति पनि कुरा गऱ्यौँ नि, यी खोलाको छेउमै लगाइदिए पनि हुने रुखहरू छन् क्या, थुप्रै छन् त्यस्ता रुखहरू। अब बाँदरले सताइएका ठाउँमा यही अहिले मेगाडेमियाको कुरा धेरै सुनिन्छ होइन, अब तपाईँको हाम्रै तपाईँको ओखर, हाम्रै टिमुरको कुराहरू कम सुनिन्छ कि, टिमुरलाई छुँदै छुँदैन होइन, रोजमेरीलाई बाँदरले छुँदैन होइन, बाँदरले सताइएका ठाउँमा रोप्ने थुप्रै अरू बिरुवाहरू पनि छन् होइन। अब यी कुराहरूलाई चाहिँ तपाईँको प्रमोट गर्न सकिन्छ। एक त अब हुन त यो स्टन जस्तो हुन्छ अथवा तपाईँको यस्तो हुँदैन भन्ने कुरा पनि छ, बाँदर किन गाउँ पछि अध्ययन भएको छैन, किन त्यसको पपुलेसन बढिरहेछ होइन, त्यो कुराहरूको पनि अध्ययन हुनु जरुरी छ जस्तो लाग्छ होइन, यसको व्यवस्थापनको पाटो यति सजिलो चाहिँ छैन सोचे जस्तो त, तर पनि कम्तीमा त्यसले खाने फल आफ्नो ठाउँमा छ, जङ्गलमा रोक्दै पनि जाने र प्लस त्यसले नछुने बिरुवाहरू पनि थुप्रै छन्, यिनै रुखहरू लगाइदिए पनि हुन्छ, अगरवुड लाउने, तपाईँको श्रीखण्ड लाउने होइन, काठ बेच्नेलाई त त्यसले फरक पारेन नि त होइन, रक्तचन्दन लाउन सक्यो कतिपय ठाउँहरूमा, अब थुप्रै बोधिचित्तलाई नै छुँदैन तपाईँको काँडा हुन्छ होइन, अब यस्ता किसिमका तपाईँको बिरुवाहरू छानेर होइन रोप्न सकियो भने पहाडमा तपाईँको टुनीको बोटोहरू लाउन सकियो, अब सालसिसो हाम्रो प्राकृतिक अवस्थामा जे जे छन् त्यसलाई व्यवस्थापन आफ्नो ठाउँमा गर्नु पर्यो र खाली भएका ठाउँमा अलिकति तपाईँको लाउन सकिने हाई टिम्बर प्लान्टहरू होइन, हाई भ्यालु प्लान्टहरू रोप्ने नीति चाहिँ तपाईँको यो आउन आएको छ नीतिगत रूपमा पनि होइन, यसलाई सम्बोधन गर्न चाहिँ धेरै जरुरी छ।
1: जस्तो अहिले नै कतिपयको गुनासो चाहिँ घरकै छेउछाउमा रोपेको 29 को काठसम्म मैले अलिक पर घरमा लान खोजेँ भनेदेखि सजिलो छैन, मैले उत्पादन गरेका यी जडीबुटीहरू चाहिँ निकासीको लागि एकदमै धेरै समस्या भोग्नुपर्छ भन्ने खालको कुराहरू चाहिँ गुनासो गर्नुहुन्छ। भनेको कसैले व्यावसायिक रूपमा अथवा सामान्य रूपमा घर परिवारमा खेती गर्छ भने उनीहरूलाई सहजीकरण गर्नको लागि चाहिँ के गर्नु?
2: एकदमै त्यो सरकारी नीति स्पष्ट हुनुपर्छ। यो हामीले चाहिँ अप्ठ्यारो पार्ने भन्दा पनि उहाँहरूलाई सहजीकरण गर्नतिर जानुपर्छ। अब घरमा फलाएको तपाईँको होइन हुन, अहिले टिमुरको पनि तपाईँ छुटपुर्ची लिन्छ भने त तपाईँ घरै फलेको हुन्छ। बोधीजित्तको केसमा त एकचोटि त्यो कुरा पनि उठ्यो होइन, त्यसको तपाईँको कर तिर्ने नतिर्ने भन्ने कुराहरू। अब यो घर फलाएका फलहरू होइन, फलफुल जस्तै तरिकाले तपाईँको वेतन कसरी सहजीकरण गर्न सकिन्छ किसानलाई होइन, सहजीकरण गर्ने हो हामीले। हामीले आमदानी लिन सक्ने ठाउँमा लिने पनि हो, सरकारले तपाईँको कर नलिइकन अथवा समय सामान्य ऊ नलिइकन देश अथवाको अर्थतन्त्र बाँच्ने अवस्था पनि नरहला। तर त्यसको अध्ययन पनि गहिरो रूपमा अध्ययन
1: प्रक्रिया
2: सजिलो नै बनाउनु पर्छ, सहजीकरण गरिदिने हो हामीले, अप्ठ्यारो पार्ने चाहिँ होइन जस्तो लाग्छ। यसमा सम्पूर्ण हामी अब सरकारी निकायहरू अथवा सरकारवाला निकायहरूको पनि सहजीकरणको भूमिका अझै सहज हुनुपर्छ। भविष्यमा चाहिँ एकदम सजिलोसँग उहाँहरूले चाहिँ देशमै रमाएर खेती गर्ने होइन, तपाईँको यसलाई चाहिँ तपाईँको तुलनात्मक लाभको विषय सम्झेर जडीबुटी खेतीबाट चाहिँ मेरो भविष्य यही छ, म भविष्यमा चाहिँ झोला बोकेर चाहिँ विदेश जान पर्दैन भनेर युवाहरूलाई पनि आकर्षित गर्ने खाले कार्यक्रमहरू ल्याउन तत्काल आवश्यक छ। यो चाहिँ होइन, अब यो हामीले ऋण दिने अथवा तपाईँको यो दिने भनेका छौँ, यी कुराहरूमा पनि प्रमोट गर्न सकियो भने, आकर्षित गर्न सकियो भने युवाहरूलाई होइन, जानै पर्ने अवस्था हो भने पनि अहिले खाली जमिनको सदुपयोग गरेर जाने हो, घरकालाई हेर्न लाउँदै गर्ने, 5 वर्षपछि फर्केर आउँदा त्यो चाहिँ तपाईँको नियमित आमदानीको चाहिँ तपाईँको स्रोतको रूपमा चाहिँ विकास होस् भन्ने हिसाबले सोच्न जरुरी छ जस्तो लाग्छ।
1: अब अन्तिममा आज कार्यक्रममा हामी अन्तिम चरणमा आएछौँ, जाँदै गर्दा यस क्षेत्रमा आकर्षित हुन चाहने नयाँ किसान वा युवा उद्यमीहरूलाई तपाईँ वनस्पति विज्ञको हैसियतले के सुझाव दिनुहुन्छ जसले चाहिँ उनीहरूलाई सोच्दा सोच्दै मात्र नभई सफलतापूर्वक पेसामा टिक्न पनि मदत गरोस्?
2: योजना बनाउनुहोस् होइन, मैले युवाहरूलाई त विशेष गरेर के भन्छु भने सिजन त छोप्नै पर्छ। अब जडीबुटी खेतीका लागि जस्तो बर्खे अहिलेको सिजन उपयुक्त सिजन हो होइन, खाली जमिन छ भने धेरै नसोच्नुहोस् होइन, एक दुईजना विज्ञहरूलाई सोध्नुहोस्, अफिसमै जानुहोस् होइन, अलिकति समय निकाल्नुहोस् कि, समय पनि लगानी हो होइन, अध्ययन सबै विषयको ज्ञान सबैलाई नहोला होइन, तर इच्छा शक्ति राख्नु पर्यो र थोरै समय निकालेर सिक्नु पर्यो। त्यसको मैले भने जस्तो त्यसको आमदानी कहिले हो, तपाईँको खेती गर्ने आमदानी कहिले लिने हो, यो हावापानीमा हुन्छ कि हुँदैन होइन, ती कुराहरू यावत कुराहरू कहाँ कहाँ छ, यसको व्यापार कति छ, अहिले बजार मूल्य 5 वर्षपछि 10 वर्षपछिको बजार मूल्य कस्तो हुनसक्छ, ती कुराहरू थोरै धेरै जानकारी पाइन्छ कि, कसैले भविष्यवाणी नगर्ला, 10 वर्षपछिको बजार मूल्य त हामीलाई पनि थाहा हुँदैन होइन, विज्ञ मयौँ भन्नेलाई पनि थाहा नहुनसक्छ, तर एउटा केही न केही तपाईँको सल्लाह त दिन्छ त, प्राविधिक सल्लाह त, अहिले संसारमा यस्तो छ है, संसारमा यसको मूल्य यस्तो छ, संसार यो यहाँ बिक्री नभए पनि विदेश जान सक्छ, अथवा तपाईँको नेपालमै उत्पादन भयो भने यसको मूल्य यहाँ हुन्छ, थुप्रै छन् त्यस्तो सम्भावनाहरू। एक त प्राकृतिक अवस्थाबाट तपाईँको जडीबुटी त्यसै खेर गइरहेछन् प्रत्येक वर्ष होइन, यार्सा गुम्बा किलोको 30-32 लाख पर्नेदेखि लिएर होइन, विदेशबाटै आएको बिरुवा केशर किलोको 15 लाख छ होइन, 1500-2000 माथिको हाइटमा खेती गर्न सकिन्छ होइन, थुप्रै यस्ता बिरुवाहरू छन्। ग्यानोडरमा तपाईँ गुच्छी च्याउहरू किलोको 10,000-20,000 तपाईँ बिक्री भइरहेछ, अहिले ग्यानोडरमाको खेती भइरहेछ नेपालमा, युट्युबहरूमा पनि भिडियो कतै कतै भेटिन्छ होइन, पाल्पामा भक्तपुरमा खेती भइसकेको छ, यसको बिउ उत्पादन भइसकेको छ। यी कुराहरूमा तपाईँको केबाट चाहिँ आमदानी लिन सक्ने हो मैले होइन, जङ्गली अवस्थामा आफ्नो ठाउँमा जङ्गलकै छेउमा छौँ भने हामीले त्यहाँबाट के निकालेर बेच्न पाइन्छ, मैले बिहान नगरेका कुराहरू महत्त्वपूर्ण जडीबुटीहरू के छन् त्यहाँ, त्यो कुरातिर अलिकति चासो हुनु पर्यो। र खेती गर्ने हो भने कुनै एउटा प्राविधिक अफिसमा गएर जानकारी लिएर आउनुहोस् न, हामी कहाँ आउनुहोस्, वनस्पति विभाग छ, वनस्पति अनुसन्धान केन्द्रहरू छन् तपाईँको, कम्तीमा 7 वटा देशभरि वनस्पति अनुसन्धान केन्द्रहरू कहाँ कहाँ छन् यसो एकचोटि गुगल गर्नुभयो भने
1: थाहा
2: भइहाल्छ। त्यो सल्यान आसपास हुनुहुन्छ, आफ्नो जिल्ला वरिपरि हुनुहुन्छ भने आउनुहोस्, हामी सहयोग गर्छौँ होइन, पूर्वमा तपाईँको इलाममा छ होइन, जनकपुरमा छ हाम्रो, मकवानपुरमा छ होइन, नेपालगञ्जमा छ, धनगढीमा छ, जुम्लामा छ होइन, सल्यानमा छ, अब तपाईँको वनस्पति विभाग थापाथलीमा छ, त्यहाँ गएर तपाईँको विस्तृत जानकारी लिन सकिन्छ। कुनै विषय विज्ञको जानकारी चाहियो भने हाम्रो विभागले पनि दिइहाल्छ होइन, विभागले पनि दिइहाल्छ तपाईँको केन्द्रीय कार्यालय गर्छन् गोदावरीमा, जहाँसुकै गरेर जाने, अनि डिभिजन वनहरू छन् कि, प्रत्येक अरूभन्दा त वन अफिसहरू नजिक छन् नि त, वनमा जाने बित्तिकै केही न केही त जानकारी उहाँहरूले पनि दिनुहुन्छ नि त, सबै कुराको जानकारी नहोला सबैलाई। तपाईँको कृषि शाखाहरू छन् होइन, यसो तपाईँको पालिकामा गएर जानकारी लिए पनि हुन्छ, अहिले विभिन्न पालिकाहरूले हामीसित सहकारी गरिरहेछन्, यिनै तपाईँको बहुमूल्य रुखहरूको खेतीको लागि अथवा कृषकहरूलाई कसरी प्रमोट गर्न सकिन्छ भनेर हामी पालिकाहरूसित सहकार्य गरिरहेछौँ। त्यो हिसाबले इच्छा शक्ति हुनु पर्यो, आउनु पर्यो, होइन ठाउँमा आउनु पर्यो, केही कुरा बुझ्नु पर्यो। लगानी धेरै पनि चाहिँदैन, म भन्छु क्या, त्यति धेरै लाखौँ लगानी पनि चाहिने होइन, केही हजार लगानी गरेर तपाईँ हामीले खेती सुरु गर्न सक्छौँ। जग्गा बाँझो नराखौँ, होइन, फालिएका छोडिएका आफ्ना पहाड़तिरका जग्गाहरू सदुपयोग गर्ने चलन बढिया छ अहिले। असर मेरो ठाउँमा यस्तो जग्गा छ, मैले टिमुर लाउन चाहन्छु, मैले मलागिरी लाउन चाहन्छु, मैले तेजपातै भए पनि लाउँछु अथवा बोधिचित्त लाउँछु, रक्तचन्दन तपाईँको के हुन्छ श्रीखण्ड, होइन, यो खेती गरिदिनु पर्यो सर, त्यहाँ बिरुवा पठाइदिनु पर्यो, बिरुवा खोजिदिनु पर्यो, यो ठाउँमा गइदिनु पर्यो, हजुर गइदिनुहोस्, कति लाखसम्म दिन्छु भन्ने पनि छन्। विदेश बस्नेहरूले पनि अब पहाड़तिरको छोडिएको जग्गाहरू, पहिला छोडिएको भनेको जग्गाहरू, होइन, त्यो स्वर्ग हो त्यो ठाउँ, कुनै बेला फर्किन्छ मान्छे खोज्दै, त्यो ठाउँहरूमा अब चाहिँ केही न केही गर्नुपर्छ आफ्नो ठाउँमा भनेर लागिरहनु भएको छ। म यही भन्छु किसानहरूलाई अथवा युवा साथीहरूलाई पनि आउनुहोस्, हामी सहयोग गर्छौँ, होइन, प्राविधिक हिसाबले तपाईँहरूलाई के सहयोग चाहिन्छ हामी नि शुल्क गर्छौँ। बिरुवा बाहिर किन्न पर्यो त त्यो सहयोग गर्न तपाईँलाई कहीँ कतै सहजीकरण गरिदिनु पर्यो त गरिदिउँला, केही छैन, होइन, हामी कहाँ भएका बिरुवा निशुल्क पाइन्छ, त्यो बाहेकका हामी सहजीकरण गरिदिन्छौँ र प्राविधिक ज्ञान चाहिँ हामी निशुल्क दिन्छौँ, किन सरकारको हामीले तपाईँको होइन यो हिसाबले सरकारको नुन खाएको हामी, त्यो हिसाबले हाम्रो यो दायित्व हो। बिहान बेलुका राति जति बेला हुन्छ तपाईँहरूलाई हामी सम्पर्क नम्बर पनि छोडेका छौँ, वनस्पति अनुसन्धान केन्द्र होइन भनेर हान्नुहोस्, सल्यान हान्नुहुन्छ कि अरू कुनै हान्नुहुन्छ कि वनस्पति विभाग भनेर हान्नुहोस्, वेबसाइटमा नम्बर खोजेर तपाईँले एक कल फोन गर्नुभयो भने तपाईँको लागि प्राविधिक सल्लाह दिन हामी तयार छौँ, यही भन्न चाहन्छु।
1: हस् त, महत्वपूर्ण समय दिनुभयो, एकदमै यो पछिल्लो समयमा सम्भावना बढ्दै गएको विषयमा कुराकानी गर्नुभयो, यहाँलाई उज्याला तर्फ धेरै धन्यवाद सर।
2: यहाँलाई पनि धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठक। अब भने आजको बदलितो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलितो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-3888 98-12-35-8888।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अनशनरत नर्स अभियन्ता राणा भाट्र सरकारबीच 19 बुधे सहमति। विरोधका कार्यक्रम फिर्ता। हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्त र गृहमन्त्रीबीच छलफल। नेपाल जस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन। प्रयोग विस्तारमा व्यवस्था गरे थप पछाडि पर्न सक्ने चेतावनी। मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै पहिरो। खुलाउने प्रयास चल्दै आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण। भारतीय 13 जना सहित सबैको उद्धार। र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्कीको शीर्ष क्लब ट्राब्जोन स्पोरमा आबद्ध हुने। नेपाल खबरमा अब पूरा खबर। एक हप्तादेखि अनशनरत नर्स अभियन्ता ज्योति राणा भाट र सरकारी वार्ता टोलीबीच 19 बुधे सहमति भएको छ। सहमतिसँगै गएको बिहिबार 14 गतेदेखि अनशनरत राणा

गर्ने सहमति भएको हो। साथै स्वास्थ्य सेवा ऐन, नर्सिङ तथा मिडवाइफ फ्री सेवा ऐन र सम्बन्धित नियमावलीमा संशोधन र प्रभावकारी रूपमा लागू गर्ने सहमति पत्रमा उल्लेख छ। त्यस्तै अस्पतालमा न्यूनतम सेवा मापदण्ड अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था मापदण्ड परिमार्जन गर्ने तथा प्रवेश परीक्षा नीति सुधार गर्ने जस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने लगायत विभिन्न 19 मुद्दामा सहमति भएको हो। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनामा घाइते भएर उपचारको क्रममा हिजो बिहान ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। उहाँले त्रिवी शिक्षण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुवा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारको तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको साउन 10 गते राति भएको घटनामा यसअघि दुईजनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओमप्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। नेपाल जस्ता विकासशील देशका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। साथै एआई प्रविधिको प्रयोग विस्तार गर्न आग्रहसहित यसलाई व्यवस्था गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी पनि दिएको छ। सामान्य अवस्थामा 100 वर्ष लाग्न सक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व बैंकको विश्व विकास प्रतिवेदन सन् 2026 देखाएको हो। विकासशील देशहरूका सरकारले बिजुली, इन्टरनेट पहुँच, सिप विकास र संस्थागत गुणस्तरमा विद्यमान कमी कमजोरीलाई हटाउन तत्काल कदम चालेमा एआईले विकासको गतिमा काया पलट ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ। एआईका कारण रोजगारी गुम्ने भन्दा पनि यसले कामदारको क्षमता बढ़ाउने अवसर धेरै हुने प्रतिवेदनले उजागर गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। गिलले एआईबाट फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकता अनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्ने उहाँको धारणा छ। एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनर्स्थापित गर्न कठिन हुने उल्लेख छ। यस्ता एआई प्रणाली संचालनको लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकोले अत्याधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकले प्रतिवेदन तयार गर्न ओपन एआई, डीपसीक, गुगल र एन्थ्रोपिक लगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। आज बिहान 7 बजेतिरको पहिरोले सड़क अवरूद्ध हुँदा गाड़ी चल्न नसकेका सड़क डिभिजन कार्यालय भरतपुर चितवनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो। गैराती चितवन आसपासका क्षेत्रमा पनि पानी परेको थियो। सिमलतालमा लेदो झरिरहेको छ। अहिले पहिरो र लेदो हटाउने काम भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। एकाधि घण्टामा पहिरो र लेदो हटाउन सकिने गरी काम भइरहेको उहाँको भनाई छ। यसैगरी बाढ़ी पहिरो लगायतका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध छन्। सिन्धुपाल्चोक अरणीको राजमार्ग, दोलखाको लामासाँगु रामेछाप राजमार्ग, रसुवाको तिर्सुली मैलुङ स्यापुरवेशी, रूकुम पश्चिमको जाँजरकोट डोल्पा सड़क तथा मुस्ताङको बेनीजोमसुम सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएका नेपाल प्रहरीले जनाएको छ। इलामको मेची राजमार्ग पनि अवरूद्ध छ, तर वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा भने रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ, लुम्बिनीको एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाड़ी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै तराई भागका केही ठाउँमा पनि पानी पर्ने अनुमान छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदको
आग्रह छ। आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भाग साथै मधेश प्रदेशका धेरै ठाउँमा

0: मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराती पनि बागमती गण्डकी र लुम्बिनी प्रदेशको धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले संगीत रोयल्टीको नाममा एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हिजो सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले संयुक्त रूपमा दायर गरेको निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनको नाममा एफएम रेडियोमाथि धरपकड़ गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक, व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। 4 दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अशोक थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नु भएको थियो। पछि लगान, गजिनी, राउडी राठौर लगायत धेरै फिल्ममा खलनायकको अभिनय गर्नुभएको थियो। रावतका श्रीमती र छोरा विक्रमादित्य हुनुहुन्छ। उहाँले रस्सो दीर्घ, अबाट आमा लगायत नेपाली फिल्म क्षेत्रमा पनि योगदान पुर्याउनु भएको छ। अभिनेत्री विपना थापा, नीता ढुंगाना लगायतले पनि उहाँको निधनमा श्रद्धांजलि अर्पण गर्नुभएको छ। अब विदेशको खबर। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुती विद्रोहीले आक्रमण गरेका छन्। जहाजमा रहेका सबै 13 जना भारतीय नागरिकलाई भने सकुशल उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ। जहाजमा भारतीय 13 जना सहित 14 जना व्यक्ति रहेका र सबैको उद्धार गरिएको हो। विस्फोटक पदार्थले भरिएको एउटा बोट जहाजमा ठोकिएको थियो। यो आक्रमणपछि जहाज लाल सागरमा डुबेको छ। जहाजका चालक दल सदस्य लगायत 13 जनाको सुरक्षा सुनिश्चित गर्न यमनका सम्बन्धित अधिकारी सँग समन्वय र सहकार्य गरिरहेको भारतका जहाज मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभएको छ। भारतको विदेश मन्त्रालयले एमएसभी फैजी नूर ए औलिया नामक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ। विदेश मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादको भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको छ। अब खेल खबर। इंग्लिश क्लब लिभरपूलका पूर्व स्टार फरवार्ड मोहम्मद सलाह टर्कीको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने भएका छन्। क्लबले अनुबन्धका लागि सलाहसँग औपचारिक वार्ता शुरू गरेको पुष्टि गरेको छ। क्लबले विज्ञप्ति मार्फत 34 वर्षीय इजिप्टका फरवार्ड आज इस्तानबुल आइपुग्ने जनाएको छ। आज बेलुका ट्राबजोन पुग्ने कार्यक्रम रहेको क्लबले जनाएको हो। सलाह गएको सिजनको अन्त्यसँगै लिभरपूलबाट बाहिरिएका थिए। हाल उनी कुनै क्लबसँग अनुबन्धमा नरहेकोले फ्री एजेन्टका रूपमा ट्राबजोन स्पोरमा आबद्ध हुन लागेका हुन्। सन् 2017 इटालियन क्लब रोमाबाट लिभरपूल पुगेका सलाहले 9 वर्षको अवधिमा क्लबका लागि उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले लिभरपूललाई 2 पटक प्रिमियर लीग, 1 पटक यूईएफए च्याम्पियन्स लीग, क्लब विश्वकप, यूईएफए सुपर कप, एफए कप, 2 पटक ईएफए कप तथा कम्युनिटी सिल्डको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। लिभरपूलका लागि उनले 442 खेलमा 257 गोल तथा 120 असिस्ट गरेका छन्। चारवञ्जङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। अनशनरत नर्स अभियन्ता राणा भट्टरा सरकारबीच 19 गते सहमति, विरोधका कार्यक्रम फिर्ता, हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्त र गृहमन्त्रीबीच छलफल, नेपाल जस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन, प्रयोग विस्तारमा व्यवस्था गरी थप पछाडि पर्न सक्ने चेतावनी, मुगली नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै पहिरो र लेदो खुलाउने प्रयास चल्दै आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना, यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण, भारतीय 13 जना सहित सबैको उद्धार, र लिभरपूलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: It's about this home.
9: Dish Home. Khushi ko connection.
10: Salinadi ko sir.
11: Mari chood ko kaak.
10: Swachha, sundar rasnikta prakriti.
11: Shanti ra ananda ko anubhuti.
10: Bidbar bata tahara.
11: Sahar bata najikai.
10: Tapai ko swagat ra atithya ka lagi sadan tatpar.
11: Jule Organic Farm Resort.
3: Vistrit jankari ka lagi. Phone number. 98-61-49-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल रेडक्रस सोसाइटीले आफ्ना मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र व्यथितिको सम्बन्धमा उजुरी पठाउन खुल्ला आह्वान गरेको छ। रेडक्रसका कुनै पनि निकायमा व्यथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको हो। आउँदो भदौ 3 गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ। संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आउँदा दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्न का लागि उजुरीको आह्वान गरिएको उजुरी तथा गुनासो अध्ययन समितिका संयोजक डाक्टर दीपेश घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार रेडक्रसको पुरानो चाक पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिएको हो। उहाँले यसअघि दिएको 35 दिनको म्याद सकिएको र फेरि 20 दिन थप गरिएको पनि जानकारी दिँदै आउँदो भदौ 3 गतेसम्ममा तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा व्यथिति सम्बन्धमा उजुरी पठाउन आह्वान गर्नुभयो। उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयता को संरक्षण गर्ने जनाएको छ। विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्सदाई किली पेम्बा शेर्पा सहित 10 जना पर्वतारोहीको सम्झनामा हिजो बेलुका काठमाण्डुको माइतीघर मण्डलामा दीप प्रज्वलन तथा श्रद्धांजलि सभा गरिएको छ। नेपाल पर्वतारोहण संघको अग्रसरतामा गरिएको कार्यक्रममा बौद्ध भिक्षु संघका पदाधिकारी, वरिष्ठ हिमाल आरोही, मृतकका आफन्त तथा सर्वसाधारणको सहभागिता रहेको थियो। श्रद्धांजलि सभामा सहभागीले दिवंगत आरोहीहरूको तस्विर अंकित ब्यानर अगाडि मैनबत्ती बालेर मौन धारण गरेका थिए। उनीहरूको चिर शान्तिको कामना गर्दै धार्मिक विधि अनुसार प्रार्थना तथा पाठ समेत गरिएको थियो। र राष्ट्रिय बाल अधिकार परिषदले मानव सेवा आश्रमलाई बाल गृहमा संरक्षणमा रहेका बाल बालिकाको पहिचान खोल्ने गरी तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा यसअघि सामग्री सार्वजनिक गरिएका भए त्यस्ता सबै सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। परिषदले आश्रमलाई हिजो पठाएको पत्रमा बाल गृहमा संरक्षणमा रहेका बाल बालिकाको तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयप्रति ध्यानकर्षण भएको उल्लेख छ। बाल बालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको संरक्षण सुनिश्चित गर्न यो निर्देशन गरिएको परिषदले जनाएको छ। बाल बालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक हुँदा उनीहरूको गोपनीयता, सुरक्षा, आत्मसम्मान तथा मानसिक स्वास्थ्यमा समेत दीर्घकालीन प्रतिकूल असर पार्न सक्ने उल्लेख गर्दै परिषदले प्रचलित कानून तथा मापदण्डको पूर्ण पालना गर्न, आउँदा दिनमा त्यस्ता सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा अहिलेसम्म सार्वजनिक गरिएका सम्पूर्ण तस्विर तथा श्रव्य दृश्य हटाउन मानव सेवा आश्रमलाई निर्देशन दिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अनशनरत नर्स अभियन्ता राणा भाट र सरकारबीच 19 बुधे सहमति, विरोधका कार्यक्रम फिर्ता, हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्त र गृहमन्त्रीबीच छलफल, रेड क्रसमा भ्रष्टाचार र व्यथितिको उजुरी दिन आह्वान, भदौ 3 गतेसम्म म्याद थप, र मानव सेवा आश्रमलाई बाल बालिकाको तस्विर भिडियो प्रकाशन नगर्न निर्देशन। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सड़क सुरक्षा जीवन रक्षा।
1: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु।
0: सिप्रदी तथा टाटा मोटर्सको सहकारी

मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: न्यायाधीशहरूलाई सरकारले दवाब दिएको बारे संसदीय समितिमा छलफल। राष्ट्र बैंकका 18 कार्यकारी निर्देशकलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न।
0: ईपीएस भाषा परीक्षाका लागि 68,000 बढ़ी आवेदन, आज अन्तिम दिन, दशैं अघि नै भाषा परीक्षाको सम्भावना।
1: नेपालगंजमा इटाभट्टाको पर्खाल भत्किँदा दुई मजदूरको ज्यान गयो। मकनपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु।
0: अमेरिका र इरान बीचको सम्भावित सम्झौताका लागि मस्यौदारू तयार भएको दावी। स्पेस एक्स रकेटको एउटा टुक्रा चन्द्रमामा ठोक्किँदै।
1: र नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सर्वोच्च अदालतका तीन न्यायाधीश बारे तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिप्रति प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले चासो व्यक्त गरेको छ। समितिले उक्त विषयमा आज औपचारिक छलफल पनि गरेको छ। बैठकको शुरूआत गर्दै समिति सभापति समीक्षा बासकोटाले संविधानको भाग 11 न्यायपालिका सम्बन्धी व्यवस्था उल्लेख भएको स्मरण गराउँदै नेपाल स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउनुभयो। समिति सदस्य यज्ञमणि न्यौपानेले विभिन्न मुलुकमा गरेका गतिविधिको उदाहरण प्रस्तुत गर्दै नेपालमा प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउने व्यवहार स्वीकार्य नहुने बताउनुभयो। उहाँले संसदीय सुनवाई प्रक्रियाबारे सुझाव दिन नेपालमै नागरिक समाज र सरकारवाला निकाय रहेको उल्लेख गर्दै विदेशी संस्थाले हस्तक्षेप गर्न आवश्यक नरहेको पनि धारणा राख्नु भएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ द जुरिस्ट र ह्युमेन राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च

0: उक्त विज्ञप्ति विरूद्ध रासोपा सांसद यज्ञमणि नेउपानेले कानून न्याय तथा मानवाधिकार समितिमा निवेदन दर्ता गर्दै छलफलको माग गर्नुभएको थियो। सोही मागका आधारमा आज समितिले छलफल आयोजना गरेको हो। छलफलका क्रममा वरिष्ठ अधिवक्ता डा विपिन अधिकारीले अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाले सर्वोच्च अदालतको तीन न्यायाधीशमाथि महाभियोग लगाउने तयारी भन्ने विज्ञप्ति के आधारमा लेखिएको हो सो कुरा खुलाउनुपर्ने बताउनुभयो। विभिन्न स्रोतबाट पुष्टि नभई त्यस्तो खालको विज्ञप्ति जारी गर्न नहुने अधिकारीको भनाई छ। तथ्यहरू भए यसबारे थप छलफल गर्न सकिने पनि बताउनुभयो। अघि मात्र अन्तर्राष्ट्रिय संस्थाले सरकारले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन बाध्य पारेको भन्दै स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भएको आरोप लगाएको थियो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिमा अग्लेले नेपाल राष्ट्र बैंकका 18 जना कार्यकारी निर्देशकलाई बोलाएर अर्थतन्त्रका पछिल्ला विभिन्न समस्याबारे जिज्ञासा राख्नु भएको छ। अर्थतन्त्र सुधारमा राष्ट्र बैंकको भूमिकाको विषयमा आयोजना गरिएको छलफलमा वाग्लेले सरकारको आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्यापमा राष्ट्र बैंकले आफ्नो भूमिका कसरी पुनर्भाषित गर्छ भनेर सोध्नु भएको थियो। निजी क्षेत्र अहिले नवीन अवसरसँगै बढ़ी आत्मविश्वास खोजिरहेको र उनीहरूलाई सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको उहाँले बताउनुभयो। सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन कुन नीतिगत पहल गर्नुपर्छ भनेर उहाँले कार्यकारी निर्देशकहरूसँग सोध्नु भएको छ। उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह, बैंकिङ प्रणालीमा रहेको अत्याधिक तरलता, उत्पादन उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिने बारे योजना माग्नु भएको थियो। सरकारको तर्फबाट आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएको र सुधारको प्रक्रिया शुरू भइसकेको अर्थमन्त्री वाग्लेको दावी छ। नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र होइन नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा हेर्न चाहेको वाग्लेले बताउनुभयो।
0: रोजगार अनुमति प्रणाली ईपीएस कोरिया भाषा अन्तर्गत आवेदन दिने समय आज सकिँदैछ। ईपीएस अन्तर्गत 2026 लागि विभिन्न क्षेत्रमा 7,200 कामदारको माग भएकामा वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले साउन 11 गतेदेखि आवेदन खुलाएको थियो। यो 9 दिनको अवधिमा हिजो रातिसम्म 68,558 बढ़ीले फारम भरेका छन्। त्यसमध्ये उत्पादन क्षेत्रमा 48,000, कृषि तथा पशुपालन क्षेत्रतर्फ 19,000, बाँकी रहेका सेवा क्षेत्रमा 780 तथा वन पैदावार क्षेत्रमा 778 आवेदन परेको ईपीएस शाखाले जनाएको छ। आज अन्तिम समयसम्म आवेदक संख्या बढ़ेर 75,000 आरआरीमा पुग्ने अनुमान गरिएको छ। यसअघिको भाषा परीक्षामा 1,60,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने गरेका थिए। अन्य मुलुकको तुलनामा नेपाली कामदार प्रति कोरिया रोजगारदाताको आकर्षण बढ़ेसँगै जानेको संख्या पनि बढ़ेको छ। भाषा आवेदनकै कारण केही दिन यता राहदानी विभागमा समेत पासपोर्ट बनाउनेको भीड़ लागेको थियो। आगामी त्रैमासिक माघ सेप्टेम्बरमा आउने भएकाले दशैं अघि वा लगत्तै भाषा परीक्षा हुन सक्ने अनुमान गरिएको छ।
1: बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुर स्थित न्यू किसान इटा भट्टामा पर्खाल भत्किँदा 2 मजदूरको मृत्यु भएको छ। इटा भट्टाको पर्खाल अचानक भत्किँदा 52 वर्षीय वर्षादी लोधको घटनास्थलमा मृत्यु भएको हो भने 45 वर्षीय राम फरेन कोरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। कोरीको शव भने पोस्टमार्टमको लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
0: मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। अर्का 1 जना गम्भीर घाइते भएका छन्। त्रिभुवन राजपथ अन्तर्गत भीमफेरी गाउँपालिका 2 लिलटारमा मधेस प्रदेश 03002 ख 50 95 नम्बरको ट्रक दुर्घटना भएको हो। मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका 9 का 36 वर्षीय अर्जुन कार्की रहेका छन्। चालक राक्सिराङ 9 कै 23 वर्षीय रंजित कार्की घाइते भएका छन्। उनको मध्यम अवस्थामा हेटौडामा उपचार भइरहेको छ। वर्षासँगै लागेको बाक्लो हुस्सुका कारण ओह्रालो सड़कमा चिप्लिएर अनियन्त्रित ट्रक सड़कबाट 100 मिटर तल चण्डी खोलामा खसेको मकवानपुर प्रहरीले बताएको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, पाँचो जमीनको वृद्धि, सिंचाई तथा भण्डारण पूर्वाधारको अभाव

0: युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ़दो आयात निर्भरता जस्ता समस्याको समाधानको लागि स्पष्ट व्यवस्था गरेको छ नीतिमा। आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यवसायीकरण तथा औद्योगिकरणलाई प्रवर्धन गर्ने, उत्पादनको ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गरिने उल्लेख छ। जैविक विविधताको संरक्षण गर्ने, वातावरण मैत्री कृषि प्रणाली विकास गर्ने तथा डिजिटल कृषि प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्धनलाई कृषि विकाससँग जोड्ने व्यवस्था नीतिमा छ। उत्पादन तथा उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बीमा, सहुलियतपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षा लगायत विषयलाई नीतिले प्राथमिकतामा राखिएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सुनको मूल्य तोलामा आज 4,200 रूपियाँले बढ़ेको छ। नेपाली बजारमा आज सुनको मूल्य बढ़ेर 2,88,000 रूपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। पछिल्लो कारोबार दिन हिजो सुनको मूल्य प्रति तोला 2,83,800 रूपियाँ रहेको थियो। यसै गरी चाँदीको मूल्य प्रति तोला 95 रूपियाँले बढ़ेर 4,475 रूपियाँ पुगेको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति अंश 4,127 र चाँदीको प्रति अंश 60 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको सम्भावित सम्झौताका लागि मस्यौदाहरू तयार भएका छन्। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिका र इरान बीचको सम्भावित सम्झौताको मस्यौदा परिचालनको चरणमा रहेको र यो अत्यन्तै प्रगतिशील चरणमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। यो छोटो अवधिको कूटनीतिक समाधानका लागि भएको स्पष्ट पार्दै मन्त्रालयले अहिले नै प्रत्यक्ष वार्ताबारे ठोस कुरा नभएको तर कतार, ओमान र पाकिस्तानले अमेरिका र इरान बीचको सम्वादलाई सहज बनाउन प्रयास गरिरहेको बताइएको छ। कतारी अमीर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन सम्वाद गरी सो क्षेत्रमा तनाव घटाउने र दुई देशबीचको मतभेद अन्त्य गर्ने उपायबारे छलफल गर्नुभएको छ। इरानले अमेरिकी नौसेनाद्वारा आफ्नो निर्यात तथा जहाजहरूमाथिको नाकाबन्दीलाई चुपचाप सहेर नबस्ने कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले तोकिएको रूटबाहेक अन्य मार्गबाट हर्मुज स्ट्रेट पार गर्ने कुनै पनि ढुवानी जहाजलाई तेहरानले अनुमति नदिने र अन्य रूटबाट जाने अमेरिकी युद्धपोतलाई निशाना बनाइने चेतावनी दिएका छन्।
0: र अमेरिकी कम्पनी स्पेस एक्सको रकेटको टुक्रा आज चन्द्रमामा उच्च गतिमा ठोकिने भएको छ। रोइटर्सका अनुसार रकेटको एउटा ठूलो टुक्रा नेपाली समय अनुसार अहिले दिउँसो 12:20 चन्द्रमासँग ठोकिनेछ। वैज्ञानिकहरूका अनुसार यो ठक्करले चन्द्रमाको सतहमा नयाँ खाडल बनाउने र धूलोको ठूलो मुस्लो उडाउनेछ। यसको अध्ययनले भविष्यमा चन्द्र अभियानका लागि महत्वपूर्ण जानकारी दिन सक्ने पनि वैज्ञानिकहरूले बताएका छन्। त्यो टुक्राको तौल करिब 4 टन छ। यो चन्द्रमाको पश्चिमी किनारतर्फ रहेको आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रति घण्टा करिब 8,690 किलोमिटरको गतिमा ठोक्किने अनुमान छ। स्पेस एक्सले यो ठक्कर नियोजित नभएको समेत स्पष्ट पारेको छ। सामान्यतया यस्ता रकेटका चरणहरू आफ्नो काम पूरा गरेपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर जलेर नष्ट हुने वा समुद्रमा खस्ने गर्छन्। तर चन्द्रमातर्फको यो अभियानका लागि बढ़ी ऊर्जा आवश्यक परेकाले दोस्रो चरण पृथ्वीको कक्षाभन्दा बाहिर अन्तरिक्षमै रहेको थियो। इन्धन पनि सकिसकेको हुँदा त्यसलाई नियन्त्रण गर्न सम्भव नभएको स्पेस एक्सले जनाएको छ।
1: अब खेल समाचार। छनौट हुन नसके पनि नेपाली महिला राष्ट्र क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिकइन्फोले जनाए अनुसार एसियाली खेलकुद परिषद एसिसीले भारत पाकिस्तान डिफेन्डिङ च्याम्पियन श्रीलंका बंगलादेश थाइल्याण्ड यूएई मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको छ। यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्त 28 सेप्टेम्बर 13 आयोजना हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन भने बाँकी रहेको क्रिकइन्फोमा उल्लेख गरिएको छ। प्रतियोगिताको सेड्यूल सहित एसिसीले 22 जुलाईमा वुमन्स एसिया कपमा सहभागी हुने राष्ट्रलाई पत्राचार गरिसकेको छ, जसमा टीमहरू 24 अगस्तसम्म यूएई पुग्नुपर्ने उल्लेख गरिएको छ। एसिसीले वुमन्स एसिया कपबारे आधिकारिक रूपमा केही पनि बताएको छैन। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्गाले पनि यसबारे आधिकारिक रूपमा कुनै जानकारी प्राप्त नभएको बताएका छन्। नेपाली महिला राष्ट्रिय टोलीको कप्तान इन्दु वर्माले पनि नेपालले वुमन्स एसिया कप खेल्न लागेको बारे आफूलाई केही पनि जानकारी नभएको बताउनु भएको छ। इन्दुका अनुसार प्रतियोगिताको तयारी पनि केही गरिएको छैन। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: न्यायाधीशहरूलाई सरकारले दवाब दिएको बारे संसदीय समितिमा छलफल। राष्ट्र बैंकका 18 कार्यकारी निर्देशकलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न।
1: ईपीएस भाषा परीक्षाका लागि 68,000 बढ़ी आवेदन। आज अन्तिम दिन, दशैं अघि नै भाषा परीक्षाको सम्भावना।
0: नेपालगंजमा इटा भट्टाको पर्खाल भत्कन्दा 2 मजदूरको ज्यान गयो। मकनपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा 1 जनाको मृत्यु।
1: अमेरिका र इरान बीच सम्भावित सम्झौताका लागि मस्यौदाहरू तयार भएको दावी। स्पेसएक्स रकेटको एउटा टुक्रा चन्द्रमामा ठोकिँदै।
0: र छनौट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चू र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा बाटोमा हिँड्नु पर्छ सानो।

मेरो कार छ, तिम्रो लागि मुटु भरि मेरो प्यार छ, डोन्ट वरी बेबी आजको सरकार छ, मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस, पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी, डोन्ट बी फुलिस, परि परि नजरकोमा हेर गर्ड।

0: ती माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने फिकर दिन्छु तिमी हिँड्ने फिकर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुने छ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी
0: अब नचाउन पर पर जानी जानी म नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग जोड़िएका विषयहरू समाजमा सधैँ जीवित रहने उहाँको भनाई छ।
1: नेपाल आयन निगमले क्विक रिस्पोन्स टीम गठन गरेको छ। टीमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा शुरू गरेको निगमले जनाएको छ। ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय नेपाल आयल निगम
0: सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग जोड़िएका विषयहरू

0: व्यवसायका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको मन्त्रालयले जनाएको छ। टीमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरण सम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको जनाइएको छ। निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग डिलर तथा व्यवसायसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ। नेपाल आयल निगमका अनुसार पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढ़ेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो। टीमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ।
1: वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई भारतका विमानस्थल हुँदै वैदेशिक रोजगारीमा पठाउने 39 म्यान पावरलाई कार्यवाही गरेको छ। विभागको अनुमति नलिई भारतका विमानस्थल हुँदै पटक पटक श्रमिक पठाएको पाइएपछि 39 म्यान पावर कम्पनीलाई 50,000 दरले जरिवाना गरिएको विभागले जनाएको छ। यसका साथै 124 म्यान पावर कम्पनीलाई भने विभागले मागेको विवरण उपलब्ध नगराएको भन्दै प्रत्येकलाई 50,000 दरले जरिवाना गरेको छ। विभागले वैदेशिक रोजगार ऐन 2064 दफा 22 अनुसार म्यान पावरहरूले श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था कार्यान्वयन गरे नगरेको अनुगमन र अध्ययन गर्न 2082 चैत 1 गतेदेखि 2083 जेठ 31 गतेसम्म आफूले पठाएका श्रमिकको विवरण माग गरेको थियो। तर 124 म्यान पावरले विभागलाई विवरण नै उपलब्ध नगराएपछि उनीहरूलाई समेत कार्यवाही गरिएको हो। ऐन अनुसार नेपालबाट श्रमिक वैदेशिक रोजगारीमा पठाउँदा म्यान पावर कम्पनीले नेपालकै विमानस्थल प्रयोग गरी पठाउनुपर्ने व्यवस्था छ।
0: सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवई कतार लगायतका मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति दलाल वा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताइएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पोसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। कार्यालयले अपरिचित व्यक्ति दलाल वा अन्य कसैको प्रलोभनमा परि सुन बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन आफ्ना सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरणको जानकारी राख्न खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न भन्सार सम्बन्धी प्रचलित कानूनको पालना गर्न तथा दलालको प्रलोभनबाट टाढा रहन आग्रह गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायतका विभिन्न माग राखेर हरिजन हिजोदेखि अनसनमा बस्नु भएको हो। निर्वाह भत्ता कम भएको भन्दै करिब एक महिना अघिदेखि नै देशभरका निजी मेडिकल कलेजमा एमबीबीएस बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरू सड़क आन्दोलनमा उत्रिएका छन्। निजी अस्पतालमा 10,000-14,000 रूपियाँसम्म मात्रै निर्वाह भत्ता पाउने गरेको भन्दै उनीहरूले आफैले गरेको निर्णय कार्यान्वयन गराउन सरकारलाई आग्रह गर्दै आएका थिए। तर 4 महिनादेखि सम्बोधन हुन नसकेका न्यायोचित मागका कारण आमरण अनसन बस्न बाध्य भएको इन्टर्न चिकित्सक हरिजनले बताउनु भएको छ।
0: कमिशन घटाउन र उचित भाड़ा दर तोक्न माग गर्दै राइड शेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन्। कमिशन बढ़ी भएको, भाड़ा दर कम भएको गुनासोसहित उनीहरूले आज इन्ड्राइभको कुपण्डोल स्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको अगुवाईमा उनीहरूले प्रदर्शन थालेका हुन्। भाड़ा कम, कमिशन

0: बढ़ी अब सहदैनौ, श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर, कमिशन घटाऊ, न्याय बढ़ाऊ, हामी चुप लागेर बस्दैनौ, अन्याय सहेर बस्दैनौ, राइडरको शोषण बन्द गर लगायत नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन्। सरकारले नयाँ आर्थिक वर्षदेखि लगाएको 5% भ्याट पनि चालकले पुरानै भाड़ा दर अनुसार कमिशनको रूपमा तिर्नु परेको उनीहरूको गुनासो छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको आरोप लगाउँदै उत्तर कोरियाले आक्रमण गर्ने चेतावनी दिएको छ। जापानको गतिविधिले आफ्नो सुरक्षामाथिको गम्भीर चुनौती खड़ा गरेको व्याख्या गर्दै उत्तर कोरियाले आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको हो। उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले आज सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढ़िँदै युद्ध राज्यमा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको सैन्य गतिविधिप्रति निष्क्रिय भएर नबस्ने बताउनु भएको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनए ले सार्वजनिक गरेको वक्तव्यमा किमले जापानले सैन्य खर्च वृद्धि गर्नुका साथै रक्षा सहकार्य विस्तार गरेको, बाहिरी टापुहरूमा मिसाइल प्रणाली तैनात गरेको र पूर्व आक्रमण गर्न सक्ने क्षमता विकासतर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। किमले जापानको सैन्य विस्तारले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पार्न सक्ने दावी गर्दै त्यस्तो गतिविधिलाई उत्तर कोरियाले निरन्तर निगरानी गरिरहेको बताउनुभयो।
0: अब खेल समाचार। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुई क्रिकेटमा आज क्यानाडा र यूए बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल स्कटल्याण्डको डुण्डीमा नेपाली समयअनुसार दिउँसो 4:15 शुरू हुनेछ। लीग दुईमा दुवै टोली पुछारमा रहेका छन्। यूए 25 खेलबाट 15 अंकसहित पुछारमा रहँदा क्यानाडा 28 खेलबाट 24 अंकसहित अंक तालिकाको 7 स्थानमा रहेको छ। समान अंक भए पनि नेपाल 6 स्थानमा छ। जारी लीगमा अमेरिका ग्लोबल छनौटमा स्थान बनाइसक्दा स्कटल्याण्ड, नेदरल्याण्ड्स र ओमान छनौटकै दौड़मा रहेका छन्। नामिबियाको पनि छनौट हुने सम्भावना छ। नेपालसँगै क्यानाडा र यूए भने शीर्ष 4 परेर सिधै विश्वकप छनौट खेल्ने सम्भावना लगभग सकिएको छ। दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष मा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय। सुनसरी र सिराहा घटनाका पीड़ितलाई क्षतिपूर्ति र राहत प्रदान गरिने।
0: ग्यास आपूर्ति सहज बनाउन आयल निगमद्वारा क्विक रिस्पोन्स टीम गठन। व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने।
1: भारतका विमानस्थलबाट श्रमिक विदेश पठाउने 39 म्यान पावरलाई कार्यवाही। विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह।
0: जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको उत्तर कोरियाको आरोप। सुरक्षामाथि चुनौती खड़ा गरे चुप लागेर नबस्ने चेतावनी।
1: र विश्वकप लीग टू क्रिकेटमा आज क्यानाडा र युए भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस्।

डम्बरले टिट्टु दिल्ली प्राइमेरी जति दखल दियो त I'm the moon.

के गर्नु के गर्नु, देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु, धन सुख्यो रातले फकाउँछ।

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि अन्तिम पटक भेटिदेऊ।

0: 불안한데.
1: 누가 될까 해봤지. 라체 말 들어.
0: 너, 너한테 말라고 했어. 아니 그럼 두려움 만져라. 그때 오잖아.

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
0: दिदी बहिनी,
2: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी,
1: हामी गर्न सक्छौ,
0: हामी गर्न सक्छौ,
1: गर्न सक्छौ।

There are four different ways.

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: एक दिवसीय विश्वकप छनौटको मिति तय, आयोजक राष्ट्र अझै टुङ्गो लागेन। टप एन टी ट्वेन्टीको खेल तालिका सार्वजनिक, नेपालले लिग चरणका 6 खेल खेल्दै चुनौती शुरू गर्ने।

0: समस्या कुनै दिन अचम्म तु अकाउन्ट ओपन एक्टिभेट अनि कारोबार सजिलैसँग बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ।
1: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेसको पत्रकार सम्मेलन सम्बन्धी खबरबाट, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले 15 बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाबदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। कंग्रेसले सुनसरीको देवानगंज कप्तानगंज घटनादेखि राहदानी खरीद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, कूटनीति, सुकुम्बासी, किसान, शिक्षा, निजी क्षेत्र र महँगी सम्मका विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न गरेको हो। कंग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकार विरूद्धको 15 बुँदे आरोप सार्वजनिक गर्नुभयो। कंग्रेसले सरकारलाई राजनैतिक स्टन्टबाट आफ्नो बचाउ गर्ने नभएर पूर्ण पारदर्शिता र जवाबदेहिताबाट जनविश्वास पुनस्थापित गर्न पनि सुझाव दिएको छ। सुनसरीको देवानगंज कप्तानगंज घटनामा सरकारी समयमता र जवाबदेहिताको अभाव देखिएको कंग्रेसले ठहर गरेको छ। घटना र घटनापछिको तनावपूर्ण परिस्थिति गम्भीर चिन्ताको विषय भएको कंग्रेसको भनाइ छ। पार्टीका प्रवक्ता देवराज चालिसेले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बालेन्द्र शाह नेतृत्वको सरकार कूटनीतिक रूपमा असफल भएको र संवैधानिक निकायका काममा कानून विपरीत हस्तक्षेप गरिरहेको बताउनु भएको हो।
7: जनजित जीवन जनविश्वासको संकटले सरकार घेरिन्छ, तब समस्याको समाधान सरकार खोज्दैन, त्यो समस्यालाई विषयान्तर गर्न अर्को घटना घटाउँछ। यो चलाखी सरकार गरिरहेको छ, अर्को ध्यान मोड्ने प्रयासमा सरकार लिप्त छ। तर पनि केही मुद्दाहरू, जतिसुकै उसले ध्यान मोड्न खोजे तापनि केही मुद्दाहरू यस्ता हुन्छन् जो समाजमा हमेसा जीवित रहन्छन्, जसको महत्व न समयले घटाउँछ न सरकारी प्रयासले छोप्न सक्छ। अब यो विशेष गरेर अहिले हामी सरकारको अस्थिरता चाहँदैनौ। सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वको आधारमा बलियो र स्थिर होस् भन्ने चाहना राख्नु हाम्रो कमजोरी चाहिँ होइन। हामी कुनै पनि दलको वा सरकारको आन्तरिक मामलामा टिप्पणी पनि गर्न चाहदैनौ, तर सरकारका गतिविधिले समग्र लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेको बेलामा हामी मौन रहनु पनि सक्दैनौ। यही उत्तरदायित्व भाव, यही जिम्मेदारीलाई बोध गर्दै नेपाली कंग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सुशासनप्रति सरकारका कमजोरीलाई सच्याउन आवश्यक ठानेका छौं।
8: सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाव भएको भनेर तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिले निर्देशन दिएको छ। आज बसेको

0: विधि सभा अन्तर्गतको कानून न्याय तथा संसदीय समितिले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई स्पष्टीकरण माग गर्न निर्देशन दिने निर्णय गरेको हो। समाज कल्याण परिषदमा स्पष्टीकरण दर्ता हुने भएकाले समितिले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई स्पष्टीकरण माग गर्न निर्देशन दिएको जनाएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दबाव दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। यो विषयमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले स्पष्टीकरण पनि दिनुभएको थियो। साथै उक्त स्पष्टीकरण समितिमा उपलब्ध गराउन निर्देशन दिने निर्णय पनि भएको समिति सभापति समीक्षा बाजकोटाले जानकारी गराउनुभयो।
1: नेपाल सरकार मन्त्री परिषदको आज बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत भएको छ। यसै गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाण्डुका याङ्की ओकुयाबलाई नियुक्त गर्ने निर्णय मन्त्री परिषदले गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले आज मन्त्री परिषद बैठकका निर्णय

0: रोमन खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाड्न स्वीकृति दिने कृषि वन तथा पर्यावरण मन्त्रालयबाट छ। पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने अर्को महिला मन्त्रालयबाट छ। बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने र शिक्षा तथा खेलकुद मन्त्रालयबाट विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्कबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने अन्तिममा सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
1: उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आय निगमले क्विक रेस्पोन्स टीम गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टीमले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा शुरू गरेको निगमले जनाएको छ। ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्यालाई तत्काल समाधान गर्न मन्त्रालय आय निगम उद्योग विभाग तथा ग्यास व्यवसायका प्रतिनिधिहरू सम्मिलित यो विशेष संयन्त्र बनाइएको हो। क्विक रेस्पोन्स टीममा उद्योग मन्त्रालयका तर्फबाट मंगल विष्ट, नेपाल आय निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुल प्रसाद राई सदस्य रहेका छन्। देशका कुनै पनि स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा यो टीमले तत्काल समन्वय गरी समाधान गर्ने मुख्य उद्देश्य राखिएको जनाएको छ। निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास पुर्याउने व्यवस्था मिलाइने निगमले जनाएको छ। ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र

0: हिसाबले पार्टीमा गोप्य भेलाहरू हुन थालेको प्रति प्रश्न उठाउनु भएको छ। सत्ता या अन्य प्रयोजनका लागि हुने गठबन्धन या सहकार्य पार्टी कमिटिको नीति र निर्णय अनुसार हुनुपर्ने उहाँको आग्रह छ। प्रदेश सरकारमा नयाँ सत्ता समीकरण बनाउने निर्णय भएसँगै शीर्ष नेताहरू अन्तर पार्टी छलफलमा छन्। तर कुनै व्यक्तिको संकट मोचनका लागि गरिने सहकार्यले पार्टीलाई झन क्षति गराउने उहाँको भनाइ छ। सत्ताकै सवालमा पनि बहस छलफल र कुराकानी पार्टी कार्यालयमा पारदर्शिताका आधारमा हुनुपर्ने माग गर्दै उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। कुनै व्यक्तिको निवासमा सीमित समूहको योजना अनुसार हुने गोप्य छलफल र मन्त्रणाले पार्टीलाई झन क्षति गराउँछ।
1: यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय धुम्बराईमा बसेको कार्य सम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा मिलेर प्रदेशमा सरकार गठन गर्नु पर्ने राप्रपाको धारणा रहेको बताउनु भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर सोडी मुवागलीले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि आफ्नो भूमिकालाई पुनः परिभाषित गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गर्नुभएको छ। सिंहदरबारमा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उहाँले केन्द्रीय बैंकलाई केवल नियामक नभई आर्थिक विकासको सहयात्रीका रूपमा प्रस्तुत हुन भन्नुभएको हो। उहाँले छलफलमा राष्ट्र बैंकका गवर्नरलाई भने निम्त्याउनु भएको थिएन। गवर्नरलाई बाहिरी राखेर राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्नुभएको हो। निजी क्षेत्रले सहुलियत भन्दा पनि स्पष्ट नीति, स्थिर नियम र शीघ्र निर्णय खोजिरहेको उल्लेख गर्दै अर्थमन्त्रीले बैंकिङ प्रणालीको अधिक तरलतालाई रोजगारी र उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सरकारका तर्फबाट कानूनी र संस्थागत सुधार अघि बढ़िसकेकाले मौद्रिक नीतिबाट पनि सोही अनुसारको स्पष्टता आवश्यक रहेको उहाँको भनाई छ।
3: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 115 दिनपछि आजदेखि औपचारिक रूपमा खुलेको छ। समाज कल्याण परिषदले भिरगुटी मण्डप स्थित पुस्तकालयमा लगाएको ताला आज खोलेसँगै पुस्तकालय सञ्चालनको बाटो प्रशस्त भएको हो। पुस्तकालयको करिब 3 करोड़ रूपियाँ भाड़ा बक्यौता रहेको जनाउँदै परिषदले त्यसअघि तालाबन्दी गरेको थियो। यद्यपि बक्यौता बाँकी नै रहेको अवस्थामा पनि पुस्तकालयको संवेदनशीलतालाई मध्यनजर गर्दै आज ताला खोलिएको हो। पुस्तकालय प्रशासनका अनुसार हाल आन्तरिक सरसफाई र व्यवस्थापकीय कार्य भइरहेका छन्।
2: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि सरकारले लागू गरेको फ्री भिसा फ्री टिकट कागजमा नै सीमित रहेको बताउनु भएको छ। आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उहाँले फ्री भिसा फ्री टिकटको नीति व्यवहारमा कार्यान्वयन नभएको स्वीकार गर्नुभएको हो। उहाँले विगत 10 वर्षदेखि फ्री भिसा फ्री टिकट नारामा मात्रै सीमित रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जाने 83% नेपाली श्रमिकले अझै पनि यसको लाभ पाउन नसकेको जानकारी गराउनुभयो।
3: यसै सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै, कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताएको छ। उक्त कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ।
2: ब्रड पीक हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाईसहित झुङवाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा पुर्याइएको छ। निम्सको कम्पनी एलिट एक्सपर्टका अनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि चारैजनाको शव सुरक्षित रूपमा आधार शिविर पुर्याइएको हो। उद्धार अभियानको नेतृत्व मिङमा डेभिड शेर्पाले गर्नुभएको थियो भने शेरवाज खान सहित स्थलमा खटिएको उद्धार टोलीले असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका साथ अभियान सम्पन्न गरेको कम्पनीले जनाएको छ। उद्धार अभियान सफल बनाउन सहयोग गर्ने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट वाल्टिन्स्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्च आयोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा सहयोग गर्ने सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ। निम्स, जोङ, निमा र किलुले अब आफ्ना परिवारसँग अन्तिम यात्राको शुरूआत गर्न पाउने भएकाले केही राहत महसुस भएको कम्पनीले जनाएको छ। साथै अझै बेपत्ता रहेका अन्य 3 आरोहीका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था सृजना भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी रहने प्रतिबद्धता जनाइएको छ।
3: मल्किन्न भारत भारतमा जाँदा पक्राउ परेका सर्लाहीको बलरा पाँच, सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बुधबार दुवैजनालाई छाड्न अदालतले आदेश दिएको सुरेश प्रसादका छोरा अविनाश सिंहले जानकारी दिनुभयो। यद्यपि उहाँहरू बिहिबार मात्र छुट्नुहुने भएको छ। उहाँहरूलाई डीएपी र यूरिया मल लिएर नेपाल आउँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो।
2: यता नेपाल सरकारले भने कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। मन्त्री परिषदको असार 24 को निर्णयबाट स्वीकृत नीतिले 22 वर्ष पुरानो राष्ट्रिय कृषि नीति 2061 औपचारिक रूपमा विस्थापित गरेको छ। संघ प्रदेश र स्थानीय तहको साझा अधिकारलाई व्यवस्थित गर्दै समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न ल्याइएको नीतिले उत्पादन, प्रशोधन, बजार र निर्यातसम्मको सम्पूर्ण श्रृंखलालाई समेट्ने प्रयास गरेको छ। नयाँ नीतिले कृषियोग्य भूमिको खण्डीकरण, अतिक्रमणलाई गम्भीर रूपमा लिँदै हाल कृषि चलनमा रहेको करिब 20 लाख हेक्टर अर्थात 90% खेतीयोग्य जमीनलाई कृषि कार्यका लागि मात्रै सुरक्षित राख्ने कानूनी प्रबन्ध गर्ने घोषणा गरेको छ। भूमिको चक्लाबन्दी, बाँझो जग्गाको सदुपयोग तथा सीमान्तकृत र नदी उकास जग्गाको अधिकतम उपयोगका लागि विशेष कार्यक्रम ल्याइने भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। मुगुको गम गढी नाकचे लाग्ना सड़क खण्ड अन्तर्गत रहेको छायानाथ रारा नगरपालिका एक अल्का साँगु मोटरेबल पुल 18 महिनापछि सुचारू भएको छ। निर्माण सम्पन्न भएर लामो समयदेखि प्रयोगविहीन रहेको पुल जग्गा मुआब्जा विवाद समाधान भएपछि सञ्चालनमा आएको हो। पुल सुचारू भएसँगै छायानाथ रारा नगरपालिका तथा मुगुमा कर्मारोङ गाउँपालिकाका हजारौं स्थानीयवासीलाई आवत जावतमा ठूलो राहत पुगेको छ। डिभिजन सड़क कार्यालय जुम्लाले करिब 8 करोड़ रूपियाँको लागतमा निर्माण गरेको उक्त पुल निर्माण सम्पन्न भए पनि जग्गा मुआब्जा विवादका कारण सञ्चालनमा आउन सकेको थिएन। पुलको पहुँच मार्ग पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गा धनी धनबहादुर मल्लले आपत्ति जनाएपछि पुल प्रयोगमा रोक लागेको थियो। यसले करिब 18 महिनासम्म पुल सञ्चालन हुन सकेन। विवाद समाधानका लागि पटक पटक छलफल भए पनि निष्कर्ष नछिकँदा स्थानीयले वर्षायाममा जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य हुनु परेको थियो। पुल बन्द हुँदा छायानाथ र रारा नगरपालिका 10, 11 र 12 का बासिन्दा तथा मुगुको मुकुम कर्मारोङ गाउँपालिकातर्फ जाने सर्वसाधारण कर्मचारी विद्यार्थी बिरामी र व्यापारी प्रभावित थिए। वर्षा लागेपछि खोला बढ़ने भएकाले आवतजावत झनै जोखिमपूर्ण बनेको थियो।
2: सिराहाको गोल बजार घटनामा भौतिक क्षति बेहोरेका व्यवसायीले क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी नभएसम्म पसल नखोल्ने अडान लिएका छन्। साउन 14 गते भएको हिंसात्मक घटनामा पसल तथा व्यवसायमा क्षति बेहोरेका मुस्लिम समुदायका व्यवसायीहरूले सरकारसँग क्षतिपूर्ति र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण पाउनुपर्ने माग राखेका छन्। सरकारले क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूति नदिलाएसम्म पसल नखोल्ने उनीहरूको अडान छ। व्यवसायीहरूले आन्दोलनका क्रममा आफ्नो समुदायलाई लक्षित गर्दै पसल घर तथा धार्मिक स्थलमा तोडफोड़ आगजनी र लुटपाट भएको दावी गर्दै आएका छन्।
1: बुधबार शेयर बजार 4.79 अंकले बढ़ेको छ। यो वृद्धिपछि परिसूचक नेप्से 2667 अंकमा कायम भएको छ। अघिल्लो दिन नेप्से 21.15 अंकले घटेको थियो। कारोबारका क्रममा आज दिनभर बजार सामान्य उत्तार चढ़ावमा रह्यो। कारोबार रकम केही बढ़्यो। अघिल्लो दिन 4.07 अर्ब कारोबार भएकामा आज 4.40 अर्ब भयो। आज 122 कम्पनीको मूल्य बढ़दा 143 घट्यो भने 11 स्थिर रहेको थियो।
2: अब विदेशका खबर। रूसले आज युक्रेनको राजधानी किव र वरपरको क्षेत्रमा दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ, जसमा परि कम्तीमा 17 जनाको मृत्यु भएको छ। प्रमुख खुद्रा विक्रेताहरूका गोदाम र लजिस्टिक केन्द्रहरू ध्वस्त भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार रातको समयमा उक्त क्षेत्रमा धेरै विस्फोटहरू भएका थिए। युक्रेनी राजधानीको अँध्यारो आकाश आगोको ज्वालाले भरिएको थियो। पछिल्ला हप्ताहरूमा रूसले हवाई युद्धलाई तीव्र बनाएपछि किएवमा हरेक 3 देखि 4 दिनमा मिसाइल आक्रमण भइरहेको छ।
1: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला प्रकोपसँग लड्नका लागि विभिन्न तहमा थप सहयोगका लागि आह्वान गर्दै आर्थिक अभावका कारण रोगको प्रतिक्रिया गर्ने क्षमतालाई पछाडि पारिरहेको समेत जनाइएको छ। दुर्भाग्यवश प्रकोप अझै पनि नियन्त्रणको क्षमताभन्दा बाहिर विस्तार भई गइरहेको डब्ल्यूएचओका प्रवक्ता तारिक जसारेभिकले बताएका छन्।
2: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने संकेत दिएकी छन्। विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लीगका समर्थकलाई एकजुट राख्ने, दलको राजनैतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। भारतमा निर्वासनमा रहेकी 78 वर्षीय हसिनाले जुलाईमा एएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बंगलादेश फर्कने इच्छा व्यक्त गरेकी थिइन्।
1: अब खेलकुद सन् 2027 एक दिवसीय विश्वकप छनौट प्रतियोगिता अर्को वर्ष फेब्रुअरी 22 देखि मार्च 23 सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले प्रतियोगिताको मिति अन्तिम रूपमा तय गरे पनि आयोजक स्थल भने अझै अनिश्चित रहेको छ। आईसीसीले जुलाईमा घोषणा गरेको 2027 विश्वकपको नयाँ संरचना अनुसार 10 टोली सहभागी हुने छनौट प्रतियोगिताको विजेताले 14 टोली समावेश हुने मुख्य विश्वकपमा सिधै स्थान बनाउनेछ। छनौट प्रतियोगितामा दोस्रो तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले सुपर सिरिज भनिने विश्वकपको पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन्। उक्त सुपर सिरिजको शीर्ष टोलीले मुख्य 12 टोलीको चरणमा प्रवेश पाउनेछ।
2: अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगितामा सहभागी नेपालले लीग चरणका कुल छ खेल खेल्नेछ। सार्वजनिक तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल 21 अगस्तमा घरेलु टोली एनटी स्ट्राइकसँग खेल्नेछ। त्यसपछि नेपालले बंगलादेश हरिकेन्स, एसीटी कमेन्स, किङ्स वेन र भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा प्रत्येक टोलीले लीग चरणका 6 खेल खेल्नेछन्। उत्कृष्ट टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन्। नेपालले यसअघि पनि यो प्रतियोगिता खेलिसकेको छ।
1: यस्तै भदौ 12 देखि हुने 4 संस्करणको ताप्लेजुङ गोल्ड कपका लागि आयोजकको तर्फबाट खेल्ने 17 खेलाड़ीको छनौट गरिएको अर्को खेल खबर छ। 18 र 19 गते 2 दिन भएको छनौट खेलका आधारमा खेलाड़ी छनौट उपसमितिले 17 खेलाड़ीको सूची आयोजक समिति समक्ष सिफारिश गरेको छ। खेलाड़ी छनौट उपसमितिमा देव कुमार मादेन, सन्तोष गुरूङ, रमेश सोङवाङ र दिपेश आङवुहाङ रहेका थिए। देव कुमार ताप्लेजुङ जिल्ला फुटबल संघका प्रशिक्षक समेत रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: सर्वोच्चका न्यायाधीशलाई राजीनामाको दबाव बारे अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन। प्रमुख प्रतिपक्षी कांग्रेसद्वारा सरकार विरूद्ध 15 बुँदे आरोप सार्वजनिक। सुशासन, पारदर्शिता र जवाबदेहितामा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष।
1: ब्रडपिकबाट निम्सदाई सहित 4 आरोहीको शव उद्धार गरी आधार शिविर पुर्याइयो। मल्किन नजाँदा भारतमा थुनिएका 2 नेपाली किसानलाई रिहा गर्न आदेश। सिरहाको गोल बजारका व्यवसायीले क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी नहुँदासम्म फसल नखोल्ने।
2: एमालेमा गोप्य भेला बढ़ेको भन्दै उठ्यो प्रश्न। प्रदेश सरकारका गणितीय चलखेलमा राप्रपा सहभागी नहुने। ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टीम गठन। समस्या परे तुरन्तै फोन गर्न सकिने।
1: किएवमा रूसको भीषण मिसाइल आक्रमण, 17 जनाको ज्यान गयो। कंगोमा इबोला प्रकोप नियन्त्रणका लागि डब्ल्यूएचओको थप सहयोग आह्वान। बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना निर्वाचनबाटै राजनैतिक गतिविधिमा सक्रिय।
2: र एक दिवसीय विश्वकप चरणको मिति तय। आयोजक राष्ट्र अझै टुङ्गो लागेन। टप एन टी ट्वेन्टीको खेल तालिका सार्वजनिक। नेपालले लीग चरणका 6 खेल खेल्दै चुनौती शुरू गर्ने।
1: नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: हरि शरण, म लक्ष्मी भुषाल सुनिरहेको छु रेडियो एनआरएन 99.1.
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो फिल्मी मेलोडी.

टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढ़ीबाट 3 सड़क पूर्ण र 6 आंशिक रूपमा अवरूद्ध। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको अनुरोध।
0: प्याजको आपूर्ति बढ़ाउन गरिएको आग्रह भारतद्वारा अस्वीकार। 2 साताभित्र समस्या समाधान भइसक्ने आयल निगमको विश्वास।
1: 3 न्यायाधीश बारे हालै जारी विज्ञप्ति प्रति संसदीय समितिमा छलफल। आधार खुलाउनु पर्ने विज्ञको भनाई, कानून मन्त्रीको आपत्ति।
0: ट्रम्पको गाजा योजना नेतन्याहुद्वारा अस्वीकार। जापानमाथि आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी।
1: र एक दिवसीय विश्वकप छनौट आगामी फेब्रुअरी 22 मार्च 23 सञ्चालन हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। सड़क विभागले निरन्तरको वर्षापछि आएको बाढ़ी र पहिरोबाट 3 पूर्ण र 6 सड़क खण्ड आंशिक रूपमा अवरूद्ध भएको जनाएको छ। पहिरोका कारण अवरूद्ध 24 सड़क खण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सड़क भाँसिदा ती राजमार्ग प्रभावित बनेका हुन्। बीपी राजमार्ग अन्तर्गत धुलीखेल सिन्धुली क्षेत्रमा बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा पनि वर्षाका कारण सड़क हिलो भई पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक स्थित अरनीको राजमार्ग भने विभिन्न 3 स्थानमा पहिरो, लेदो र सड़क भाँसिदा पूर्ण रूपमा बन्द छ। उक्त राजमार्गका भोटेकोशी गाउँपालिका 4-0 किलो कोदारी लिपिङ क्षेत्रमा सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यस्तै दोलखाको लामो साखु रामेछाप सड़क तामेकोशी गाउँपालिका 5 किर्नी टारमा सामा कोशीले सड़क कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ। यस्तै मोगुको नग्म गमगढ़ी सड़क र बागलुङको कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। प्रहरीले वर्षाका कारण सड़कको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन

0: सर्वसाधारणलाई आग्रह गरेको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग दुई चरणको छलफल गर्नुभएको छ। शुरूमा बिहान छलफल गर्नुभएका अर्थमन्त्री वाग्लेले साँझ दोस्रो चरणको छलफल गर्नुभएको हो। अहिले बेलुकी भएको छलफलमा छ जना कार्यकारी निर्देशकहरू सहभागी भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ। बिहानको छलफलमा भने 12 जना मात्रै सहभागी रहेका थिए। केन्द्रीय बैंकमा 18 जना कार्यकारी निर्देशक रहेका छन्। पाँच महिनादेखि रिक्त रहेको डेपुटी गवर्नर पदमा नियुक्तिका लागि अर्थमन्त्रीले छलफल गरेको हुन सक्ने आशंका गरिएको छ। राष्ट्र बैंक ऐन अनुसार गवर्नरको सिफारिशमा मन्त्री परिषदले कार्यक्षमताका आधारमा विशिष्ट श्रेणीका अधिकृत मध्येबाट डेपुटी गवर्नर नियुक्त गर्ने कानूनी व्यवस्था छ। यसअघि गवर्नर डाक्टर विश्वनाथ पौडेलले दुई डेपुटी गवर्नरमा नियुक्तिका लागि चारजनाको नाम सिफारिश गरे पनि अर्थमन्त्री वाग्लेकै चाहनामा किरण पण्डितलाई मात्रै नियुक्त गरिएको थियो। गत फागुन 25 गते दुई पद रिक्त भएको हो।
0: नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव थेग्न माग गरिए बमोजीमा आपूर्ति गर्न भारतीय आयल कर्पोरेशनले अस्वीकार गरेको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आफूहरूले भारतीय आयल कर्पोरेशनसँग दुई महिनाका लागि मासिक 55,000 मेट्रिक टन एलपी ग्यास माग गरेको तर उसले उपलब्ध गराउन नसक्ने जवाफ दिएको जानकारी दिनुभयो। यसअघि मासिक करिब 47,000 मेट्रिक टन ग्यास आयात हुँदै आएको थियो। बजारमा ग्यास अभाव भएपछि विभिन्न संसदीय समिति मन्त्रालय र विभागले व्यवस्थापन मिलाउन निर्देशन दिँदै आएका छन् तर अभाव अनुसारको आपूर्ति नभए पनि अनौपचारिक रूपमा आयात बढ़ेको देखिएको भन्दै दुई सातामा समस्या समाधान भइसक्ने निमित्त कार्यकारी निर्देशक बरालले बताउनु भयो।
2: 55,000 चाहिँ हामीलाई जसरी पनि चाहिन्छ, नभए हामी म्यानेज गर्न सक्दैनौँ भने त्यति डिमान्ड पठायौं। तर त्यो डिमान्ड पनि उहाँले फुल्ली एक्सेप्ट गरेको अवस्था चाहिँ छैन। तर गाडीहरूको लोडिङ हेर्दाखेरि चाहिँ अहिले पनि मोटामोटी 115-120 एभरेजमा गाडीहरू लोड भइरहेको छ। भनेपछि 55,000 मेट्रिक टनको चाहिँ हामी लोड गर्न सक्छौँ कि भन्ने स्थितिमा हामी 80 बुलेट लोड हुने अवस्थामा उहाँले 110-115 बुलेटको म्यानेज गरेर अहिले त्यही रूपमा आइरहेछ। होपफुल्ली हामी आउँदा 8-10 दिन 15 दिन भित्रमा चाहिँ म्यानेज गर्न सक्छौँ कि भन्ने छ।
0: आज मात्रै नेपाल आयल निगमले ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न क्विक रेस्पोन्स टीम गठन गरेको छ। उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको हो। टीमको मुख्य उद्देश्य

0: प्रभावकारी बनाउन तथा समितिले सरकारलाई निर्देशन दिएको बताउनुभयो। उहाँले दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको नियमित अनुगमन तथा क्षेत्रगत दायरा विस्तार गर्न प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्य सूची राख्ने व्यवस्था कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिनुभयो।
1: सर्वोच्च अदालतका तीन न्यायाधीश बारे तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिप्रति प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले चासो व्यक्त गरेको छ। समितिले उक्त विषयमा आज औपचारिक छलफल समेत गरेको हो। बैठकको शुरूआत गर्दै समिति सभापति समीक्षा बासकोटाले संविधानको भाग 11 न्यायपालिका सम्बन्धी व्यवस्था उल्लेख भएको स्मरण गराउँदै नेपाल स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउँदै विज्ञप्ति जारी गर्नुको आधार माग्नु भएको थियो। समिति सदस्य यज्ञमणि न्यौपानेले विभिन्न मुलुकमा गरेका गतिविधिको उदाहरण प्रस्तुत गर्दै नेपालमा प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउने व्यवहार स्वीकार्य नहुने बताउनुभयो। उहाँले संसदीय सुनवाई प्रक्रिया बारे सुझाव दिन नेपालमै नागरिक समाज र सरकारवाला निकाय रहेको उल्लेख गर्दै विदेशी संस्थाले हस्तक्षेप गर्न आवश्यक नरहेको धारणा राख्नुभयो। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जस्टिस र ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दवाब दिएको र राजीनामा नदिए महाभियोग लगाउने चेतावनी दिएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए। छलफलका क्रममा वरिष्ठ अधिवक्ता डाक्टर विपिन अधिकारीले अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले सर्वोच्च अदालतको तीन न्यायाधीशमाथि महाभियोग लगाउने तयारी भन्ने विज्ञप्ति के आधारमा लेखिएको हो सो कुरा खुलाउनु पर्ने बताउनु भएको छ। विभिन्न स्रोतबाट पुष्टि नभई त्यस्ता खालका विज्ञप्ति जारी गर्न नहुने अधिकारीको तर्क छ। तथ्यहरू भए यसबारे छलफल गर्न सकिने उहाँको भनाई थियो। कानून मन्त्री सविता गौतमले पनि सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दवाब दिएको भनी केही अन्तर्राष्ट्रिय संघ संस्थाहरूले सार्वजनिक गरेको विज्ञप्ति प्रति आपत्ति जनाउनु भएको छ।
2: एउटा पार्टी सरकारमा आएर मात्र एक्सरसाइज गरेको विषय हो त, यदि यो एक्सरसाइज गर्नै नमिल्ने विषय थियो भनेदेखि, गैर संवैधानिक विषय थियो भनेदेखि सर्वोच्च अदालतमा नेपाल सरकारले गरेको काम चाहिँ गलत भयो भनेर किन गएन कोही पनि? किनभने हिजोको दिनमा त अध्यादेशहरू हिजोको दिनमा सरकारहरूले अभ्यास गरेकै हो नि। कार्यकारिणीको संविधान प्रदत्त अधिकारलाई कसरी यहाँनिर गभर्मेन्ट इम्प्रपरली अमेन्डेड कन्स्टिट्युसन इम्प्रपरली भन्ने त्यो अड्यासिटी चाहिँ के हो मैले बुझेको छैन। संसदको क्षेत्राधिकारमाथि चाहिँ आक्रमण गरेर यसरी ओपिनियन दिन मिल्दैन, कसैले पनि मिल्दैन। प्रपर हो कि इम्प्रपर भन्ने अधिकार केवल संसदलाई छ भन्ने कुरा मलाई लाग्दछ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई भारतका विमानस्थल हुँदै वैदेशिक रोजगारीमा पठाउने 39 म्यान पावरलाई कार्यवाही गरेको छ। विभागको अनुमति नलिई भारतका विमानस्थल हुँदै पटक पटक श्रमिक पठाएको पाइएपछि 39 म्यान पावर कम्पनीलाई 50,000 का दरले जरिवाना गरिएको विभागले जनाएको छ। यसका साथै 124

0: एउटा म्यान पावर कम्पनीलाई भने विभागले मागेको विवरण उपलब्ध नगराएको भन्दै प्रत्येकलाई 50,000 दरले जरिवाना गरेको छ। विभागले वैदेशिक रोजगार ऐन 2064 दफा 22 अनुसार म्यान पावरहरूले श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरे नगरेको, अनुगमन र अध्ययन गर्न 2082 चैत 1 गतेदेखि 2083 जेठ 31 गतेसम्म आफूले पठाएका श्रमिकको विवरण माग गरेको थियो।
1: सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै कतार लगायतका मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका, बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताइएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएको पाइएमा कार्यवाही हुने चेतावनी समेत दिएको छ। कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य कुनै कसैको प्रलोभनमा परि सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरण जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सार सम्बन्धी प्रचलित कानूनको पालना गर्न तथा दलालको प्रलोभनबाट टाढा रहन आग्रह गरेको छ।
0: सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले केसीलाई आयोगको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। यस्तै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्गी उकियाबलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको पनि पोखरेलले बताउनुभयो। उहाँका अनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय पनि गरेको छ। पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने र सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ। मन्त्री परिषद बैठक ले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न, हामी सुन्छौं अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको यही साउन 13 गतेको निर्णय अनुसार यही साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टीघरमा अभियान शुरू हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दुईजना केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।
0: सरकारले संघीय संसदमा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन शुरू गरेको छ। संघीय संसदका दुवै सदनमा सांसदले उठाएका जनसरोकारका सवाललाई अभिलेखमा मात्र सीमित नराखी सम्बोधन, प्रगति विवरण संकलन र नियमित अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो। गत एक सातामा प्रतिनिधि सभा र राष्ट्रिय सभामा सुन्ने समय र विशेष समय लगायत छलफलमा उठेका नागरिक सरोकारका विषय सम्बन्धित मन्त्रालयले टिपोट तथा अभिलेखीकरण गरी समाधानका लागि गरिएको आवश्यक पहल र भएको प्रगतिबारे सम्बन्धित सांसदलाई जानकारी गराउन थालेको छ।
1: मर्दी हिमाल पदयात्रामा गएका कास्कीका 3 युवक सम्पर्कमा आएका छन्। माछापोस्रे गाउँपालिका 9 बादल डाँडा नजिकको जंगलमा बाटो बिराएर अल्पत्र परेका कास्कीको पोखरा महानगरपालिका 14 अजित जीसी, युकेश गुरूङ र दिपेश गुरूङ सम्पर्कमा आएका हुन्। प्रहरीले खोजी गर्दा उनीहरू अन्नपूर्ण गाउँपालिका 11 मादी खोला पारिपट्टि फेला परेको कास्की प्रहरीले जनाएको छ। अहिले उनीहरूको उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
0: पाकिस्तानको ब्रोडपिक हिमालबाट विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा सहित 4 शव निकालिएको छ। पूर्जा सहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको एलिट एक्सपेडले जनाएको छ। कम्पनीले उद्धार टोलीको साहस र समर्पणप्रति गहिरो सम्मान व्यक्त गरेको छ। साथै पाकिस्तानी सेना, पाकिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अभियानमा सहयोग गर्ने सबै निकायप्रति आभार प्रकट गरेको छ। कम्पनीले पूर्जा सहित उद्धार गरिएका सबैको शव अन्तिम संस्कारका लागि परिवारसम्म पुर्याइने जनाएको छ। गत बिहिबार पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा आएको हिम पहिरोमा परि पूर्जा सहित 6 नेपाली र 4 विदेशी गरी 10 जनाको मृत्यु भएको थियो।
1: नेपाल चिकित्सक संघले आमरण अनसन बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायतका विभिन्न माग राखेर हरिजन हिजोदेखि अनसन बस्नु भएको हो। जीवन निर्वाह भत्ता कम भएको भन्दै करिब एक महिना अघिदेखि नै देशभरका विभिन्न मेडिकल कलेजमा एमबीबीएस बीडीएसमा अध्ययनरत इन्टर्न चिकित्सकहरू सड़क आन्दोलनमा उत्रिएका छन्।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुनसरी र मधेशका विभिन्न जिल्लामा भएका साम्प्रदायिक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। आज पत्रकार सम्मेलन मार्फत कंग्रेस प्रवक्ता देवराज चालिसले ती घटनाहरूलाई सामान्य नठान्न र ढाकछोप गर्न नखोज्न सरकारलाई चेतावनी दिनुभयो। सरकारले बनाएको छानबिन समितिलाई कमजोर ढाकछोपका लागि बनाइएको भन्दै कमजोरी ढाकछोपका लागि बनाइएको भन्दै प्रवक्ता चालिसेले जनताले विश्वास गर्ने निष्पक्ष आयोग गठनको माग गर्नुभयो। चालिसेले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी समेत गर्नुभयो।
1: कमिशन घटाउन र उचित भाडादर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन्। कमिशन बढ़ी भएको, भाडादर कम भएको गुनासोसहित उनीहरूले आज इन्ड्राइभको कुपण्डोल स्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको अगुवाईमा उनीहरूले प्रदर्शन थालेका हुन्।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका कार्यालय प्रमुख डाक्टर राम पवित्र दास सहित दुईजनालाई घुसले भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। कार्यालय प्रमुख दास र हलुका सवारी चालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराए बाफतको पाउनुपर्ने भुक्तानी रकमको 20% कमिशन बाफतको घुस माग गरेको सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले दुवैजनालाई घुस बाफतको 1,32,350 रूपियाँ रकमसहित नियन्त्रणमा लिएको थियो। कार्यालय प्रमुख दासले सवारी चालक यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा 20% रकम घुस र रिश्वत चाहिने भनी बार्गेनिङ गरी गराई घुस बुझाउनु पर्ने गरी मोला हिजा एवं बाध्यतामा पारेर घुस बाफतको सो रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। आज नेप्से परिसूचक सामान्य अंक बढ़ेर बन्द भएको छ। हिजो घटेर बन्द भएको नेप्से आज भने बढ़ेको हो। आज नेप्से परिसूचक चार अंक बढ़ेर 2667 बिन्दुमा पुगेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.7 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.40 अर्ब कारोबार भयो। आज 122 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 143 कम्पनीको घटेको छ। 11 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
2: काठमाडौँ उपत्यकामा सार्वजनिक पुस्तकालय 115 दिनपछि आजदेखि औपचारिक रूपमा खुलेको छ। समाज कल्याण परिषदले भिरकुटी मण्डप स्थित पुस्तकालयमा लगाएको ताला आज खोलिएसँगै पुस्तकालय सञ्चालनको बाटो प्रशस्त भएको हो। पुस्तकालयको करिब 3 करोड़ रूपियाँ भाड़ा बक्यौता रहेको जनाउँदै परिषदले यसअघि तालाबन्दी गरेको थियो। यद्यपि बक्यौता बाँकी नै रहेको अवस्थामा पनि पुस्तकालयको संवेदनशीलतालाई मध्यनजर गर्दै आज ताला खोलिएको हो।
3: काठमाडौँका होटल तथा रेस्टुरेन्टमा धूम्रपान गर्ने छुट्टै स्थान बनाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी गरी सबै होटल र रेस्टुरेन्टलाई धूम्रपान गर्ने छुट्टै ठाउँ बनाउन भनेको हो। धूम्रपान नगर्नेहरूलाई असर परिरहेको गुनासो आएको सूचनामा उल्लेख छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 अनुसार व्यवस्था गर्न भनिएको छ। यस अनुसार व्यवस्था नगर्ने होटल तथा रेस्टुरेन्टलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी समेत दिएको छ।
2: 1063 मेगावाट क्षमताको अपर अरूण जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरू भएको छ। आयोजना अन्तर्गत विद्युत गृहदेखि बाँध क्षेत्र जोड्ने पहुँच मार्गको नाम्से खण्डमा निर्माण हुने 2.03 किलोमिटर लामो सुरुङको पहिलो पटक ब्लास्टिङ गरिएको छ। आयोजनाका अनुसार सुरुङको पोर्टलमा विधिपूर्वक पूजा आराधना गरेपछि पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न भएको हो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको आरोप लगाउँदै उत्तर कोरियाले आक्रमण गर्ने चेतावनी दिएको छ। जापानको गतिविधिले आफ्नो सुरक्षामाथिको गम्भीर चुनौती खड़ा गरेको व्याख्या गर्दै उत्तर कोरियाले आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको हो। उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले आज सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढ़िँदै युद्ध राज्यमा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको सैन्य गतिविधिप्रति निष्क्रिय भएर नबस्ने बताउनु भएको हो। उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेको वक्तव्यमा किमले जापानले सैन्य खर्च वृद्धि गर्नका साथै रक्षा सहकार्य विस्तार गरेको, बाहिरी टापुहरूमा मिसाइल प्रणाली तैनात गरेको र पूर्व आक्रमण गर्न सक्ने क्षमता विकासतर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। किमले जापानको सैन्य विस्तारले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पर्न सक्ने दावी गर्दै त्यस्तो गतिविधिलाई उत्तर कोरियाले निरन्तर निगरानी गरिरहेको बताउनुभयो।
2: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निशस्त्रीकरण र इजरायली सेना फिर्ता सम्बन्धमा प्रस्तुत गरेको प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गर्नुभएको छ। हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना यस क्षेत्रबाट पछि नहट्ने अडान उहाँले लिनुभएको हो। सामाजिक सञ्जालमा भिडियो वक्तव्य जारी गर्दै नेतन्याहुले आफ्नो सुरक्षामा अडिग रहँदै हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायल वर्तमान अवस्थाबाट पछि नहट्ने अडान राख्नु भएको छ। इजरायली सेनालाई दिइएको जनादेश पुनः पुष्टि गर्दै नेतन्याहुले सेनालाई आफ्नो देश र नागरिकको रक्षा गर्न आवश्यक सबै कार्य गर्न निर्देशन दिइएको उल्लेख गर्नुभयो। इजरायली अधिकारीहरूले पनि हिजबुल्लाहको उन्मूलन गर्ने प्रयासलाई जारी राख्दै गाजा क्षेत्रमा नियन्त्रण कायम राख्न चाहेको संकेत गरेको अल जजिराले जनाएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। सन् 2027 आईसीसी दिवसीय विश्वकप छनौट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी 22 देखि मार्च 23 सम्म सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन। आईसीसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचा अनुसार छनौट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सुपर सिरिजको विजेता टोली मुख्य 12 टीमको चरणमा पुग्नेछ। विश्वकप छनौट प्रतियोगितामा कुल 10 टोली सहभागी हुनेछन्। सेप्टेम्बर 30 2026 सम्मको एक दिवसीय वरियताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक पूर्ण सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा तल्लो वरियतामा रहेका दुई टोली, लीग टूका शीर्ष चार टोली तथा विश्वकप छनौट प्लेअफबाट छनौट हुने चार टोलीले प्रतियोगितामा स्थान बनाउनेछन्। सन् 2027 मुख्य विश्वकप अक्टोबर 4 देखि नोभेम्बर 21 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। प्रतियोगितामा 14 टोली सहभागी हुनेछन्।
2: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बाढ़ीबाट 3 सड़क पूर्ण र 6 आंशिक रूपमा अवरूद्ध। सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध।
2: ग्यासको आपूर्ति बढ़ाउन गरिएको आग्रह भारतद्वारा अस्वीकार। 2 साताभित्र समस्या समाधान भइसक्ने आयल निगमको विश्वास।
3: 3 न्यायाधीश बारे हालै जारी विज्ञप्ति प्रति संसदीय समितिमा छलफल। आधार खुलाउनु पर्ने विज्ञको भनाई, कानून मन्त्रीको आपत्ति।
2: ट्रम्पको गाजा योजना नेतन्याहुद्वारा अस्वीकार। जापानमाथि आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी।
3: र एक दिवसीय विश्वकप छनौट आगामी फेब्रुअरी 22 देखि मार्च 23 सम्म सञ्चालन हुने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: सीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य सहित झण्डै 22 वर्षपछि नयाँ राष्ट्रिय कृषि नीति,
1: कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
0: महत्वाकांक्षी देखिएको नीतिको प्रभावकारी कार्यान्वयन कसरी हुन सक्ला?
2: बजेटमा ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, जनशक्तिको विकासमा ध्यान दिनु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्र कुमार कार्की र अन्तर्राष्ट्रिय प्रसंगमा रूसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 17 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी आक्रमणका कारण किएव र आसपासका क्षेत्रमा कम्तीमा 17 जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरेका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। किएवमा रहेका बीबीसीका ड्यान जनसन भन्छन्, युक्रेनको वायुसेनाका अनुसार रूसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेप्यास्त्र पत्ता लगाइए पनि ती मध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायुसेनाले जनाएको छ। बीबीसीका ड्यान जनसनको भनाए, यी हमलाहरूलाई यस वर्ष भएका रूसी आक्रमणका सबैभन्दा घातक श्रृंखला मध्ये एक भएको बताइएको छ। यसैबीच रूसी ड्रोन निर्माण कम्पनीका

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपालको वैभव, शान्ति र समभाव प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 15 गति जंगी अड्डामा आयोजित कार्यक्रममा 41 जना अधिकृतहरूलाई दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले इण्डियन मिलिटरी एकाडेमी देहरादूनमा तालिम सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएका अधिकृत क्याडेटहरू विकास कुमार थापा मगर र सरिन राईलाई उपसेनानी दर्जाको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। उहाँहरू सिसन 63 बेसिकका अधिकृत क्याडेटहरू मध्येबाट छनौट भई मित्र राष्ट्र भारतमा सञ्चालन हुने तालिममा सहभागी हुनुभएको थियो। यस्तै प्रधान सेनापतिले सहायक सेनानी दर्जामा पदोन्नति हुनुभएका 39 जना प्रमुख सुबेदार तथा सुबेदारहरूलाई सहायक सेनानीको दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। यसै गरी प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका 2 जना महासेनानीहरूलाई साउन 11 गति दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले प्राविधिक महासेनानी डाक्टर श्री इन्दु केसी र महासेनानी श्री अनुप विक्रम राणालाई सहायक रथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। सुदूरपश्चिम पृतना अन्तर्गतका युनिटहरूले कञ्चनपुर स्थित महाकाली नदी क्षेत्रमा बाढ़ी तथा डुबानको जोखिम न्यूनीकरणको लागि लन्चिङ बेस तथा एप्रोन निर्माण गरेको छ। अपरेशन महाकाली संरक्षण 2 अन्तर्गत जेठ 30 गतेबाट साउन 1 गतेसम्म 333 मिटर लम्बाई र 10 देखि 25 मिटर चौडाईको लन्चिङ एप्रोन बेस र 300 मिटर लम्बाई तथा 10 देखि 25 मिटर चौडाईको लन्चिङ एप्रोन निर्माण गरिएको हो। उक्त संरचना निर्माणका लागि नम्बर 25 वाहिनी अड्डाको समन्वयमा विभिन्न युनिटका फौज खटिएका थिए। नेपाली सेना कल्याणकारी कोषको आर्थिक सहयोगमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका 9 मंगलगढ़ीमा रिपु मर्दिनी पेट्रोल स्टेशन निर्माण गरिएको छ। नवनिर्मित स्टेशनको उत्तर पश्चिम पृतनापति उपरति श्री दिपेश जंग शाहले साउन 10 गते उद्घाटन गर्नुभयो। पश्चिम एयर बेसले आगलागी भई गम्भीर घाइते भएकी एक महिलाको साउन 16 गते कालीकोटबाट हवाई उद्धार गरेको छ। बेसले पलाता गाउँपालिका 3 की 45 वर्षीय जिममाया रोकायालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानीबक्स गण अन्तर्गत सुरक्षा बेस सिस्नेरी र गरूडदल गण अन्तर्गत सुरक्षा बेस गोंगरबाट खटिएको टोलीले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका 9 मूलखर्कमा पहिरोमा परि भीरमा अड्किएका 4 जनाको साउन 6 गते सकुशल उद्धार गरेको छ। नम्बर 1 विपद व्यवस्थापन गण अन्तर्गत सुरक्षा पोस्ट दक्षिण ढोकाबाट साउन 16 गते खटिएको टोलीले काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका 5 जम्बु डाँडास्थित रबिन भट्टराईको काठ उद्योगमा लागेको आगो निभाएको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा दमकलको प्रयोग गरी आगो निभाएको हो। रणशेर गणबाट खटिएको टोलीले भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 8 स्थित डोलेश्वर महादेव मन्दिरमा साउन 9 र 11 गति स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। साउन महिनामा लाग्ने मेलालाई लक्षित गरी सञ्चालन गरेको सहायता कक्षबाट 708 जना लाभान्वित भएका छन्। यस्तै बटुकदल गणबाट खटिएको टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका 13 सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउन 11 गति स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। मन्दिरमा लाग्ने मेलालाई लक्षित गरी सञ्चालन गरिएको कक्षबाट 198 जना लाभान्वित भएका छन्। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले रोल्पा नगरपालिका 2 धनाराका 1 अशक्त नागरिकका लागि 2 कोठे घर निर्माण गरेको छ। गणले 45 वर्षीय दुर्गा बुढाको लागि घर निर्माण गरी साउन 6 गति हस्तान्तरण गरेको हो। मध्यपूर्वी पृतना तथा अन्तर्गतका वाहिनी र युनिटहरूले सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत असार 14 गतेदेखि साउन 10 गतेसम्म ब्यारेखाताभित्र विभिन्न प्रजातिका 12,000 बिरूवा वृक्षारोपण गरेका छन्। युनिटहरूको सौन्दर्यीकरण तथा भू संरक्षणलाई टेवा पुर्याउने उद्देश्यले फलफूल लगायतका बोट बिरूवाहरू रोपिएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। मित्र राष्ट्र दक्षिण कोरियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय तिक्वान्दो प्रतियोगितामा अमलदार सन्तोषी राईले दुई पदक जित्नु भएको छ। उहाँले इन्चुन सान्डो इन्टरनेशनल तिक्वान्दो च्याम्पियनशीपमा स्वर्ण पदक र सातौं किमुयोङ कप इन्टरनेशनल ओपन तिक्वान्दो च्याम्पियनशीपमा रजत पदक जित्नु भएको हो। वर्ल्ड तिक्वान्दो संघको आयोजनामा साउन 4 गतेदेखि 5 गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा अमलदार राईले 46 केजी समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो। मित्र राष्ट्र बंगलादेशको ढाकामा असार 31 गतेदेखि साउन 3 गतेसम्म सञ्चालन भएको 10 दक्षिण एसियाली कराते फेडरेशन च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबका खेलाड़ीहरूले 2 स्वर्ण र 2 रजत गरी 4 पदक जितेका छन्। प्रतियोगितामा समूहगत तर्फ सिपाही सानुमाया तामाङको समूह र सिपाही सुरेश जपेलको समूहले स्वर्ण पदक जित्नु भएको हो। त्यस्तै एकलतर्फ अमलदार प्रवीण मानन्दर र सिपाही सानुमाया तामाङले रजत पदक जित्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ रेडियो कार्यक्रम नेपालको वैभव, शान्ति र समभाव।
3: नेपाल एक प्राचीन देश हो जुन बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र भौगोलिक विविधताका बीच पनि सद्भाव र शान्तिको भूमि हो। यहाँको साझा फूलबारीमा विविध धर्म, भाषा, जात जाति र समुदायका फूलहरू सदियौंदेखि एक आपसमा मिलेर मिठो सुवास छरिरहेका छन्। सगरमाथाको शिरदेखि तराईको उर्वर समतल भूमिसम्म, मेचीको सिरसिरे हावादेखि महाकालीको सुस्केरासम्म, हामी जहाँ भए पनि जुनसुकै भाषा बोल्ने, वेशभूषा अपनाउने वा धर्म संस्कृतिमा रमाउने भए पनि हाम्रो पहिलो र अन्तिम पहिचान एउटै हो, नेपाल र नेपाली। यही साझा पहिचान, आपसी सम्मान, मूल्य मान्यता, संस्कार र राष्ट्रिय एकताले नेपाललाई विश्व सामु शान्ति, सहिष्णुता र सह अस्तित्वको अनुपम उदाहरणका रूपमा चिनाएको छ।

भन्दै पनि राष्ट्रको वास्तविक शक्ति र अमूल्य सम्पत्ति भनेको त्यहाँ विद्यमान जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता बीचको सुमधुर सम्बन्ध, अटुट एकता, आपसी सद्भाव र भाइचारा हो। यही विविधतामा एकताको अनुपम उदाहरण हो हाम्रो देश नेपाल, जहाँ विभिन्न जात जाति, भाषा भाषी, धर्म र सम्प्रदायका मानिसहरू परस्पर सम्मान, सहकार्य र सह अस्तित्वका साथ शताब्दीदेखि एउटै परिवार झैं बाँचेका छन्। सुखमा मात्र होइन, दुःखका कठिन घड़ीमा पनि एकअर्काको हात समातेर अघि बढ़ने गौरवपूर्ण इतिहास नेपालसँग छ। यही साझा संस्कृति, पारस्परिक विश्वास र राष्ट्रिय एकताको परम्परा वर्तमानमा पनि उत्तिकै जीवन्त छ र भविष्यमा अझ सुदृढ बन्दै जाने दृढ विश्वास गर्न सकिन्छ।

नेपाल छ र त हामी नेपाली छौं। हाम्रो पहिचान छ, हाम्रो स्वाभिमान छ। जात, धर्म, भाषा, संस्कृति वा भूगोल फरक भए पनि हाम्रो राष्ट्रिय परिचय एउटै नै हो। हामी नेपाली, नेपाल हाम्रो। यही साझा मातृभूमिले हामी सबैलाई समान रूपमा अंगालेको छ, आश्रय दिएको छ र एउटै परिवारको सूत्रमा बाँधेको छ। त्यसैले कुनै एक नेपालीलाई पीड़ा पर्दा त्यो पीड़ा सम्पूर्ण राष्ट्रले महसुस गर्दछ। देशको कुनै एक कुनामा बगेको आँसु अर्को कुनासम्म पुग्छ, अनि तराईको दुःखमा पहाड़ र हिमाल साथमा उभिन्छन्। पहाड़ र हिमालको कष्टमा तराईले सहानुभूति, साहस र साथ दिन्छ। यही पारस्परिक अपनत्व, यही राष्ट्रिय एकता र यही सुख दुःखको साझेदारी नै नेपालीपनको सच्चा परिचय हो।